0: पनि निरन्तरता दिइने स्पष्ट पार्नु भएको छ र आगामी गएका दिनहरूमा पनि यी अनुगमनलाई निरन्तरता दिँदै आएको बताउनु भएको छ। अनुगमन टोलीमा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, कर्मचारी, खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय भैरहवाका प्रतिनिधि, व्यावसायिक संघ संस्थाहरू, त्यस्तै तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा व्यापार संघ, तिलोत्तमा उद्योग व्यापार संगठन प्रहरी, त्यस्तै नगर प्रहरी, पत्रकार लगायतका प्रतिनिधि सहभागी थिए। जेरी, समोसा, नमकिन जस्ता बनाउन प्रयोग हुने तेल चास्नीको गुणस्तरीयताको तत्काल मापन गरिए पनि मिठाई हरूमा राख्ने अखाद्य वस्तुको लागि भने आठवटै मिठाई पसलबाट नमूना परीक्षणका लागि भैरहवा पठाइएको छ। नमूना परीक्षण पश्चात आवश्यक कार्यवाही अगाडि बढ़ाइने नगरपालिकाले जनाएको छ। पूजा, होम, हवन तथा बत्ती बाल्न प्रयोग हुने रसायन र खनिज तेल मिसिएको चिल्लो पदार्थलाई घिउका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै अखाद्य पदार्थ खाने घिउसँग मिल्दोजुल्दो बनाएर बेच्ने कार्यमा रोक लगाएको हो। बजार अनुगमन र उपभोक्ता गुनासोका आधारमा विभागले यस्तो कदम चालेको बताइएको छ। विभागका अनुसार केही व्यवसायीले वनस्पति घिउ, त्यस्तै बेकरी सर्टेनिङ, त्यस्तै परिष्कृत तेलमा बासना, प्याराफिन, खनिज तेल र अन्य रासायनिक पदार्थ मिसिएर पूजाका लागि भन्दै चिल्लो पदार्थ उत्पादन गरिरहेका छन्। यस्ता पदार्थको रंग, गन्ध, प्याकेजिङ र प्रस्तुति खाने घिउको जस्तै हुने भएकोले उपभोक्ता झुक्किएर भान्सामा प्रयोग गर्न लैजाने गरेको र खाद्य उद्योगको अनुमति पत्र लिएका उत्पादकलाई यस्तो चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण नगर्न विभागले निर्देशन दिएको हो र सरकारले खाने घिउ, वनस्पति घिउ र बेकरी सर्टेनिङको छुट्टै मापदण्ड तोकेकोले दीप प्रज्वलनका लागि तयार पारिएको चिल्लो पदार्थलाई खाद्य घिउ, बेकरी सर्टेनिङ वा पूजा घिउका नाममा उत्पादन, भण्डारण र बिक्री वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो। अब उपरान्त कसैले पूजा, होम वा दीप प्रज्वलनका लागि मात्रै चिल्लो पदार्थ उत्पादन तथा बिक्री गरे त्यसको प्याकेटको अगाडिको भागमा स्पष्ट देखिने गरी खानको लागि होइन भनेर लेख्नुपर्नेछ। यस्तै त्यसमा ठूलो फन्टमा कालो क्रस चिन्ह अनिवार्य राख्नुपर्ने व्यवस्था विभागले गरेको छ। प्रमुख प्रशासकीय अधिकृत पदमा सरूवा भएर आउनुभएका नेपाल सरकारका उपसचिव बाबुराम पौडेललाई हिजो तिलोत्तमा नगरपालिकामा स्वागत गरिएको छ। जनप्रतिनिधि, कर्मचारी, नगरस्तरीय संघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा उहाँलाई नगरपालिकामा स्वागत गरिएको हो। यसअघिका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषालको संघीय मन्त्रालयमा सरूवा भएसँगै पौडेलको तिलोत्तमा नगरपालिकामा आगमन भएको हो। यसअघि उहाँ नवलपरासीको बर्दघाट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो। कार्यक्रममा नगर प्रमुख रामकृष्ण खानले जनप्रतिनिधि र कर्मचारी सबैको उद्देश्य जनमुखी सेवा प्रवाह र समृद्ध नगर निर्माण भएकोले यसमा प्रमुख प्रशासकीय अधिकृत पौडेलको नेतृत्वदायी भूमिका रहने प्रश्न पार्नुभयो। त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जनप्रतिनिधि र कर्मचारी बीचको समन्वयले जनअपेक्षा अनुसारको काम गर्न सकिने बताउँदै समयमै बजेट कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकता दिन प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आग्रह गर्नुभयो।
1: दोस्रो कार्यकालको अन्तिम चरणमा पुगिराख्दा मलाई लाग्छ बाबुराम पौडेल अहिले आठौं प्रमुख प्रशासकीय अधिकृतको रूपमा हामीले पाएका छौँ। फेरि पनि यहाँ काम गरिराख्दाखेरिमा आम नागरिकले, जनप्रतिनिधिहरूले पनि कुन प्रमुख प्रशासकीय अधिकृत कस्तो थियो भन्ने खालको यो खालको उनले मूल्याङ्कन गरिराखेको हुन्छ।
0: प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाको गरिमालाई थप उचो बनाउँदै प्रशासनिक सेवालाई जनमुखी बनाउन आफू सधैँ प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।
2: तिलोत्तमा नगरपालिकाको अझ यसलाई अझ उत्कृष्ट बनाउनका लागि र त्यसकै बेन्चमार्कको रूपमा एउटा नमुनाको रूपमा चाहिँ डेभलप गर्नका लागि कुनै पनि विकास सेवा प्रभाव कुनै पनि मोडेल चाहिँ कहाँ सिक्न जाने भन्दाखेरि तिलोत्तमा उद्यममा जाने भन्ने अवस्थालाई सिर्जना गर्नका लागि मेरो ज्ञान, शिक्षा र अनुभवले भ्याएसम्म मैले यो नगरपालिकामा गरेको छु र यसमा सम्पूर्ण कर्तव्य सम्पूर्ण जनप्रतिनिधिहरूको चाहिँ साथ सहयोग समर्थन रहनेछ भन्ने गरेर बसाइदिएको छु।
0: यसै अवसरमा कार्यपालिका सदस्य सुरेन्द्र श्री, प्रशासन प्रमुख इन्द्र दत्त सापकोटा, अधिकृत सीता घिमिरे लगायतले शुभकामना तथा स्वागत मन्तव्य राख्दै पौडेलको आगमनसँगै तिलोत्तमा नगरपालिकाको दैनिक प्रशासनिक कार्य र विकास आयोजनाका कामहरूले थप गति लिने विश्वास व्यक्त गर्नुभएको थियो। बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश्वर पौडेल निर्वाचित हुनुभएको छ। अध्यक्षमा संघको 73 वार्षिक साधारण सभा तथा 26 अधिवेशन अन्तर्गत भएको निर्वाचनमा पौडेलले 833 मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। त्यसै निर्वाचन परिणाम अनुसार अध्यक्ष पदका अर्का उम्मेद्वार टंक प्रसाद गैरीले 609 मत प्राप्त गर्नुभएको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई 724 मत सहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी विमल राज भट्टराईले 698 मत प्राप्त गर्नुभएको छ। त्यस्तै उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा वसन्त प्रसाद ढकाल, कोषाध्यक्षमा टीकाराम बंजारी, सचिवमा दीपक प्रसाद चापागाई र सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली मंजू निर्वाचित हुनुभएको छ। यस्तै एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल, सदस्यहरूमा गोपाल टण्डन, ज्ञानबहादुर पुन, त्यस्तै लेखनाथ भण्डारी, सुनिता शर्मा बंजारी, गणेश प्रसाद भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी, उमेश आम अमात्य, त्यस्तै विजय कुमार बणवाल, त्यस्तै विष्णु घिमिरे पन्थ, विष्णु प्रसाद उपाध्याय, दीपक घिमिरे, गोपाल प्रसाद बस्याल, प्रदीप साक्य, सुनिता अर्याल, मंजुपुरी गिरी, त्यस्तै रेणुका श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यस्तै संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पौडेल र गैरेले अलग अलग पूर्ण प्यानल बनाएर प्रतिस्पर्धा गर्नुभएको थियो र चुनावी परिणाम अनुसार पौडेल नेतृत्वको प्यानलबाट बढ़ी संख्यामा पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन्। बुटवलदेखि पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल नुवाकोट गढ़ी जोड्ने पदमार्ग निर्माण शुरू भएको छ। बुटवल उपमहानगरपालिकाले करिब 3.5 किलोमिटर लामो पदमार्ग निर्माण गर्न लागेको हो। पदमार्ग निर्माणका लागि 4.12 करोड़ निर्माण सम्झौता भएको उपमहानगरपालिकाका इन्जिनियर किशोर खनालले जानकारी गराउनु भएको छ। पदमार्ग निर्माण कार्य अगाडि चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नगर प्रमुख खेलराज पाण्डेले पदमार्ग निर्माणले ऐतिहासिक सम्पदाको संरक्षण पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भएको छ। त्यस्तै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको नुवाकोट क्षेत्रमा घुमफिरका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। पदमार्ग निर्माणपछि पर्यटकका साथै बिहान हिँडुन तथा व्यायाम गर्ने चाहने स्थानीयलाई समेत सहज हुने अपेक्षा गरिएको छ। स्वतन्त्र पार्टी राष्ट्रपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको राष्ट्रपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले हिजो बिहान निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। एक पछि अर्को विभिन्न खालका समस्याका कारणले गर्दाखेरि उहाँलाई रोक लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपाले सांसद सुनारलाई गम्भीर विषयमा गम्भीर र संवेदनशील रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपाले सांसद सुनारलाई एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि छानबिन अगाडि बढ़ाएको हो। सांसद सुनारको यो अडियोलाई संसदीय दलले पनि गम्भीरतापूर्वक लिएको सचेतक प्रकाश चन्द्र परियारले बताउनु भएको छ। उहाँले राष्ट्रपा पार्टीले विधि पछ्याउने तर गलत गतिविधि गर्नेलाई रक्षा नगर्ने स्पष्ट पार्नु भएको छ। यता सांसद सुनारले आफूमाथि लागेको आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने भन्दै जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन आफू तयार रहेको बताउनु भएको छ। सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण पेश गर्दै सुनारले सार्वजनिक अडियो बनावटी भएको जिकिर समेत गर्नुभएको छ। उहाँ बाँके क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। यसअघि पनि उहाँ पटक पटक विवादमा पर्दै आउनु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन रूपन्देहीले तिलोत्तमा नगरपालिकाको शंकरपुर स्थित आफ्नै कार्यालय भवनको माथिल्लो तलामा निर्माण गरेको नवनिर्मित सुविधा सम्पन्न सभाहालको हिजो उद्घाटन भएको छ। उक्त अत्याधुनिक सभाहालको प्याप्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले उद्घाटन गर्नुभएको हो। सभाहालको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले रूपन्देही प्याप्सनले संगठन सुदृढीकरण र भौतिक पूर्वाधार विकासमा उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको छ। निजी विद्यालय मुलुकको शैक्षिक रूपान्तरणका सारथी र सरकारका सहयोगी रहेको भन्दै अध्यक्ष अधिकारीले राज्यले निजी विद्यालयलाई नीतिगत रूपमा कुनै पनि प्रकारको विभेद गर्न नहुने बताउनुभयो। त्यस्तै सोही अवसरमा हालैको बाढ़ी पहिरो पीड़ितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराउने रूपन्देहीका विभिन्न संस्थागत विद्यालयहरूलाई सम्मान गरिएको थियो। यस्तै सभाहाल निर्माणमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरिएको आयोजकले जनाएका छन्। र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ। हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हराएको छ। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाएको थियो। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाउनु भएको छ। 41 रन बनाउँदा 6 विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेदारे 7 विकेटका लागि 83 रनको साझदारी गर्नुभएको छ। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राज वंशीले 1-1 विकेट लिनुभएको छ। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भएको थियो। त्यस्तै अर्जुन कुमारले 40 रनमा इशान तत्पाण्डे र बसिर अहमदले समान 37 रन जोड्नु भएको थियो। ओमानका शाह फैसल त्यस्तै शकिल अहमद तथा करण सोनावालेले समान 2-2 विकेट लिनुभएको थियो। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग दुईमा 34 खेलबाट 28 अंकसहित छैठौं स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा रहेको छ। लीग दुईमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। नेपालले अब अर्को खेल आगामी शनिबार क्यानाडासँग खेल्नेछ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। आज बड़ा दशैंको चौथो दिन कुष्मान्दा देवीको पूजा आराधना गरी मनाइँदै राष्ट्रपा सांसद खगेन्द्र सुनारमाथि पार्टीले थाल्यो छानबिन। सार्वजनिक कार्यक्रममा सवारी सहभागी हुन रोक, अडियो बनावटी भएको सुनारको जिकिर। चाड़ पर्व नजिकीसँगै तिलोत्तमा नगरपालिकाद्वारा बजार अनुगमनमा तीव्रता। पूजामा प्रयोग गर्ने घिउको नाममा रसायन मिसिएको चिल्लो पदार्थ बेच्न प्रतिबन्ध। उपभोक्ता झुकिएर भान्सामा प्रयोग गर्न सक्ने जोखिम रहेको विभागको ठहर। सवारी दर्ता र बीमा प्रक्रियामा सहजीकरण, हट्यो कार्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान। तिलोत्तमा नगरपालिकामा नयाँ प्रशासकीय अधिकृतलाई स्वागत, पालिकाको गरिमालाई थप्न प्रयत्न गर्ने पौडेलको प्रतिबद्धता। बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा नरेश्वर पौडेल र वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलप्रासीको मध्यविन्दुमा स्मारक बनाइँदै बुटवल नुवाकोट गढ़ी पदमार्ग निर्माण शुरू। तिलोत्तमाको शंकरपुरमा निर्माण गरिएको प्याप्सनको सभाहल उद्घाटन। र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखलामा नेपालको जित, ओमान 113 रनले पराजित। हवस् त यिनै खबर शीर्षकसँगै बिहान 5:40 हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
1: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही, संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
0: भोटेकोशी बाढ़ीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
1: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जीत, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
1: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने, तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरे कै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाई छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाई छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाई थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ्ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुधे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान संघले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा छ प्रदेशका मुख्यमन्त्री, सातै प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधिवक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
0: अब बड़ा दशैंको प्रसंग, नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल, पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घड़ा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाडीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैयाँबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बढ़ी बाहिरी रहेको गोंगबो स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8,526 गाड़ीमा 52,827 यात्रु बाहिरिएका छन्। सोमबार 8,613 सवारी साधनमा 56,809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44,522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाई को कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रीले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाडका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यान मास्क अफ टाइपस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
3: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कड़ा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौं।
0: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
4: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
4: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
4: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
1: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्री पृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य 7 विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्रपृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राज्यपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राज्यपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनार जिकिर गर्नुभएको छ भने सांसद सुनाले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास साट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पुनः भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रा तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो, कतिवटा यसलाई फेरि सुन्नुहोला। सहमहामन्त्रीको परिणाम आउन थाल्यो, खतिवडा शिवाकोटी गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि 5 दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगतै शुरू भएको हो। हालसम्म सभापति उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सहमहामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सहमहामन्त्रीमा खुला दुई सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहित राज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13.25 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खर्बौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लरको शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम चार महिनादेखि बजेटमा भागबण्डाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 वटा छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपियन संघ युएले अमेरिकाले रूस र डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप्प प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग दुईमा हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनुभयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अमृत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग दुईमा अब एक जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगसिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन महिला खुला 21 किलोमिटर 10 किलोमिटर महिला तथा पुरूष खुला 5 किलोमिटर पुरूष र महिला खुला 5 किलोमिटर छात्र छात्रा 3 किलोमिटर कर्पोरेट रन किड्स रन व्हीलचेयर रन 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्कर्फ टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरमा अब स्कर्फ टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढ़ीमा स्कर्फ टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ डेढ़ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढ़ी स्थानीय तहमा फैलिएको छ
7: सल्यानको छत्रेश्वरी गाउँपालिका दुई दहखोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो टाउको दुख्ने शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्कर्फ टाइफस संक्रमण पुष्टि भयो स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ नन्दा घरतीका छोरी तुलसा रावत
8: मम्मीलाई चाहिँ 7 दिन जति ज्वरो आउने हात खुट्टा कटकटी खाने हुन्थ्यो दस बिरामा चाहिँ डाक्टरले धेरै डाक्टर आउनु भयो चेकअप गर्नुभयो बिरामीको अवस्था चाहिँ नाजिक छ बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा
7: नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँघरमा समेत त्रासको अवस्था छ ज्वरो टाउको दुख्ने शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढ़ेको छ बागचौर नगरपालिका 11 की मीना खड्का विज्ञहरूका अनुसार स्कर्फ टाइफस संक्रमित मुसामा पाइने सुष्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ खेतबारी घाँस तथा झाडीमा काम गर्दा पूरा बाहुला भएको कपड़ा वा पाइन्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन् जनस्वास्थ्य अधिकृत तारा रिजाल
3: एकदमै सामान्य औषधि सामान्य एन्टिबायोटिकबाट निको हुन्छ तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ
7: 4,000 भन्दा बढ़ीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढ़ी 262 कुमाक गाउँपालिकामा 76 छत्रेश्वरी गाउँपालिकामा 28 बागचौर नगरपालिकामा 180 कपुरकोटमा 54 बनगाड कुपिण्डे नगरपालिकामा 8 कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढ़ी जनामा संक्रमण पुष्टि भएको छ दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत
9: हामी सचेत रहेका छौँ स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ 8 स्वास्थ्य संस्थाबाट चेक जाँचको व्यवस्था गरेका छौँ औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ
7: संक्रमण र मृत्यु दर बढ़ेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे
10: हामीले दार्मा र कुमा गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय कर्णाली प्रदेश सरकार स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्कर्फ टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौं र यो निरन्तर चलिरहनेछ
7: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढ़ीमा स्कर्फ टाइफस संक्रमण पुष्टि भइसकेको छ प्रदीप घरती मगर सीआईएन रेडियो शारदा सल्यान
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
11: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्कु पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी
1: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी
0: पनि थप्ने तयारी।
1: भोटेकोशी बाढीपछि रसुवाका केही स्कूल ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट हजार भन्दा बढी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण।
0: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने ईयूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेत्तर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ, सोफामा दुईजना व्यक्ति छन्, एकजना महिलाको हातमा पत्रिका छ, पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ, नजिकै रहेका पुरूष केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि सांसदहरूको बिग बिगी पो छ।
1: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: 52 कोटी सामुदायिक वनको तर्फबाट हाम्रा सम्पूर्ण पदाधिकारी मूल समितिका सदस्यज्यूहरू र सल्लाहकार संयोजक लगायत सम्पूर्ण सल्लाहकारज्यूहरू हाम्रो अनुगमन समितिको संयोजक तथा सदस्यज्यूहरू र लेखा समितिका संयोजक सदस्यज्यूहरू हाम्रा कर्मचारीज्यूहरू तथा यस 52 कोटी सामुदायिक वनको सम्पूर्ण उपभोक्ताज्यूहरू र सम्पूर्ण हाम्रो यो साधिक चिमटिपका सम्पूर्ण चाहिने उपभोक्ता लगायत सम्पूर्ण जनहरू र देश विदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा विजयदशमीको मङ्गलमय शुभकामना तथा यो आउँदै गरेको जुन छठ पर्व नेपाल सम्बन्धमा सम्पूर्णको उन्नति प्रगतिको कामना गर्छु र उहाँहरूकोले चाहिने सम्पूर्ण इच्छाहरू कामनाहरू पुरा हुन् र हामीले यहीँ 52 कोटी सिद्धधामको पनि मङ्सिरको 23 गतेबाट मङ्सिरको 29 गतेसम्म एउटा महायज्ञ लगाउँदैछौँ र त्यसमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त कार्यक्रममा आएर आफ्नो चाहिँ नि पुण्य आर्जन गरिदिनको लागि मैले हार्दिक अनुरोध गर्छु।
1: नमस्कार, म रामचन्द्र छेत्री बुटौलुपा नगरपालिका वार्ड नम्बर 11 को वडाध्यक्ष। 2083 सालको विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बन्धको अवसरमा सम्पूर्ण वडावासी दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यहाँहरूको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरूको सुस्वास्थ्य रहोस्, समृद्धि रहोस्, यहाँहरूको माया हामीलाई प्राप्त भइरहोस् र ओडावासी र दाजुभाइ दिदीबहिनीहरूले जुन माया सद्भाव दिनुभएको छ, जुन सल्लाह सुझाव दिनुभएको छ, त्यसले गर्दाखेरि हामीले समग्र विकासमा हामीले सहयोग गर्न सजिलो बनेको छ र हाम्रो आफ्नो कार्यक्रमलाई अगाडि बढाउन सजिलो भएको छ। तसर्थ यहाँहरूको यो माया सद्भाव फेरि पनि प्राप्त भइरहोस् हार्दिक शुभकामना गर्दछु। मेरो तर्फबाट, वडाध्यक्षको तर्फबाट र वडा समिति सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको तर्फबाट यहाँहरू सबैलाई फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नमस्कार, म सुकदेव प्रसाद, श्री नन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष। 2083 साल विजयादशमी, दीपावली, छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण मेरा पारिवारिकहरूमा विजयादशमी दुर्गा माताले सदैव रक्षा गरौँ भन्दै एक आपसमा मेलमिलाप, सद्भाव, एकताको कामना गर्दै सम्पूर्णमा सुस्वास्थ्य, निरोगी, दीर्घायुको कामना गर्दै यसै सन्देश मार्फत सम्पूर्णलाई विजयादशमी दुर्गा माताले सदैव रक्षा गरौँ भन्दै बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।
3: नमस्कार, यही 2083 सालको शुभ विजयादशमी, दीपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा म सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरू, अभिभावक, भूतपूर्व विद्यार्थी, सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारज्यूहरू लगायत कलेज सभाका सदस्यहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा म सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यसै पावन अवसरमा कलेजको वृद्धि विकासको निम्ति यही मङ्सिर 14 गतेदेखि 21 गतेसम्म कलेजमा श्रीमद् भागवत धन धान्य चल महाज्ञ शुभारम्भ हुँदैछ। त्यो महाज्ञलाई सफल बनाउनको लागि म सम्पूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस्, क्याम्पस प्रमुख जित बहादुर राष्ट्रपति, धन्यवाद।
4: नमस्कार, 2083 सालको आउँदै गरेको

0: दशमी शुभ दीपावली छठ पर्व नेपाल सम्मत सम्पूर्ण चाड़ पर्वहरूमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: नमस्कार। 2083 सालको विजय दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्मत लगायत सम्पूर्ण चाड़ पर्वको अवसरमा हाम्रा ग्राहक वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
2: सम्पूर्णमा नमस्कार। म तिलोत्मा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद नेउपाने। आउँदै गरेको हिन्दूहरूको महान चाड विजया दशमी शुभ दीपावली छठ पर्व नेपाल सम्मतको सम्पूर्ण कार्य समिति सल्लाहकार पदाधिकारी सदस्य लेखा समिति संयोजक एवं सदस्य वस्तुगत समिति एवं सदस्यज्यूहरू र तिलोत्मा व्यापार संघमा आबद्ध हुनुभएका सम्पूर्ण व्यवसाय मित्रहरू देश विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विशेष गरी यो चाड भनेको भड्काउलो चाड मनाउने चलन छ, त्यसमा आफ्नो गच्छे अनुसारको चाड मनाउनु होला भन्ने यही शुभकामना दिन चाहन्छु। धन्यवाद।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा।
6: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ
2: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। हामी केही दिनदेखि तिलोत्तमाका विभिन्न वडाहरूमा पुगेर गएका 4 वर्षमा वडाले गरेका कार्य र त्यसको प्रभावकारिताका विषयमा जोड़ दिँदै आएका छौं। देशकै नमूना नगरका रूपमा उभ्याइरहँदा खासमा के कति काम गर्न सकेको छ तिलोत्तमाले र कति प्रभावकारी र सहज भएको छ त वडावासीलाई। यस्ता कुराकानीबाट वडाका हालसम्मको कामको समीक्षा र यसले तिलोत्तमाका कुन कुन वडाहरूमा कति विकासका कामहरू हुन सके भन्ने आम वडावासीमा आम तिलोत्तमावासीमा जानकारी गराउन सहयोग पुर्याउने हामीले विश्वास लिएका छौं। आज हामीले यसै सन्दर्भमा तिलोत्तमा नगरपालिका वडा नम्बर 17 पुगेका छौं। वडा नम्बर 17 वडा अध्यक्ष दानबहादुर चौधरीलाई भेटेर हामीले तिलोत्तमा नगरपालिका वडा नम्बर 17 अलिकति भौगोलिक हिसाबले अलिकति विकट तिलोत्तमाको पनि ग्रामीण एरिया, त्यहाँ विभिन्न खालको सचेतनाको कुराहरू जोडिएलान्, विकासका कुराहरू जोडिएलान्, अलिकति पछाडि परेको वडाको रूपमा लिँदै र ठूलो वडाको रूपमा लिँदै गर्दाखेरि, एउटा क्षेत्रफलको हिसाबमा पनि लिँदै गर्दाखेरि चाहिँ खासमा त्यहाँको समस्या, त्यहाँ भएका कामहरू के कस्ता छन् भनेर कुराकानी गरेका छौं। कुराकानीका लागि यति बेला हामीसँग हुनुहुन्छ तिलोत्तमा नगरपालिका वडा नम्बर 17 वडा अध्यक्ष दानबहादुर चौधरी।
3: अध्यक्षजी, यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार।
4: नमस्ते, धन्यवाद।
3: हजुर, अब यहाँहरू आउनु भएको करिब करिब 4 वर्ष पूरा भएर यता आयो होइन, अब केही समय बाँकी छ। हामीले यो 4 वर्षलाई सम्झौँ न, के कति कामहरू चाहिँ हुन सक्यो वडा नम्बर 17
4: धन्यवाद बिन्दु म्याडम। अब हामी निर्वाचित भएर यो 4 वर्षको अवधिमा हामीले यो वडामा आफ्नो योजना अनुसारको कामहरू चाहिँ गरेका छौँ। जस्तै कृषिको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, त्यस्तै खानेपानीको क्षेत्रमा, महिलाहरूको क्षेत्रमा, युवाहरूको क्षेत्रमा, होइन अब स्वास्थ्यको क्षेत्रमा, सबै क्षेत्रमा अब हामीले योजना अनुसार हरेक वर्ष चाहिँ आफूले पाएको बजेटहरूलाई विनियोजन गरेर चाहिँ काम गर्दै आइरहेको छ।
3: हजुर, अब यो अलिकति 17 नम्बर होइन, यो 10 नम्बर यता अलिक उताबाट हेर्दाखेरि चाहिँ विकट हो कि भन्ने खालको कुरा देखिन्थ्यो, देखिन्छ। जस्तो भनौँ न, हामीले ठ्याक्कै यहाँ यस्तो यस्तो अवस्था थियो हामी आउँदाखेरि होइन, आइसके पछाडि समग्र समावेशी तरिकाले काम गर्ने कुराहरू फरक भयो, ठ्याक्कै यो परिवर्तन चाहिँ ल्याउन सक्यौँ।
4: अब जब यो 2072 सालमा तिलोत्तमा नगरपालिकामा साबिक गङ्गलिया वडा पनि सम्मिलित भयो, हुन त नगरपालिका 71 सालमा घोषणा भएको हो र 72 सालमा यो गङ्गलिया पनि सम्मिलित भएको हो। अब त्यति बेला त अब यो ठाउँको विकास त केही नगन्ने अवस्थामा थियो। जस्तै शिक्षाको अवस्थामा, खानेपानी, कृषि, बाटोघाटो, सबै अवस्था एकदमै दयनीय थियो। हामी 2074 सालमा निर्वाचित भएर आइसकेपछि यो हाम्रो दोस्रो कार्यकाल पनि हो। त्यति बेला मधौलियादेखि कान्छी बजारको बाटो एउटा मात्रै बाटो पिच थियो, बाँकी सबै बाटोहरू चाहिँ कच्ची बाटो थियो। मिसकट समेत पनि पाउने अवस्था थिएन, अथवा मिसकट पनि नभएको बाटाहरू सबै थिए। र अहिले हामीले यसो हेर्ने भने पहिलाको दाँजोमा चाहिँ धेरै विकास निर्माणका कामहरू भएको छन्। लगभग 15 टोल विकास संस्थाहरू छन्, 16 गाउँ छ, टोल छ। अब त्यो 16 जुन साबिकका पहिलाका टोलहरू छन् ती सबै टोलमा गाउँभित्र नाली प्लस पिचका कामहरू चाहिँ हामीले सकेका छौँ। त्यस्तै विद्यालयको सवालमा पनि हामीले पुराना अवस्थामा रहेका विद्यालयहरू जीर्ण अवस्थामा रहेका थिए। बरौलिया माविलाई नै हेर्ने हो भने हामीले 12 सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएका छौँ, लगभग 2 करोड बराबरको। त्यस्तै अब 57 लाख बराबरको चाहिँ 2 आधारभूत विद्यालयहरू छन्। ती विद्यालयमा पनि हामीले भवन निर्माण गर्न सफल भएका छौँ। त्यस्तै सिंचाईको सन्दर्भमा पनि हामीले अब नहरहरू मरम्मत, भैलबुजाका नहरहरू केही 2-3 बोरिङ मात्र सञ्चालनमा छन्। तिनका अब नगरपालिकाको माध्यमबाट अथवा वार्डको सिलिङको माध्यमबाट केही नहरहरू पनि मरम्मत गर्न सफल गरेका छन्। र त्यस्तै गरेर कृषिलाई प्राथमिकतामा राखेर हामीले अन्डरग्राउन्ड बोरहरू प्रदेश सरकारबाट पनि अमरावामा हामीले लगभग 12 लाख बराबरको त्यति बेलै पम्पसेट सहितको 12-13 बोरहरू र हरेक वर्ष हामीले 5-6 लाखको बजेट विनियोजन गरेर टोल विकास अनुसार 2-4 बोरहरू प्रत्येक टोलमा चाहिँ दिइरहेको छौँ। र गत वर्ष हामीले किसानहरूको लागि पनि अब यो पशुपालन किसान गर्नेहरूलाई चाहिँ म्याटहरू भयो, सिँचाइका मोटरहरू भए होइन, त्यसपछि एक्सप्रे टङ्कीहरू भयो, त्यस्ता किसिमका सामग्रीहरू वितरण गरेका छौँ। र स्वास्थ्यको दृष्टिकोणमा पनि अब हामीले हरेक वर्ष विभिन्न कार्यक्रमहरूमा पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर सिलिङबाटै कार्यक्रम गर्ने जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आयौँ। र गत वर्ष हामीले 1 लाख रुपियाँको त औषधि नै खरिद गरेर यहाँ नहुने औषधिहरू अथवा हेल्थ पोस्ट लेभलमा नपाइने औषधि, त्यस्ता औषधि जनतालाई अनिवार्य रूपमा चाहिने किसिमको औषधिहरू हेल्थ पोस्ट इन्चार्जसँग समन्वय गरेर, नगरपालिकासँग समन्वय गरेर हामीले कोटेसन मार्फत औषधि खरिद गर्यौं। र यो वर्ष पनि हामीले स्वास्थ्यको दृष्टिकोणलाई प्राथमिकतामा राखेर
3: औषधि खरिदमा चाहिँ कस्ता कोही भनेको छुट होला केही होला होइन, कोही व्यक्ति कस्तो लक्षित हो कि केही हो?
4: अब औषधिहरू त सबै छुटै हुने, यहाँ पैसा नलाग्ने
3: औषधि
4: भयो, तर लक्षित वर्ग भन्दा पनि हामीले सबैलाई पाउने किसिमबाट, जस्तै कहिलेकाहीँ के हुन्छ भने नगरपालिकाबाट आएको औषधिहरू चाहिँ अब बिरामीहरूको चाप बढी भएको हुँदाखेरि औषधि चाहिँ अपुग हुन्छ होइन, त्यो अवस्थामा। र अहिले अक्सर गरेर हामीले विभिन्न खानपिनको माध्यमबाट जङ्क फुडहरू खाएर अहिलेको अवस्थामा हामीले समुदायमा हेर्ने भने ब्लड प्रेसरका बिरामीहरू, सुगरका बिरामीहरू, थाइराइडका बिरामीहरू चाहिँ बढी मात्रामा देखा परेका छन्। र यो सुगर प्रेसरका बिरामीहरू पनि जति बेला अभाइलेबल होस् भन्ने हिसाबले कहिलेकाहीँ सर्टेज हुन्छ नगरपालिकाले दिँदाखेरि, र त्यो अवस्थामा हामीले यहाँ आएका अब बिरामीहरू घुमेर जान नपरोस् भनेर थप औषधिहरू खरिद गरेर राखेका हुन्छौँ। र केही एन्टिबायोटिकहरू पनि, जस्तै हेल्थ पोस्ट लेभलमा नपाइने एन्टिबायोटिकहरू पनि हुनसक्छ, ती औषधिहरू पनि खरिद गरेर। र असार कृषि क्षेत्र भएको कारणले असार साउनमा चाहिँ अलिकता हिलोले हात खुट्टाहरू चाहिँ सड्ने भएको हुँदा तीतर्फ लक्षित गरेर, र यो दादहरू पनि यो ठाउँमा प्रशस्त मात्रामा त्यस्ता बिरामीहरू देखिने भएको कारणले तिनको लागि पनि गरेर हामीले विभिन्न किसिमको औषधि गरेर 1 लाख बराबरको औषधि खरिद गरेका थियौँ। र यो पनि यो वर्ष पनि हामीले छुट्याएका छौँ।
3: हजुर, जस्तो अब अहिलेको अवस्थामा हामीले धेरैलाई सोधेको प्रश्न पनि हो होइन, अहिलेको मानिसमा, अहिलेको जनमानसमा चाहिँ खालको असन्तुष्टता, कामदेखि चाहिँ त्यति धेरै चित्त नबुझ्ने होइन, यहाँको जति विकास भयो भने पनि वडा अब वडा तहबाट कति धेरै विकासका कामहरू भयो भन्ने कुरा त अलि अगाडि जन्मिएकोलाई पनि सोध्नुपर्छ कि होइन, कति धेरै भयो। तर एक खालको असन्तुष्ट अथवा त्यो खालको मानसिकताले चाहिँ जगडिएको छ कि अहिले, कति सन्तुष्ट छ नम्बर 17
4: अब यो कस्तो भने होइन, मान्छेको स्वाभाविक एउटा प्रक्रिया नै हो। सबै कुरा एकै दिनमा होस् अथवा एकै वर्षमा सबै विकास निर्माणका कामहरू पूरा होस् भन्ने किसिमको चाहना रहेको छ र कतिपय कामहरू के छ भन्दाखेरि अब ऐन कानूनले पनि अलिकत रोकावट गरिरहेको अवस्था हुन्छ ती कामहरू पनि वाडाले गरिदियोस् अथवा वाडाले नगर्ने काम पनि वाडाले गरिदियोस् र जनतासँग चाहिँ कानूनी अडचनहरू के छ त्यो थाहा हुँदैन आइसकेपछि त्यो काम हुनै पर्छ भन्ने किसिमको सोच छ र रिजल्ट तुरन्तै चाहियो अब विकास निर्माणका कामहरू पनि तुरन्तै चाहियो त्यो हिसाबले चाहिँ मान्छेको अपेक्षा रहेको हुन्छ र ती सबै अपेक्षालाई पूरा गर्न त अब अलिकत बजेटमा पनि भर पर्ने हुन्छ होइन अब बजेटको कुरा गर्ने हो भने अब हामीले 80 लाख रुपियाँ चाहिँ सिलिङ पाउने हो र सबै गरेर हामीले लगभग विकास निर्माणमा खर्च गर्ने बजेट वार्ड कार्यालयमा 1 करोड समथिङको बजेट हाम्रो हो र त्यसमा पनि अब केही यो विकास निर्माणमा नगरेर हामीले तालिमहरू भयो त्यसपछि अपाङ्गहरूको लागि दलित महिलाहरूको लागि ज्येष्ठ नागरिकको लागि विद्यालय स्वास्थ्य शिक्षा युवा खाने पानी यी सबै गरेर हामीले चाहिँ लगभग 30-35 लाख जति त 1-2 लाख गरेर त्यसमै चाहिँ खर्च गर्नुपर्ने हुन्छ अब त्यसपछि हामीले अब त्यही 50-55 लाखहरू चाहिँ विकास निर्माण अब बाटो बनाउने हो कि पुल बनाउने हो कि कलभर्ट बनाउने नाली बनाउने यस्ता काममा चाहिँ हामीले त्यो बजेट रहेको हुन्छ अब हाम्रो वाडा फेरि के छ भने अलिकत ठुलो वाडा भएको कारणले र 15 वटा टोल विकास भएको हुँदाखेरि दामासाई हिसाबले 4-5 लाख रुपियाँ चाहिँ एउटा टोल विकासमा बजेट विनियोजन गर्नुपर्ने अवस्था देखिन्छ तर पनि हामीले कुनै वार्ड चाहिँ अलिकत काम बढी भइसकेको कारणले गर्दाखेरि ती वार्डहरूमा चाहिँ अलिकत बजेटहरू कम गरेर जुन ठाउँमा अलि विकास नभएको टोलहरू छन् तिनमा चाहिँ अलिकत बढी रकम छुट्याएर चाहिँ हामीले काम यसरी गरिरहेको छौँ र अब जनताको चाहना आजै होस् सबै कम्प्लिट होस् र ती सबै कम्प्लिट गर्नलाई अब बजेटले पनि पुग्दैन अब नगरपालिकाको बजेटले त अब पुग्दै पुग्दैन अहिलेसम्मको हामीले हेरियो 3 अरबको बजेट भए पनि हामीले पाउने 1 करोड समथिङ सबै गरेर हो यो हिसाबले अब यहाँ एउटै बाटा एउटा कलभर्ट बनाउने एउटा पुल बनाउने भने 50-60 लाखसम्मको पुलै बन्छ त्यो हिसाबले नगरपालिकाको बजेटले मात्रै वार्डको बजेटले मात्रै चाहिँ विकास सम्भव हुन्छ जस्तो लाग्दैन प्रदेश र संघले जबसम्म चाहिँ सहयोग गर्दैन बजेट पार्दैन बजेट ल्याउन सकिँदैन तबसम्म चाहिँ अलिकत विकास चाहिँ देखिँदैन र हाम्रो चाहना के छ भन्दाखेरि एकदमै छिटो होस् आजको आजै होस् त्यसले गर्दाखेरि अब बजेटले नधानेपछि पैसा नभएपछि मान्छेमा असन्तुष्ट हुने स्वाभाविक हो यसरी चाहिँ मान्छे असन्तुष्टि भइरहेको छ तर पहिलाको दाजामा चाहिँ धेरै नै विकास भएको छ अब जस
3: अब नागरिक सचेतना यसैमा जोडिन्छ अलिकति जस्तो अलिकति भित्र आउँदाखेरि नागरिक सचेतना कम छ भन्नुहुन्छ होइन त्यो हो कि होइन खासमा यो सचेतनाको कुरा यहाँको हिसाबमा
4: अब नागरिक सचेतनाको हिसाबले अब
3: त्यसको लागि चाहिँ हामीले के गरेका छौँ भन्ने
4: अब अहिलेको अवस्थामा हामीले हेर्ने हो भने साबिक शंकर नगर आनन्दवन होइन त्यहाँको दाजुमा यो ठाउँमा चाहिँ सचेतना अलि कमै मात्रामा छ होइन हामीले शिक्षाको दृष्टिकोणले हेर्ने हो भने अथवा पूर्वाधारको हिसाबले हेरौँ खानेपानीको हिसाबले हेरौँ अझै पुरै टोलमा हामीले खानेपानी पनि पुर्याउन सकिरहेको छैनौँ होइन यी सबै कुरा कमी भएको कारणले गर्दाखेरि र अर्को कुरा के छ भने यहाँ थारू र मधेसीको बस्ती बढी भएको कारणले बहुल्यता भएको कारणले गर्दा पनि अलिकत सचेतना पहिल्यैबाट पनि पढे लेखेको कम हुँदाखेरि सचेतनामा कमी नै छ जस्तै हामीले विकास निर्माणकै कुरा गर्ने हो भने अब माथिल्लो भेगमा हामीले 40-50 पनि लागत सहभागिता गरेर मान्छेले काम गरिरहेको हुन्छन् तर हाम्रो यहाँ 30% थियो अहिले 10-15% झर्या छ तर त्यो सहभागिता पनि हाम्रो पनि केही कन्ट्रिब्युसन हुनुपर्छ भन्ने किसिमको सोच मान्छेमा छैन. हामीले मिसकट झार्यौँ भने झारेको ठाउँमा त्यस्तै रहन्छ, होइन, त्यसलाई सम्याउनु पर्छ भन्ने किसिमको पनि चेतनामा अलिकता कमी नै देखिन्छ, होइन. हामीले विगतमा पनि काम गरियो, वार्ड सदस्य, वार्ड टोल विकास अध्यक्ष दुई तिनजना मिलेर सम्याउने त्यस्तो पनि छ. अझैसम्म सबै चाहिँ वार्डले गरिदियोस्, नगरपालिकाले गरिदियोस्, हामीले कर तिरिरहेछौँ, सबै काम उसैले उनैले गर्ने हो, हाम्रो पनि दायित्व छ, हाम्रो पनि सहभागिता हुनुपर्छ भन्ने किसिमको अलिकता सोच चाहिँ यो ठाउँमा कम छ.
3: जस्तो तालिम, सिपमूलक तालिमहरूको कुरा गर्नुभयो, होइन, अपाङ्गता, महिला स्वास्थ्य, शिक्षा, स्वास्थ्य, जुनसुकै युवा, होइन, जुनसुकै ठाउँमा पनि हामीले सिपका कुरा गर्यौँ, कति प्रभावकारी बन्न सक्यो भन्ने कुरा. अब धेरै जसोले चाहिँ सिप सिक्नु भएको छ, स्वरोजगार बन्नु भएको छ भन्ने कुरा गरे भएर यहाँको अवस्था के हो खासमा?
4: यो एकदमै राम्रो प्रश्न गर्नुभएको छ, होइन. यो सिपमूलक तालिम गरेर त्यतिकै खेर जानुभन्दा त्यसबाट चाहिँ फाइदा लिने कति छन् भन्ने किसिमको, होइन, सिप मात्रै सिक्ने, घरमा बस्ने, अब त्यो सिकेको कुनै पैसा लगानी मात्रै नगरपालिकाको होस् अथवा वार्डको होस् त्यो खेर जाने भयो. त्यही हिसाबले हामीले केही तालिमहरू जुन गराइरहेको छौँ त्यो तालिमहरू बेसिक गराउने र बेसिक गराइसकेपछि तिनैलाई चाहिँ हामीले एडभान्समा लैजाने. किन भन्दाखेरि बेसिक गरेर मात्रै बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता हुँदैन, होइन. बेसिक भनेको अब काट्ने अलिकता सिलाइको कुरा गरिरहेछु. सिल्न जान्ने, मेसिन चलाउन जान्ने, मेसिनको बारेमा जानकारी लिने, होइन, पाटो मात्रै अलिकता बेसिक कुराहरू मात्रै चाहिँ, आधारभूत कुराहरू मात्रै चाहिँ त्यो रहेको हुन्छ. र एडभान्स गरिसकेपछि धेरै कुरा उनीहरूले सिक्न सक्ने हुन्छन् उनीहरूले, र बजारमा गएर अन्य मान्छेसँग प्रतिस्पर्धा गर्न सक्ने खुबी हुन्छ. त्यही कुरालाई मध्यनजर राखेर रा, नगरपालिकाले पनि विभिन्न किसिमका तालिम गर्दा बेसिक एडभान्स गर्दै आइरहेको छ. सोही अनुसार हामीले पनि सिलाइ कटाईहरू जुन छ हामीले पनि बेसिक गराउने र एडभान्स गराउने, र एडभान्स गर्न जाँदाखेरि पनि हामीले बेसिक गरेको घरमा मेसिन छ कि छैन, सिलाइ कटाई गरिरहेको छ कि छैन, होइन, त्यो चाहिँ सोधपुछ गर्ने, अनुगमन गर्ने, र हामीले दिएका तालिमका आफ्नै गाउँघरमा, अब बजारमा गएर ठुलै पसल गरेर त गरेका छैनन्, तर गाउँघरमा हामीले कपडा सिल्ने काम गरिरहेको छौँ, पैसा केही कमाइरहेको छौँ भन्ने किसिमबाट चाहिँ उहाँहरूले भन्नुहुन्छ र हामीले पनि त्यो देखिरहेको छौँ. त्यस कारणले गर्दाखेरि यो तालिमले पनि उनीहरूको आर्थिक समृद्धिमा अलिकता सुधार भइरहेछ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु.
3: हजुर, अब यहाँले हामीले अघि जोड्नुभयो अलिकति कुरा, होइन, यसलाई चाहिँ अलिक बढी जोड दिउँ कि अलिक सचेतना बढाउँ कि जस्तो लाग्यो. जस्तो सबै जे पनि कामहरू चाहिँ वडाले गर्नुपर्छ भन्ने खालको जुन खालको आम मानसको धारणा छ नि, होइन, मानिसको धारणा छ, त्यो धारणालाई चाहिँ के गर्ने होला, कसरी चिर्ने होला भन्नेतर्फ चाहिँ अब सोच्न जरुरी छ भन्ने लाग्छ कि मलाई. जस्तो वडाले चाहिँ कति काम गर्ने त नागरिकको सचेतना कम भएकै कारण हो, होइन, यसलाई बढाउनका लागि चाहिँ कसले अलि बढी जोड दिनुपर्ने हो, नागरिकले चाहिँ के गर्नुपर्छ यो विषयमा चाहिँ भन्ने कुरा वडावासीलाई पनि.
4: अब सचेतनाको सन्दर्भमा हामीले विभिन्न किसिमका उहाँहरूलाई, होइन, तालिमको व्यवस्थापन पनि मिलाएको छौँ, जस्तै महिला सशक्तिकरणहरूको सन्दर्भमा, होइन, त्यसपछि यो अब तपाईँको माइन्टिङ लेखनहरू जस्ता भयो, उद्घोषक तालिमहरू भयो, अगाडि आएर बढ्नुहोस्, होइन, कमसे कम बोल्न सिक्नुहोस्, ती कुराहरूको बारेमा पनि हामीले चाहिँ तालिमहरू हरेक वर्ष दिँदै आएको छौँ. हुन त अब वार्ड ठुलो भएको कारणले 15 टोल हुन्छ, एक एकजना मागिन्छ, गाउँमा चाहिँ नगर्ने रूपमा देखा पर्छ. अलिकता सानो वडा भएको भए 4 एउटा टोलबाट आउँथ्यो भने धेरैजना चाहिँ एकैचोटि प्रशिक्षित हुन्थे, तर एउटा दुईटा आउनुहुन्छ अनि त्यसपछि अब तालिममा पनि त्यस्तै, अब 20 तालिम छ भने अब 15 टोल विकासै छ, 16 टोल छ, त्यसले गर्दाखेरि पनि अलिकता देखिँदैन. तर पनि हामीले सचेतनालाई बढावा दिनको लागि, होइन, ती कार्यक्रमहरू र टोल टोलमा गएर पनि हामीले अब विभिन्न कार्यक्रमहरू पनि
3: वडाले गर्ने त प्रतिनिधिमूलक सहभागिता गराउने सहभागीहरूले चाहिँ
4: टोल विकासमा गएर गर्ने र टोल विकासहरूलाई पनि अब एक खालको अलिकत ट्रेनिङ दिनुपर्छ जस्तो मलाई लाग्छ होइन. हामीले टोल विकास अध्यक्ष र सचिवलाई त दिइरहेको हुन्छौँ तर टोल टोलमै गएर यो सचेतनासँग सम्बन्धित होइन विकास निर्माणका कुराहरू अथवा अलिकता कानुनीका पाटाहरू होइन ती सबै कुराहरू चाहिँ हामीले टोल टोलमा सचेतना गर्न जरुरी छ र यो वार्डले पनि लाग्नुपर्छ नगरपालिकाले पनि आफ्नो तवरबाट लाग्नुपर्छ र आइएनजिओ एनजिओहरूले पनि यस्ता कामहरूमा चाहिँ केही काम गरिरहेको होला तर यहाँ त्यस्तो देखिएको छैन होइन. यसरी अगाडि बढ्यो भने अलिकता यहाँ पनि सचेतनाका कुराहरू भोलि गएर चाहिँ हाम्रो पनि यो राष्ट्रपतिको दायित्व के हो काम कर्तव्य अधिकार के हो त्यो कुरामा अलिकता बढावा हुन्छ कि जस्तो मलाई लाग्छ.
3: अरू कुराहरू जोडियो यो खेलकुदको कुरा पनि जोडौँ न केही गर्नु भएको छ कि.
4: खेलकुदको सन्दर्भमा अब हामीले हरेक वर्ष वाडादेश कपै गर्छौँ होइन र साना बालबालिकाहरूको लागि पनि हामीले अब उहाँहरूको चाहना अनुसार फुटबल खेलहरू चाहिँ लागि बजेटहरू चाहिँ विनियोजन गरिरहेको हुन्छौँ र हरेक वर्ष चाहिँ वाडादेश क्रिकेट कपै हुन्छ हाम्रो अहिले तेस्रो क्रिकेट वडा कप हुन्छ अनि त्यसपछि तपाईँको नगरपालिकाको जुन छ हाम्रो कार्यक्रम होइन नगर कप मेयर कपहरू हुन्छ भलिबलका उपमेयर कपहरू छन् तिनमा पनि हामीले सहभागी गराउँदै आइरहेका छौँ र खेलकुदको हिसाबले पनि अब इन्टरनेसनल लेभलको त प्राइभेटै भए पनि तिलोत्मा सत्रमा स्टेडियमै हुने भयो र हामीले गत वर्ष हामीले 10 लाख रुपियाँ छुट्याएर नगरपालिका मार्फत क्रिकेट मैदान चाहिँ कानपारामा बनाएका छन् होइन र त्यहाँ यो टोलकै अथवा यो वाडाकै प्रत्येक टोलका जुन टोल स्तरीय क्रिकेटहरू अब यो वर्षदेखि हामीले त्यही ठाउँमा चाहिँ गर्ने भन्ने कुरा पनि गरेछौँ र यो वर्ष पनि 10 लाख रुपियाँ त्यसमा नगरपालिकाबाट विनियोजन छ. अब त्यो भएपछि हामीले खेलकुदको सन्दर्भमा पनि हामीले योजनाहरू बनाएर अगाडि बढिरहेको छौँ र कुनै गेम भयो भने यहाँका भाइ बहिनीहरूलाई चाहिँ अब हामीले जर्सीहरू होइन उनीहरूको लागि चाहिने सामग्री फुटबल हो भने फुटबल भलिबल क्रिकेट के हो प्याड हुन्छ ती सबै कुराहरू वाडाबाटै उपलब्ध गराइरहेको हुन्छ.
3: हजुर अब यो यहाँले चाहिँ अब 9 वर्ष भनौँ न होइन रहेर काम गर्दै गर्दाखेरि हामी जम्मा जम्मी 9 वर्षको कुरा जोड्दाखेरि चाहिँ खास प्रत्येक यहाँ अब ठुलै वडा भए पनि होइन वडामा धेरै फराकिलो भए पनि यहाँहरू चाहिँ प्रत्येक घरमा पुग्नु भएको छ भन्ने लाग्छ क्या मलाई यो बिचमा. यसरी पुग्दै गर्दाखेरि चाहिँ खास हामीले काम त गरिरहेका छौँ त्यो देखिने काम पनि छ यही वडा नै को हालत के थियो होइन अहिले यही वडा नै एउटा नगरै चल्ने खालको देखियो एकदम सुन्दर भवन बनेछ यहाँलाई बधाई पनि छ. त्यो सँगसँगै भनौँ न यी घर घरमा जाँदाखेरि के रहेछ त यहाँको मुख्य जनअपेक्षा क्या जसले अब भनौँ न हामीले सीमित बजेटका बावजुद काम गर्नुपर्ने हुन्छ सीमित बजेटमा रहेर होइन त्यो बावजुद हामीले गर्न सकिँदैन त्यो भएको हुनाले पनि खास के रहेछ त समस्या र हामीले अलिकति त्यतातिर ध्यान दिन सकेनौँ बजेट अभावको कारणले गर्दा अब चाहिँ यस्तो हुनपर्छ भन्ने खालको के एउटा सुझाव सहितको
4: कस्तो छ भने अलि यो ठाउँ पछाडि परेको ठाउँ रहेछ. अब सबै शिक्षाको हिसाबले स्वास्थ्यको दृष्टिकोणमा होइन यातायात सबै दृष्टिकोणमा अलिकता पछाडि परेको सचेतनामा पनि कमी छ जसले गर्दाखेरि अहिले हामीले यसो हेर्ने हो भने हामीले नगरपालिकाबाट पनि बजेटहरू विनियोजन गर्दा हिजका दिनमा हामीले भौतिक पूर्वाधारलाई बढी मात्रामा जोड दिन्थ्यौँ होइन. अहिले मानवीय विकास र आर्थिक समृद्धितिर नगरपालिकाले पनि र त्यो किसिमबाट प्रत्येक वडाले पनि बजेटहरू विनियोजन गरिरहेको छ. तर कस्तो छ भने विकास देखिने काम भनेको बाटोघाटोलाई मान्दो रहेछ जस्तो मलाई लाग्यो होइन. अहिले पनि हाम्रो सत्रमा अब यसो तालिमहरू गरौँ भने यो फोकटको बजेट विनियोजन गरेछ जस्तो केही मान्छेको मानसिकता यो ठाउँमा बाटो बनाउनै छ होइन यो बाटो नबनाइदिएर यो काम गरिरहेछ भन्ने किसिमको चाहिँ मानसिकता भएका अझै पनि छन् किन भन्दाखेरि सचेतनाको कमी भएर शिक्षाको कमी भएर जस्तै हामीले त असार महिनामा हिलोमा हिँडेर पनि हामीले आर्थिक समृद्धिमा जान सकियो भने पारिवारिक राम्रो गराउन सकियो भने शिक्षा दीक्षाको दृष्टिकोणमा राम्रो हुन सकियो भने एक महिना हिलोमा हिँडेर पनि केही फरक पर्दैन नि तर मान्छेलाई के छ भने विकास भनेको बाटो पिच भयो भने बाटो ग्रेभिल भयो भने होइन त्यसलाई विकास मान्दो रहेछ र आर्थिक आमदानी भयो भने अथवा कृषि क्षेत्रको लागि अलिकता केही भयो भने त्यो कृषिलाई मात्रै भयो तर हामी हिँड्ने बाटो चाहिँ अझै पनि राम्रो भइदिए छैन भन्ने कुरा चाहिँ गर्छन् तर हामीले गाउँघरमा अब हिँड्दा होइन उहाँहरूसँग भेटघाट हुँदा पहिलो प्राथमिकता चाहिँ अब बाटो नै छ अहिले पनि किन भन्दाखेरि अहिले पनि हामीले सबै ठाउँमा पिच पुर्याउन सकेका छैनौँ होइन केही एउटा 9 वर्ष कार्यकालमा पनि प्रत्येक टोल जोडिने पिच त भयो तर केही बाटाहरू अझै पनि हामीले एकदमै गर्नुपर्ने त्यो गर्न सकेनौँ जस्तै हामीले कानपाराको एउटा बाटो छ कानपारा पुलतिर जाने बाटो त्यो पिच गर्न सकिएको छैन मेन बाटो हो जमुवानी र ठटियो जोड्ने रिङ रोडको अवधारणा भएको बाटो छ त्यो पिच गर्न सकिएको छैनौँ 1.5 किलोमिटर जति होला ग्रेभल त गरेका छौँ स्ट्यान्डर्ड ग्रेभल तर पिच हुन सकेका छैन एउटा बिहुली र बरौलिया जोड्ने बाटो छ त्यो पनि हुन सकेको छैन होइन बजेट त्यसमा पर्छ तर अलि नगन्ने पर्दाखेरि कम्प्लिट हुन सकिया छैन त्यस्ता 2-3 वटा बाटाहरू चाहिँ हामीले चाहँदा चाहँदै पनि 9 वर्ष कार्यकालमा बजेटको अभावले गर्दा पार्न काम गर्न सकिएन अलिकता परदेशबाट 15 करोड बराबरको एउटा योजना ल्याउन सफल भएको थियौँ जसमा चाहिँ 5 करोडको काम त गर्यौँ हामीले त्यसले चाहिँ तिलोत्मा 17 लाई धेरै राहत भयो तर 10 लाख चाहिँ अब विभिन्न माध्यमबाट सरकार फेरबदल हुने मन्त्री फेरबदल हुने कारणले गर्दाखेरि 10 करोड चाहिँ 15 करोडको थियो 10 करोड आउन सकेन त्यो 10 करोड आउन सकेको भए तिलोत्माको 17 पनि लगभग खुला बाटाहरू सबै कम्प्लिट हुन्थे हामीले त्यो सोचेका थियौँ तर त्यो भइदिएन र विशेष गरी अब एउटा कृषिको सवालमा पनि हामीले अब यो कृषि क्षेत्र भएको कारणले गर्दाखेरि अलि बिउ बिजन होइन मल खादहरूको समस्या चाहिँ बढिरहेको छ विशेष गरी जता जाने हो मल खादसँग ठोकिन्छ होइन जबकि यो संघीय सरकारले गर्नुपर्ने हो संघीय सरकारले जिल्लामा जिल्लाले नगरपालिकालाई नगरपालिकाले प्रत्येक वाडालाई बाँड्ने हो र कृषि क्षेत्र भनेको वार्ड नम्बर 17 हो कृषि भूभाग खेतीपाती गर्ने तरकारी खेतीदेखि लिएर धान बाली र गहुँ बालीको पकेट क्षेत्रै भइहाल्यो यो अब मल खाद चाहिँ पर्याप्त मात्रामा नहुँदाखेरि विशेष गरी गएर ठोकिने मल खाद ल्याउन सकेका छैन कर यति तिरिया छन् उति गरेका छन् मल खाद आएको छैन के गर्ने कसो गर्ने र बढीभन्दा बढी समस्या भनेको मल खादमा गएर देखिएको छ त्यस कारणले गर्दाखेरि यो मल खादको समस्या समाधान गर्न सकियो भने धेरै समस्याहरू चाहिँ समाधान हुन्छ कि जस्तो
3: कृषि योग्य जमिन धेरै भएको बडा पनि त हुने
4: हजुर
3: त्यहीबाट हुन्छ हामी लगभग अन्त्यमा पनि छौँ अध्यक्षज्यू के भन्नुहुन्छ अन्त्यमा चाहिँ
4: अब अन्त्यमा लुम्बिनी रेडियो तपाईँ लगायत क्यामेरा तिलोत्मा टेलिभिजनलाई विशेष धन्यवाद दिन चाहन्छु अब यो वडाको समग्र विकासको सन्दर्भमा र आगामी योजनाहरूको बारेमा
3: अब केही समय बाँकी हुँदाखेरि योजनाको कुरा पनि गरौँ हजुर
4: जुन तपाईँले भन्नुभयो होइन त्यसको लागि हार्दिक धन्यवाद यो जनमानसमा पनि कहिलेकाहीँ काम गरेको हुन्छ तर मान्छेले त्यसलाई चाहिँ भएको छ छैन भन्ने कुरा पनि अलमलमा परिरहेको हुन्छ होइन र समस्या के छ भन्ने कुरा पनि बुझिरहेको हुँदैनन् यी सबै कुराको सन्दर्भमा छोटो अवसर जुन तिलोत्मा टेलिभिजनले प्राप्त गर्यो गरायो मलाई त्यसको लागि हार्दिक धन्यवाद पनि दिन चाहन्छु र आगामी योजनाको सन्दर्भमा यो वर्षको योजना हाम्रो पुरै टोटलै छ होइन विद्यालयलाई छ खाने पानीलाई छ कृषिलाई पनि छ अहिले 6 लाख रुपियाँ कृषिमा पनि हामीले छुट्याएको छौँ खाने पानीलाई छ स्वास्थ्यलाई छ युवाहरूलाई छ अब ज्येष्ठ नागरिकको उसमा छ त्यसपछि एकल महिलाहरूको छ दलितहरूको छ अपाङ्गहरूको छ लगभग अहिले त भूपूहरूलाई पनि भूपू सैनिकहरूलाई पनि हामीले केही योजनाहरू राखौँ भनेर उहाँहरूलाई पनि हामीले 50,000 रुपियाँ चाहिँ विनियोजन गरेको छौँ यसरी लगभग हामीले सबै क्षेत्रमा थोरै धेरै गरेर चाहिँ मानवीय उसमा पनि तालिमहरूको लागि पनि हामीले बजेटहरू विनियोजन गरेका छौँ
3: हजुर हुन्छ यहाँलाई महत्वपूर्ण समयका लागि र जानकारीका लागि धेरै धेरै धन्यवाद
4: हुन्छ हजुरलाई पनि धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो तिलोत्तमा नगरपालिका वडा नम्बर 17 का वडा अध्यक्ष दानबहादुर चौधरी उहाँसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ भोलि फेरि सार्वजनिक सरकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
5: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही
6: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
8: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870
9: जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन तथा सम्पत्तिको बिमा गरौं
10: बिमा लेखको शर्त तथा सुविधाहरू बारेमा बुझेर मात्र बिमा गरौं
9: बिमकले दावी भुक्तानी नगरेमा समयमा नै दायित्व निर्धारण नगरेमा मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा वा बिमा सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ
10: सम्पर्क ठेगाना कालिका नगर 11 बुटुवल रूपन्देही टेलिफोन नम्बर 071-591-502 मोबाइल नम्बर 98-570-79-501
9: इमेल info@nia.gov.np
10: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश
11: किन झोक्राउनु भन्छ काका
12: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
11: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
12: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
13: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98-570-21-757 र 98-472-98-228
14: होइन पुर्खे बा किन के भयो र
15: 12-14 घुमे खै एक गरेर
14: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
16: चौबीसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
17: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
15: ए किरिम जन्मा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिन्ज मर्निङ वाक।
16: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
18: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
19: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
20: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
19: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
21: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
22: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
23: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
24: ए बुढा हेर्नुहोस् त, आज पनि रेखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
25: ए जान्त जान्त
20: होइन, के भयो बाबु?
26: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
20: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
23: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
27: उत्सवको पर्व
28: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर
27: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
28: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
27: फोन नम्बर 071-542-6999।
29: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
30: होइन के खुसीको खबर हो दाजु?
29: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
30: हो र?
29: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल। फोन नम्बर 071-537-823।
31: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती पत्रिका, देउखुरी, नेपाल।

0: सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यहाँहरूको उन्नति प्रगति सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरूको सुस्वास्थ्य रहोस्, समृद्धि रहोस्, यहाँहरूको माया हामीलाई प्राप्त भइरहोस् र ओडावासी र दाजुभाइ दिदीबहिनीहरूले जुन माया सद्भाव दिनुभएको छ, जुन सल्लाह सुझाव दिनुभएको छ, त्यसले गर्दाखेरि हामीले समग्र विकासमा हामीले सहयोग गर्न सजिलो बनेको छ र हाम्रो आफ्नो कार्यक्रमलाई अगाडि बढाउन सजिलो भएको छ। तसर्थ यहाँहरूको यो माया सद्भाव फेरि पनि प्राप्त भइरहोस् हार्दिक शुभकामना गर्दछु। मेरो तर्फबाट, ओडादेशीको तर्फबाट र ओडा समिति सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको तर्फबाट यहाँहरू सबैलाई फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नमस्कार, म सुकृति बसाल, श्री नन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष। 2083 साल विजया दशमी दीपावली छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै देश विदेशहरू रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण मेरा पारिवारिकहरूमा विजया दशमी दुर्गा माताले सदैव रक्षा गरौं भन्दै एक आपसमा मेल मिलाप, सद्भाव, एकताको कामना गर्दै सम्पूर्णमा सुस्वास्थ्य, निरोगी, दीर्घायुको कामना गर्दै यसै सन्देश मार्फत सम्पूर्णलाई विजया दशमी दुर्गा माताले सदैव रक्षा गरून् भन्दै बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।
2: नमस्कार, यही 2083 सालको शुभ विजय दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा म सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरू, अभिभावक, भूतपूर्व विद्यार्थी, सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारजीवहरू लगायत कलेज सभाका सदस्यहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा म सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यसै पावन अवसरमा कलेजको वृद्धि विकासको निम्ति यही मङ्सिर 14 गतेदेखि 21 गतेसम्म कलेजमा श्रीमद् भागवत धन धान्य चल महाज्ञ शुभारम्भ हुँदैछ। त्यो महाज्ञलाई सफल बनाउनको लागि म सम्पूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस् क्याम्पस प्रमुख जित बहादुर राष्ट्रपति, धन्यवाद।
3: र सम्पूर्णलाई नमस्कार। आउँदै गरेको विजय दशमी तथा दीपावली छठ पर्व नेपाल सम्वतको शुभ उपलक्ष्यमा 52 कोटी सामुदायिक वनको तर्फबाट हाम्रा सम्पूर्ण पदाधिकारी, मूल समितिका सदस्यज्यूहरू र सल्लाहकार संयोजक लगायत सम्पूर्ण सल्लाहकारज्यूहरू, हाम्रो अनुगमन समितिका संयोजक तथा सदस्यज्यूहरू र लेखा समितिका संयोजक सदस्यज्यूहरू, हाम्रा कर्मचारीज्यूहरू तथा यस 52 कोटी सामुदायिक वनको सम्पूर्ण उपभोक्ताज्यूहरू र सम्पूर्ण हाम्रो यो साबिक टिमटिपका सम्पूर्ण चाहिने उपभोक्ता लगायत सम्पूर्ण जनहरू र देश विदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा विजय दशमीको मंगलमय शुभकामना तथा यो आउँदै गरेको जुन छठ पर्व नेपाल सम्वतमा सम्पूर्णको उन्नति प्रगतिको कामना गर्छु र उहाँहरूकोले चाहिने सम्पूर्ण इच्छाहरू, कामनाहरू पुरा हुन् र हामीले यहीँ 52 कोटी सिद्धधामको पनि मङ्सिरको 23 गतेबाट मङ्सिरको 29 गतेसम्म एउटा महायज्ञ लगाउँदैछौँ र त्यसमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त कार्यक्रममा आएर आफ्नो चाहिने पुण्य आर्जन गरिदिनको लागि मैले हार्दिक अनुरोध गर्छु।
4: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
5: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
6: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनेछु नि हजुरलाई।
4: ल,

0: रात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यस सुन्नुहोस्,
1: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
2: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कम हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-35-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्दे,
17: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
19: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बाथ रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
24: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
25: 98570-21-835।
26: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? आ का होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
27: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
26: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
28: गोश मछली अंडा सबसे बढ़िया बा,
29: गोश मछली अंडा सबसे बढ़िया बा,
26: फल फूल और सागपात बच्चा के खाना साथ साथ
27: सब मिल के खियावल जाए,
26: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर सागपात और पियर जात के फल फूल खियावेली।
27: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेची देवल जाए।
26: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
27: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
30: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
31: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
30: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
32: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
30: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
33: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
0: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
1: सबै मिलाई खुवाऊ।
0: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
2: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: साउजी गुड्का दिनु न।
4: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, 1 मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
1: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
11: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाई सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स।
2: साथै होम डेकोरका लागि पर्दा कार्पेट म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नुहोला नि।
9: यो कहाँनिर छ?
12: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
9: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
13: सम्पर्क 071-590-685 मणिग्राम रूपन्देही।
14: साथै 10,000 रुपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

0: भन्दा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: VPN नेट, तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय बुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: बिमाको महत्व बुझी आफ्नो आवश्यकता बमोजिम बिमा गरौं।
10: आर्थिक सुरक्षा तथा बचतका लागि जीवन बिमा र आफ्नो सम्पत्ति तथा दायित्वको लागि निर्जीवन बिमा गरी हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षित बनाऊ।
2: साथै बाली पशु पक्षी तथा जड़ीबुटी बीमाको बीमा शुल्कमा संघीय सरकारबाट 80% सम्म प्राप्त हुने अनुदानको सदुपयोग गरी आजै कृषि बीमा गरौं।
10: बीमा कम्पनीले दिने सेवा तथा दावी भुक्तानी सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
2: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
10: इमेल info@nia.gov.np।
2: नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
10: जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन तथा सम्पत्तिको बीमा गरौं।
2: बीमालेखको शर्त तथा सुविधाहरू बारेमा बुझेर मात्र बीमा गरौं।
10: बीमकले दावी भुक्तानी नगरेमा, समयमा नै दायित्व निर्धारण नगरेमा, मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा वा बीमा सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
2: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
10: इमेल info@nia.gov.np।
2: नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
11: होइन थुर्के बा, किन के भयो र?
12: बाह्र चौरास घुमे
11: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
12: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-744-745।
2: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण आम वडावासी, देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष झविलाल भूषाल, तिरोत्तमा 16, रूपन्देही। आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाईँ सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा, कार्पेट, म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नुहोला नि।
13: यो कहाँनिर छ?
14: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
13: ए हो र उसो भए त एकपटक जानै पर्यो है।
15: सम्पर्क 071-5906-85 मणिग्राम रूपन्देही।
13: साथै 10,000 रुपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
16: गरेको नजिकै रहेछ दसैँ तिहार छठ नेपाल सम्मत विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबैलाई र चाडपर्वको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरूमा सबैको घरमा सुख शान्ति छाओस्।
17: चाड विजयादशमी शुभ दीपावली नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी नेपालीहरूको यो चाड आफ्नो लक्ष्य अनुसार हामीले चाहिँ मनाऊ, तडक भडक गरेर अनावश्यक खर्च नगरौं र विभिन्न किसिमका प्राकृतिक विपत्तिहरू भइरहेका छन् यसमा हामी सबै सुरक्षित भएर रमाइलो तरिकाले यी चाडबाडहरू मनाऊ, सबैसँग हातेमालो गरौं, सामाजिक सद्भाव कायम गरौं। हस् धन्यवाद, नमस्कार।
18: मेरो नमस्कार, मेरो नाम साधे थारू, वार्ड नम्बर 12 वार्ड अध्यक्ष। आउँदै गरेको विजय दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वादको पावन अवसरमा सम्पूर्ण वार्डवासी, देशवासी, सम्पूर्ण देश विदेशमा रहनुभएका दिदी बहिनीहरू आफ्नो वार्ड तर्फबाट र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु।
19: नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 12 वार्ड सदस्य नागेश्वर यादवको तर्फबाट आउँदै गरेको विजयादशमी, शुभ दीपावली तथा छठ पर्व तथा नेपाल सम्वत पावन अवसरमा वार्डवासी, नगरवासी तथा देश विदेशमा रहनुभएका आमा बुवा तथा दिदीबहिनीहरूको सम्झनामा उहाँहरूको सधैँभरि सुख शान्ति होस् र उहाँहरूको उत्तर उत्तर प्रगतिको कामना गर्दै आफ्नो वार्डको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नमस्कार।
20: आए दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
21: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
22: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
23: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
21: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
24: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
25: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
26: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
27: ए बुढा हेर्नुहोस् त, आज पनि रेखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
28: ए जान्त जान्त
29: होइन, के भयो बाबु?
30: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
29: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौं न त्यसका लागि म आफै पहल गर्छु
26: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
29: खुसीको खबर
0: होइन के खुसीको खबर हो दाजु
29: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
0: हो र
29: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको बढीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
5: बाल रोग,
7: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बात रोग,
7: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
7: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
5: ECG,
7: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071562682, मोबाइल
12: 98570021835।
13: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
13: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिका देखि वृद्ध सम्म का स्वास्थ्य का कुरा
0: असल अभ्यास देखि नीति का कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: साउजी गुड्का दिनु न।
3: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो त हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो
3: नानी? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो।
9: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
10: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
9: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
10: विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकिँदै संसदीय समितिमा प्रस्तावित 4 राजदूतको सुनवाई हुने।
9: नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा अर्चना गरिँदै आजदेखि शुक्र अस्त, शुभ कार्य गर्न रोक, दशैंको टीका भनी नरोकिने।
10: सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको विशेष योजना 2000 माथि विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब लगानी गरिँदै
9: साउदीको सबैभन्दा ठूलो तेल कम्पनीको भवनमा हुथीको मिसाइल आक्रमण भारतको बिहारमा डुंगा पल्टिँदा 13 बालबालिकाको मृत्यु
10: र युरोपेली च्याम्पियन्स लीगमा बार्सिलोना र आर्सेनल विजयी म्यान्चेस्टर युनाइटेड स्तब्ध
11: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
9: समाचार अब विस्तारमा विराटनगर घोषणा पत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आज सकिन्दैछ कोशी प्रदेश सरकारको आयोजनामा हिजो शुरू भएको सम्मेलनमा संघीय प्रशासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य समन्वय र साझेदारी सुदृढ़ गर्ने संविधानले परिकल्पना गरेको सहकारिता सह अस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भइरहेको छ सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीले सामूहिक रूपमा हिजो उद्घाटन गरेको सम्मेलनमा प्रदेशहरूले गरेका अभ्यास र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव सफल अभ्यास तथा साझा चुनौतीबारे छलफल भएको छ यस्तै संविधान प्रदत्त प्रदेशका अधिकारको प्रभावकारी प्रयोग संघ प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्टता आवश्यक कानूनी तथा नीतिगत सुधार वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र प्रदेशको स्रोत परिचालन लगायतका विषयमा आज थप छलफल हुने र विराटनगर घोषणा पत्र जारी गरिने आयोजक कोशी प्रदेश सरकारले जनाएको छ सम्मेलनमा 7 प्रदेशका मुख्य न्यायाधिवक्ता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं प्रमुख सचिवहरूको सहभागिता रहेको छ
10: संसदीय सुनाई समितिले आज बाँकी 4 प्रस्तावित राजदूतहरूको सुनाई गर्दैछ प्रस्तावित विभिन्न देशका 13 राजदूत मध्ये हिजो र अस्ति बसेको समिति बैठकले 9 सुनवाई गरेको छ आज बाँकी 4 गर्न लागि हो जसका लागि अहिले केविरमा समितिको बैठक बस्दैछ बैठकमा श्रीलंका लागि राजदूत पदमा प्रस्तावित डाक्टर मञ्चला कुमारी झा मलेसियाका लागि चुडामणि खरेल जापानका लागि जिज्ञान कुमार थापा र साउदी अरबका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित बहादुर सुनारको सुनवाई हुने संसद सचिवालयले जनाएको छ सरू जोशी जर्मनी सुरेश कुमार कर्ण इजरायल पद्माक्षी राणा ओमान संगम श्रेष्ठ दक्षिण कोरिया र प्राप्ति शेरचन स्पेनको सुनवाई हिजो भएको थियो आज सबै 13 सुनवाई सकाएपछि अनुमोदन गरी नियुक्तिको लागि सिफारिश गर्ने तयारी छ प्रस्तावित व्यक्तिहरूको प्रस्तावित पदमा नियुक्ति उपयुक्त वा अनुपयुक्त सम्बन्धमा निर्णय गरी सम्बन्धित निकायमा सिफारिश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ मन्त्री परिषदको यही असोज 2 बसेको बैठकले 13 लागि राजदूत सिफारिश गरेको थियो
9: नवरात्राको 4 दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गामध्येकी 4 कुष्माण्डा देवीको विधिपूर्वक पूजा अर्चना गरिँदैछ प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्दशी अर्थात दुर्गा पक्षको 4 दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा अर्चना गर्ने शास्त्रीय विधि छ आध्यात्मिक अधिभौतिक र अधिदैविक यी 3 तापलाई कुष्मा भनिन्छ नव दुर्गा मध्येकी 4 देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण गरिएको नवरात्राका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ यसै अवसरमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागिरहेको छ
10: आज दिउँसो 1:40 शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछ यस अवधिमा नेपालीहरूको महान चाडबड़ा दशैं परे पनि दशैंको पूजाआजा गर्न तथा टीका जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ ज्योतिष शास्त्रीय मान्यता अनुसार सूर्यसँग 10 भन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ र त्यसले दिने फल कमजोर भई निष्क्रिय मानिन्छ शुक्र ग्रहलाई धन ज्ञान धर्म विवाह प्रेम विलासिता सन्तान र शुभ कार्यको प्रमुख कारक मानिनुका साथै शुभता मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ त्यसैले यो ग्रह अस्त हुँदा पृथ्वीमा शुभ प्रभाव कम हुने विश्वासका कारण नयाँ तथा मांगलिक कार्यहरू गरिँदैन। बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिन अगाडिदेखि सूतक लाग्ने हुनाले शुभ कार्य गर्न नहुने र उदय भएको तीन दिन पछिसम्म पनि बार्नुपर्ने शास्त्रीय नियम रहेको छ। तर शुक्र अस्तको समयमा नित्य र नैमित्तिक कर्महरू गर्न कुनै रोकटोक हुँदैन। ज्योतिष शास्त्रमा शुक्रलाई सवारी साधन र विलासिताको समेत कारक ग्रह मानिने भएकोले यस अवधिमा सकेसम्म नयाँ सवारी साधनको खरिद बिक्री नगर्नु राम्रो हुने र विलासी जीवनशैली तथा सामानको प्रयोगमा सचेत हुनुपर्ने उल्लेख छ। आज अस्त हुने शुक्र ग्रह आगामी कार्तिक 11 गते बुधबार राति 12:49 पूर्व दिशामा उदय हुनेछन्।
9: सरकारले सामुदायिक विद्यालय शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ़ाउन पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्ने 2000 भन्दा बढ़ी विद्यार्थी क्षमता भएका अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको छ। चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6.54 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलका अनुसार यो योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढ़ाइने भएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा अत्याधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था गरिएको छ।
10: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री सहित केन्द्रीय सदस्यको मतगणना जारी छ। सहमहामन्त्रीको खसारीतर्फ 1507 मतगणना हुँदा मनोज मणि आचार्यले 552, जगदीश्वर नरसिंह केसीले 476, दिनेश कोइरालाले 295 र शुभ राम बस्नेतले 97 मत पाउनु भएको छ। पछिल्लो विवरण अनुसार खुल्ला केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अग्रता बनाउनु भएको छ। महर्जनले 1935 मत प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएका निष्कल राईले 1858 मत पाउनु भएको छ। प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले 1686 मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ। उहाँहरूलाई इन्द्रबहादुर बानिया, जित नारायण श्रेष्ठ, मोहन आचार्य, प्रबल थापा, हिमाल दत्त श्रेष्ठ लगायतले पछ्याइरहेका छन्। खुल्ला केन्द्रीय सदस्य 45 चुनिने व्यवस्था रहेकोमा 89 उम्मेद्वार प्रतिस्पर्धामा छन्। पेशागत विषय विज्ञतर्फ 5 पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डाक्टर केदार नरसिंह केसीले सर्वाधिक मत पाउनु भएको 2000 मतगणना हुँदा डाक्टर केसीले 908 मत पाउनु भएको हो। प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेलले 774, डाक्टर प्रदीप मिश्रले 484, डाक्टर नहकुल केसीले 447 र सीताराम केसीले 401 मत पाउनु भएको छ। 5 पदको लागि 36 उम्मेद्वार छन्।
9: पछिल्लो पटक भारी वर्षा र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति पुनः नियमित भएको छ। असोज 8-11 गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढ़ीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगर, धीर च्याङ र दोबाको भीरकोटमा 220 केभी क्षमताको दानाखुरकोट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चुडिएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। दाना सब स्टेशनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोबाङमा रहेको 33 केभी प्रसारण लाइनको मरमत सकेर विद्युत आपूर्ति गरिएको उहाँले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको।
14: के छ साथी खबर? निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
15: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
14: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
15: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
16: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
9: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
17: अब बाँकी समाचार उदयपुरको बेलाका नगरपालिका एक स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ सानो दारे नामले चिनिने करिब 20-25 वर्षको हात्ती धान खेतमा मृत अवस्थामा भेटिएको हो कोशीटापो वन्यजन्तु आरक्षबाट करिब 1 किलोमिटर दूरीमा रहेको धान खेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार मृत हात्ती एक वर्षभन्दा बढ़ी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ कोशीटापो वन्यजन्तु आरक्षबाट परीक्षणपछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ कोशीटापो वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हिजो हात्ती मृत भेटिएकोले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उहाँले बताउनुभयो
9: चितुवनको भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूमा सीसी क्यामेरा मार्फत निगरानी बढ़ाइएको छ महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा 418 नयाँ सीसी क्यामेरा जडान गरेको छ यसअघि जडान गरिएका पुराना काम गर्ने 204 सीसी क्यामेरालाई समेत यसै प्रणाली अन्तर्गत ल्याउने गरी जडान भइरहेको छ यसँगै 622 क्यामेरा महानगरभित्र जडान हुने भएका छन् जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रूम बनाएर अनुगमन समेत थालिएको छ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सीसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका 10 जनालाई एक साताको तालिम पनि दिइएको छ महानगरपालिकाले समेत अनुगमनकर्तालाई तालिम दिएको छ
17: अब अन्तर्राष्ट्रिय समाचार साउदी अरब र इरान समर्थित यमनका हुथी विद्रोही बीचको संघर्ष थप चर्किएको छ हुथीहरूले गैराती साउदीको राष्ट्रिय तेल कम्पनी रहेको अरामको पूर्वी शहर धहरानमा मिसाइल प्रहार गरेको छ साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्स भित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिएको छ घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ साउदी प्रेस एजेन्सी एसपीएका अनुसार हिजो भएको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिएको छ रोइटर्ससँग कम्पनीका एक स्रोतले एउटा ब्यालिस्टिक क्षेपास्त्र कार्यालय भवनको माथिल्लो तलामा ठोकिएको बताएका छन् अरामको कम्प्लेक्स कम्पनीको प्रमुख संचालन केन्द्र हो अरामको विश्वकै ठूला तेल उत्पादक मध्ये एक मानिन्छ यस आक्रमणको केही घण्टा अघि साउदी अधिकारीहरूले राजधानी रियाद सहित विभिन्न क्षेत्रमा प्रहार गरिएका क्षेपास्त्रहरूलाई हवाई रक्षा प्रणाली मार्फत आकाशमै निष्क्रिय पारेको बताएका थिए यसअघि हुतीहरूले साउदी अरबियाका तेल पूर्वाधारलाई वैध सैन्य निशाना घोषणा गर्दै त्यहाँ कार्यरत कर्मचारी र सर्वसाधारणलाई तत्काल ती क्षेत्र खाली गर्न चेतावनी दिएका थिए
9: यसैबीच भारतको बिहार स्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा 13 बालबालिकाको मृत्यु भएको छ हिजो राति भएको दुर्घटनामा डुंगामा सवार 7 जनाको उद्धार गरिएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् भगतान टोल अन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्नान नजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन करिब 20 जनाको सानो डुंगा सवार भई गएका थिए दुर्घटनापछि रातभर राज्य विपद प्रतिकारीय बल र स्थानीय गोताखोरले खोजी गरेका थिए दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रति परिवार 4 लाख भारतीय रूपियाँ राहत दिने घोषणा गर्नुभएको छ घाइतेलाई जनै 50,000 रूपियाँ उपलब्ध गराइने बताउनुभयो
17: अब खेल समाचार युरोपेली च्याम्पियन्स लीग फुटबल अन्तर्गत गैराति भएका खेलमा बार्सिलोना आर्सेनल एथलेटिको मड्रिड स्पोर्टिङ सीपी आरबी लेप्जिङ क्लब ब्रुगेस र भिल्लारियलले जित निकालेका छन् बायर्न म्युनिक र भाइकिङले 3-3 गोलको बराबरी खेलेका छन् बार्सिलोनाले गालातासारेलाई 4-1 गोलले पराजित गरेको छ बार्सिलोनाका लागि जियाओ कान्सेलो फार्मिन लोपेज एन्थोनी गोडन र करिम अदे एमीले गोल गरेका छन् यस्तै गालातासारेका लागि अलेक्से बाट्राकोभले गोल फर्काए एक गोल फर्काएका थिए। यस्तै क्लब ब्रुग्रेसले इन्टर मिलानलाई 4-3 गोलले हराएको छ। इन्टरका लागि लाउटारो मार्टिनेजले 2 तथा एन्जे ओआन बोनीले 1 गोल गरेका छन्। क्लब ब्रुग्रेसका निकोलो ट्रे सोल्डीले 3 तथा रोमियो भर्मान्टले 1 गोल गरेका छन्। यसै गरी आर्सेनलले लिललाई 3-0 गोलले पराजित गरेको छ। एथलेटिको मड्रिडले म्यान्चेस्टर युनाइटेडलाई 2-0 गोलले हरायो। अर्को खेलमा बायर्न म्युनिक र भाइकिङ बीचको खेल 3-3 गोलको बराबरीमा रोकिएका छन्। बायर्नका लागि ह्यारी केनले 2 तथा लुइस डियासले 1 गोल गरेका थिए। भाइकिङका लागि गियानी स्टेन नेस र क्रिस्टियन सेन र जोहन हाउगेनले गोल गरेका थिए। यस्तै भिलारियलले नापोलीलाई 3-1 गोलले पराजित गर्दा आरबी लेप्जेङले पीएससी आइल्ड होभानलाई 1-0 गोलले पराजित गरेको छ। यस्तै स्पोर्टिङ सीपीले लेन्सलाई 2-0 गोलले हराएको छ। दोस्रो चरणका बाँकी खेल आज राति हुने तालिका छ।
9: मौसम आज देशका पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव छ। पछिल्लो 24 घण्टामा देशका केही स्थान

0: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
1: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुक्तिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
2: ओहो
3: ला ल मरे के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधी हालेको
0: लौन शरीर ढाक्ने कपडा माक्स पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: गरेको नजिकिँदैछ दसैँ तिहार छठ नेपाल सम्बत विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन् त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस् गरेको नजिकिँदैछ दसैँ तिहार छठ नेपाल सम्बत विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन् त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस् गरेको नजिकिँदैछ दसैँ तिहार छठ नेपाल सम्बत विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन् त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु

0: बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त
4: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देव। भोजपुरी नेपाल।
7: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
8: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
9: सफलता अनि संघर्षका कथा।
10: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
7: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
11: रेडियो लुम्बिनी र तिनोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 8 बजेसम्म
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
13: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
12: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
13: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
12: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
12: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
15: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
16: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
15: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
16: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
16: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौन सहयोग गर्नुहोस्।
18: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
19: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
20: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
21: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
17: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
21: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
22: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
17: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
23: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 9872-12882 र 9874-24870।
24: बिमाको महत्व बुझी आफ्नो आवश्यकता बमोजिम बिमा गरौं।
25: आर्थिक सुरक्षा तथा बचतका लागि जीवन बिमा र आफ्नो सम्पत्ति तथा दायित्वको लागि निर्जीवन बिमा गरी हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षित बनौं।
24: साथै बाली, पशु पक्षी तथा जडीबुटी बिमाको बिमा शुल्कमा संघीय सरकारबाट 80% सम्म प्राप्त हुने अनुदानको सदुपयोग गरी आजै कृषि बिमा गरौं।
25: बिमा कम्पनीले दिने सेवा तथा दाबी भुक्तानी सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
24: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
25: इमेल info@nia.gov.np।
24: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
25: जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन तथा सम्पत्तिको बीमा गरौं।
24: बीमालेखको शर्त तथा सुविधाहरू बारेमा बुझेर मात्र बीमा गरौं।
25: बीमकले दावी भुक्तानी नगरेमा, समयमा नै दायित्व निर्धारण नगरेमा, मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा वा बीमा सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
24: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
25: इमेल info@nia.gov.np।
24: नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।

0: उत्सवको पर्व
1: एसआर किप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0775469599
2: साउथ क्यूआर भयो
3: ए भन्नुस् त मेसेज आएको छैन
4: घरी एसएमएस

0: पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुठु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026-37111 र 98026-21354।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि धितो मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि। गाड़ी।
16: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
17: ओ मिन भाई, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
18: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
17: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
19: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दैछौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
19: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाउ।
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
25: ओस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
26: हो र? होइन होला त्यस्तो त।
27: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
26: केही भएन मिस,
27: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
26: हुन्छ।
28: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
25: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
19: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
25: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
19: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
25: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
19: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
0: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
29: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: यता न आऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
26: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
26: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
26: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
28: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
29: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
5: स्वास्थ्यमा बुटवल,
6: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
5: असल अभ्यासदेखि निकेका कुरा,
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
29: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के के

0: के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर सत्रकी लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
6: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
8: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिनोतमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अर्घा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-014 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
4: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
7: आज पनि रिखे दाइले सीता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए जान्छ जान्छ।
9: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: सौजी क्यूआर भयो है?
11: ए बकुल सर, मेसेज आएको छैन।
12: घरी एसएमएस आएन त।

0: जिल्लो तमाको बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मृगीलागीमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
3: मोबाइल 98-026-33-111 र 98-026-21-354
5: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको
13: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
14: स्त्री तथा प्रसुति
9: बाल रोग
14: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
14: जनरल सर्जरी
9: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
9: ईसीजी
14: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071562832 मोबाइल
19: 98571835।
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
21: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी स्या ससुरको मेसो खोज्दैछौ क्या
20: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाई खुवाउ।
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: हेलो
28: हेलो बहिनी सन्चै छौ?
27: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
28: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
27: आहा अनि हुलाकमा पो जानु?
28: हो नि हुलाकमा जाऊ न।
27: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
28: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
27: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
28: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
27: ए शहरमा मात्र होला नि?
28: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
27: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
30: नमस्कार स्वयंसेविका दिदी।
31: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
32: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
31: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
30: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
31: हो त,
32: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
31: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
33: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा जेन्स लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाई सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा, कार्पेट, म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नुहोला नि।
31: यो कहाँनिर छ?
0: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
31: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
1: सम्पर्क 071-5906-85 मणिग्राम रूपन्देही।
31: साथै 10,000 रुपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
2: गरेको नजिकै छ दसैँ तिहार, छठ, नेपाल सम्मत, विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरूमा सबैको घरमा सुख शान्ति छाओस्।
3: रेडियो 96.8 मेगाहर्ट्ज।

0: आउँदै गरेको नजिकै छ दशैं तिहार छठ नेपाल सम्बत विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्।
1: महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी नेपालीहरूको यो चाड आफ्नो गक्षी अनुसार हामीले चाहिँ मनाऊ, तडक भडक गरेर अनावश्यक खर्च नगरौं र विभिन्न किसिमका प्राकृतिक विपत्तिहरू भइरहेका छन्, यसमा हामी सबै सुरक्षित भएर रमाइलो तरिकाले चाडबाडहरू मनाऊ, सबैसँग हातेमालो गरौं, सामाजिक सद्भाव कायम गरौं। हस् धन्यवाद।
2: सर्वप्रथम मेरो नमस्कार, मेरो नाम साधेव थारू, वार्ड नम्बर 12 को वार्ड अध्यक्ष। आउँदै गरेको विजय दशमी, शिव दीपावली, छठ पर्व तथा नेपाल सम्वादको पावन अवसरमा सम्पूर्ण वार्डवासी, देशवासी, सम्पूर्ण देश विदेशमा रहनुभएका दिदी बहिनीहरू, आफ्नो वार्ड तर्फबाट र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु।
3: नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 12 वार्ड सदस्य नागेश्वर यादवको तर्फबाट आउँदै गरेको विजय दशमी, शुभ दीपावली तथा छठ पर्व तथा नेपाल सम्बत पावन अवसरमा वार्डवासी, नगरवासी तथा देश विदेशमा रहनुभएका आमा बुवा तथा दिदीबहिनीहरूको सम्झनामा उहाँहरूको सधैँभरि सुख शान्ति होस् र उहाँहरूको उत्तर उत्तर प्रगतिको कामना गर्दै आफ्नो वार्डको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नमस्कार।
4: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण आम वडावासी, देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष झविलाल भूषाल, तिरोत्तमा 16, रूपन्देही।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
8: मध्यपान र धूम्रपान सेवन नगरौं,
11: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाउ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: पिसो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणाजन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: मेरो नमस्कार, मेरो नाम साधेश थारू, वार्ड नम्बर 12 को वार्ड अध्यक्ष। आउँदै गरेको विजय दशमी, शिव दीपावली, छठ पर्व तथा नेपाल सम्वादको पावन अवसरमा सम्पूर्ण वार्डवासी, देशवासी, सम्पूर्ण देश विदेशमा रहनुभएका दिदी बहिनीहरू, आफ्नो वार्ड तर्फबाट र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु।
3: नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 12 वार्ड सदस्य नागेश्वर यादवको तर्फबाट आउँदै गरेको विजय दशमी, शुभ दीपावली तथा छठ पर्व तथा नेपाल सम्वत पावन अवसरमा वार्डवासी, नगरवासी तथा देश विदेशमा रहनुभएका आमा बुवा तथा दिदी बहिनीहरूको सम्झनामा उहाँहरूको सधैँभरि सुख शान्ति होस् र उहाँहरूको उत्तर प्रगतिको कामना गर्दै आफ्नो वार्डको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नमस्कार।
4: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण आम वडावासी, देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष झविलाल भूषाल, तिरोत्तमा 16, रूपन्देही। आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाई सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा, कार्पेट, म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नु होला नि।
5: यो कहाँनिर छ?
6: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
5: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
7: सम्पर्क 071-590-685 मणिग्राम रूपन्देही।
8: साथै 10,000 रूपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
9: सम्पूर्णमा नमस्कार, म तिलोत्तमा व्यापार संघको अध्यक्ष नेत्र प्रसाद नेउपाने। आउँदै गरेको हिन्दूहरूको महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वतको सम्पूर्ण कार्य समिति, सल्लाहकार, पदाधिकारी, सदस्य, लेखा समिति संयोजक एवं सदस्य, वस्तुगत समिति एवं सदस्यज्यूहरू र तिलोत्तमा व्यापार संघमा आबद्ध हुनुभएका सम्पूर्ण व्यवसाय मित्रहरू, देश विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विशेष गरी यो

0: भनेको भड्काउलो काड बाड मनाउने चलन छ, त्यसमा आफ्नो गच्छे अनुसारको चाड मनाउनु होला भन्ने यही शुभकामना दिन चाहन्छु। धन्यवाद।
1: महान चाड विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी नेपालीहरूको यो चाड आफ्नो गच्छे अनुसार हामीले चाहिँ मनाऊ, कडक भडक गरेर अनावश्यक खर्च नगरौं र विभिन्न किसिमका प्राकृतिक विपत्तिहरू भइरहेका छन्, यसमा हामी सबै सुरक्षित भएर रमाइलो तरिकाले चाडबाड मनाऊ, सबैसँग हातेमालो गरौं, सामाजिक सद्भाव कायम गरौं। हस्त धन्यवाद।
2: स्वास्थ्यमा बटवल,
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि मितिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब,
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश,
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं,
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ,
4: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ,
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ,
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ,
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ,
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ,
3: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौ। हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागी हुन नदिन सधैँ चनाखो बनाउ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट तमाखु चिलिम सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
7: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: होइन हो श्याम कता हिँड्यो निकै हतारमा पो देखिन्छौ त।
12: कहाँ हुनु नि म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त हृष्टपुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि।
12: हो नि दिदी म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु। पर्यो र भाइ?
12: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
13: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: मानसिक समस्याबाट बच्ने उपायहरू।
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
16: असल साथीहरूसँग मात्रै संगत गरौं।
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
16: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ल केटा, आज दसैँ, आफू त दुलैसित ससुराली गइन्छ, तिमीहरू पनि मामा घर जाऊ।

यस्तोमा म टोइलेट गराउँछु बुवा। चार हजार बुढाले टन्ने हालेछन् खाममा यो पाली। बुढाको व्यापार राम्रो छ क्या हो?

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म सञ्जना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानव अधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मत मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 स्कूलमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 वटा विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रयान सोहोरेर खोला थुन्दा बूढ़ी गण्डकीमा बाढ़ी, भोटेकोसी बाढ़ी अघि 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्वीरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाल संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको सन् 2027 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 173 मत प्राप्त गर्दै सदस्य चुनिएको हो। एशिया प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरू मध्ये नेपालले सबैभन्दा धेरै मत पाएको हो। न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ। नियोगले परिषदको नयाँ कार्यकालका लागि निर्वाचित अन्य देशहरूलाई पनि बधाई दिएको छ। सन् 2027 2029 कार्यकालका लागि ब्राजिल, बुरूण्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्याण्ड, जापान, जोर्डन, कुवेत, मालदोवा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बिया पनि निर्वाचित भएका छन्। नेपाल यसअघि सन् 2018 2020 र 2021 2023 गरी लगातार दुई कार्यकाल परिषदको सदस्य रहिसकेको छ। अब नेपाल सन् 2027 जनवरी 1 तेस्रो कार्यकालका लागि परिषदको सदस्य बन्नेछ। स्विजरल्याण्डको जेनेभामा मुख्यालय रहेको परिषदमा भौगोलिक प्रतिनिधित्वका आधारमा 47 सदस्य देश रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट 3 वर्षका लागि निर्वाचित हुन्छन्। परिषदको सदस्यका रूपमा नेपालले मानवाधिकार, मानव मर्यादा, समानता, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानूनको सम्मानका विषयमा हुने बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6 अर्ब 54 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 वटा विद्यालयका लागि 5 अर्ब 34 करोड़ रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। प्रति विद्यालय झण्डै 6 करोड़ रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय को समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ। गएको आइतबार बूढ़ी गण्डकी नदीमा बाढ़ी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटै मात्र नभई बहुकारण रहेको जनाएको छ। शुरूमा हिम पहिरो, ग्लेसियर हिउँ, बरफ र गेग्रान खसेको र उङ दिलुङसँगै श्यारखोलाको दोभान थुनिएको थियो। थियो। त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका छ उङदिलुङ खोला चामर हिमाल र सेराङदी हिमाल बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। अन्य बाढ़ीको तुलनामा यस घटनामा बालुवा र साना ठूला ढुंगाको भन्दा माटोको मात्रा बढ़ी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढ़ी भएकाले बाढ़ीमा बाक्लो लेदो विस्तारै बग्ने प्रकृतिको प्रवाह देखिएको थियो। भदौ 10 रसुवा केरूङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरूङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनका अनुसार सन् 2026 जुलाई 7 अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म स्थापन भएको देखाएको छ। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 केरूङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। यस अध्ययन अनुसार लाङटाङ लिरूङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान बरफ पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोटजन्य बाढ़ी ग्लेसियर्स लेक आउटबर्स्ट फ्लड ग्लोफ नभई चट्टान र हिम नदीको बरफ खस्ता उत्पन्न भएको श्रृंखलाबद्ध विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क भूकम्पीय अभिलेख ड्रोन सर्वेक्षण जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्यांकनलाई एकीकृत गरी विपदको कारण प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12:00 नेपाल खबरमा सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सर्वाधिक मत सहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबर। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। अब विदेशको खबर। हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्विरले वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर 2026 को उपाधि जितेको छ। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्विर इटलीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसिकले नामिबियाको हुब नदी उपत्यकामा खिच्नु भएको हो। हात्तीहरूको गतिविधि नियाली रहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिन्ह फेला पार्नुभएको थियो। ती चिन्ह पछ्याउँदै जाँदा उहाँले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देख्नुभयो। बच्चाको एउटा खुट्टा हात्तीको दारा र सुडको बीचमा अड्किएको थियो। यस वर्षको प्रतियोगितामा हात्ती, किरा, समुद्री जीव, चरा चुरुङ्गी, उभयचर र वनस्पति सहित प्रकृतिका विविध पक्ष समेटिएका तस्विर पुरस्कृत भएका छन्। बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रतियोगिता सन् 1965 सञ्चालन हुँदै आएको छ। वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन्। सीएनएनका अनुसार यस वर्षका पुरस्कृत तस्विरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरू हुनेछ। अब खेल खबर। कर्णाली प्रदेशमा आउँदो मंगसिरमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी शुरू गरेको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषदले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढ़ाएको हो। प्रतियोगिताका लागि पालिकादेखि प्रदेश स्तरसम्म खेलाड़ी छनौट गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदले प्रदेशका 11 जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। यसपटक राष्ट्रिय खेलकुदमा 32 खेल समावेश गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकुदका लागि पालिका स्तरीय छनौट प्रतियोगिता मार्फत खेलाड़ी छनौट गरिनेछ। 10 राष्ट्रिय राष्ट्रपति रनिङ सेल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आउँदो मंगिर 16 27 गतेसम्म आयोजना हुँदैछ। यसअघि गण्डकी प्रदेशको पोखरामा 2079 असोज 28 कार्तिक 3 गतेसम्म 9 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो। 9 गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो। 9 समापनको अवसरमा 2 कर्णालीमा 10 संस्करण गर्ने घोषणा गरिए पनि 4 बल्ल प्रतियोगिता हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सौरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ीबाट 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, यही 2083 सालको शुभ विजय दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा म सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरू, अभिभावक, भूतपूर्व विद्यार्थी, सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारजीहरू लगायत कलेज सभाका सदस्यहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा म सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यसै पावन अवसरमा कलेजको वृद्धि विकासको निम्ति यही मंसिर 14 गतेदेखि 21 गतेसम्म कलेजमा श्रीमद् भागवत धन धान्य चल महाज्ञ शुभारम्भ हुँदैछ। त्यो महाज्ञलाई सफल बनाउनको लागि म सम्पूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस् क्याम्पस प्रमुख जितबहादुर राजकोटी, धन्यवाद।
1: जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन तथा सम्पत्तिको बीमा गरौं।
2: बीमा लेखको शर्त तथा सुविधाहरू बारेमा बुझेर मात्र बीमा गरौं।
1: बीमकले दावी भुक्तानी नगरेमा, समयमा नै दायित्व निर्धारण नगरेमा, मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा वा बीमा सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
2: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
3: इमेल info@nia.gov.np।
2: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
4: VPN नेट तपाईको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: बिमाको महत्व बुझी आफ्नो आवश्यकता बमोजिम बिमा गरौं।
1: आर्थिक सुरक्षा तथा बचतका लागि जीवन बिमा र आफ्नो सम्पत्ति तथा दायित्वको लागि निर्जीवन बिमा गरी हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षित बनौ।
2: साथै बाली, पशु पक्षी तथा जडीबुटी बिमाको बिमा शुल्कमा संघीय सरकारबाट 80% सम्म प्राप्त हुने अनुदानको सदुपयोग गरी आजै कृषि बिमा गरौं।
1: बिमा कम्पनीले दिने सेवा तथा दावी भुक्तानी सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
2: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
3: इमेल info@nia.gov.np।
2: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।

0: नमस्कार, म कृष्ण प्रसाद पौडेल, तिलोत्तमा नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष। नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वतको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनी, साथै यस वडामा रहेका टोल विकासका आदरणीय अध्यक्षहरू, आमा समूहका सम्पूर्ण अध्यक्षज्यूहरू र यस वार्डभित्र रहेका सङ्घ संस्था, क्लब र विभिन्न समूहमा रहनुभएका आदरणीय उद्योगी, व्यापारी लगायत सम्पूर्ण वडावासीहरूमा हामी यस वडा परिवार र जनप्रतिनिधि कर्मचारीको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्राउँदछौं। धन्यवाद।
1: बिमाको महत्व बुझी आफ्नो आवश्यकता बमोजिम बिमा गरौं।
2: आर्थिक सुरक्षा तथा बचतका लागि जीवन बिमा र आफ्नो सम्पत्ति तथा दायित्वको लागि निर्जीवन बिमा गरी हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षित बनाऊ।
1: साथै बाली, पशु पक्षी तथा जडीबुटी बिमाको बिमा शुल्कमा संघीय सरकारबाट 80% प्राप्त हुने अनुदानको सदुपयोग गरी आजै कृषि बिमा गरौं।
2: बिमा कम्पनीले दिने सेवा तथा दावी भुक्तानी सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
1: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
3: इमेल info@nia.gov.np।
1: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
4: गरेको नजिकिँदैछ दसैँ तिहार, छठ, नेपाल सम्वत, विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरूमा सबैको घरमा सुख शान्ति छाओस्।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए, बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-28।
7: आए दैव, फेरि मुद्रा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला।
10: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
11: आज हामीले एउटा ठूलो पाठ सिक्यौं,
7: मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
8: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
1: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
11: ए जान्त जान्त
9: होइन, के भयो बाबु?
12: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
9: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।

0: बा कहो बना हेलो बा
1: ओए कान्छे छोरा
0: हजुर बा
1: म तीर्थ व्रत हिने यसपालि मक्सिरा बिहे गर्नुपर्छ पैसा जम्मा गरेर राख है
0: हुन्छ बा हुन्छ ल फोन गर्न पास होइन पहिल्यै पैसा सम्म जम्मा गरेर राख्नु है भन्छन् त बाले खर्च त तन्नै पो लाग्छ त सुन किन्न पर्यो 12 तोला जन्ती ल्याउनु पर्यो भोज खुवाउनु पर्यो 14 लाख सकिँदैन सकिँदैन बरु लपराए गरी उडाइन्छ हो केटा म त लपराए गरी

0: बुढी माउ नरिसाउ क्या केटी लक्ष्मी छ
1: कुच्छे लक्ष्मीको अहिले मागेर बिहा गरेको भए ठुलो सिलरी पाइन्थ्यो नि।

0: जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन तथा सम्पत्तिको बीमा गरौं।
1: बीमा लेखको शर्त तथा सुविधाहरू बारेमा बुझेर मात्र बीमा गरौं।
0: बीमकले दावी भुक्तानी नगरेमा, समयमा नै दायित्व निर्धारण नगरेमा, मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा वा बीमा सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
1: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98570-79501,
2: इमेल info@nia.gov.np।
1: नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
3: भाउजू क्युआर भयो है?
4: भन्नुहोस् त, मेसेज आएको छैन।

0: नमस्कार। यही 2083 सालको शुभ विजय दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा म सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरू, अभिभावक, भूतपूर्व विद्यार्थी, सञ्चालन समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारजीहरू लगायत कलेज सभाका सदस्यहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा म सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यसै पावन अवसरमा कलेजको वृद्धि विकासको निम्ति यही मंसिर 14 गतेदेखि 21 गतेसम्म कलेजमा श्रीमद् भागवत धन धान्य चल महाज्ञ शुभारम्भ हुँदैछ। त्यो महाज्ञलाई सफल बनाउनको लागि म सम्पूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस् क्याम्पस प्रमुख जित बहादुर राष्ट्रपति, धन्यवाद।
1: आउँदै गरेको नजिकै छ दसैँ तिहार, छठ, नेपाल सम्वत, विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्।
2: नमस्कार, म कृष्ण प्रसाद पौडेल, तिलोत्तमा नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वतको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनी, साथै यस वडामा रहेका टोल विकासका आदरणीय अध्यक्षहरू, आमा समूहका सम्पूर्ण अध्यक्षज्यूहरू र यस वार्डभित्र रहेका संघ संस्था, क्लब र विभिन्न समूहमा रहनुभएका आदरणीय उद्योगी, व्यापारी लगायत सम्पूर्ण वडावासीहरूमा हामी यस वडा परिवार र जनप्रतिनिधि कर्मचारीको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्राउँदछौँ। धन्यवाद।
3: र सम्पूर्णलाई नमस्कार। आउँदै गरेको विजय दशमी तथा दीपावली, छठ पर्व, नेपाल सम्वतको शुभ उपलक्ष्यमा 52 कोटी सामुदायिक वनको तर्फबाट हाम्रा सम्पूर्ण पदाधिकारी, मूल समितिका सदस्यज्यूहरू र सल्लाहकार संयोजक लगायत सम्पूर्ण सल्लाहकारज्यूहरू, हाम्रो अनुगमन समितिको संयोजक तथा सदस्यज्यूहरू र देखा समितिका संयोजक सदस्यज्यूहरू, हाम्रा कर्मचारीज्यूहरू तथा यस 52 कोटी सामुदायिक वनको सम्पूर्ण उपभोक्ताज्यूहरू र सम्पूर्ण हाम्रो यो साबिक टिमटिपका सम्पूर्ण चाहिने उपभोक्ता लगायत सम्पूर्ण जनहरू र देश विदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा विजयदशमीको मंगलमय शुभकामना तथा यो आउँदै गरेको जुन छठ पर्व नेपाल सम्वतमा सम्पूर्णको उन्नति प्रगतिको कामना गर्छु र उहाँहरूकोले चाहिने सम्पूर्ण इच्छाहरू, कामनाहरू पुरा हुन् र हामीले यहीँ 52 कोटी सिद्धधामको पनि मङ्सिरको 23 गतेबाट मङ्सिरको 29 गतेसम्म एउटा महायज्ञ लगाउँदैछौँ र त्यसमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त कार्यक्रममा आएर आफ्नो चाहिँ नि पुण्य आर्जन गरिदिनको लागि मैले हार्दिक अनुरोध।
4: नमस्कार, म रामचन्द्र छेत्री बुटौल उपनगरपालिका वार्ड नम्बर 11 को वडा अध्यक्ष 2083 साल को विजयादशमी शुभ दीपावली छठ पर्व र नेपाल सम्बतको अवसरमा सम्पूर्ण वडावासी दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यहाँहरूको उन्नति प्रगति सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरूको सुस्वास्थ्य रहोस्, समृद्धि रहोस्, यहाँहरूको माया हामीलाई प्राप्त भइरहोस् र ओडावासी र दाजुभाइ दिदीबहिनीहरूले जुन माया सद्भाव दिनुभएको छ, जुन सल्लाह सुझाव दिनुभएको छ, त्यसले गर्दाखेरि हामीले समग्र विकासमा हामीले सहयोग गर्न सजिलो बनेको छ र हाम्रो आफ्नो कार्यक्रमलाई अगाडि बढाउन सजिलो भएको छ। तसर्थ यहाँहरूको यो माया सद्भाव फेरि पनि प्राप्त भइरहोस् हार्दिक शुभकामना गर्दछु। मेरो तर्फबाट, ओडादेशीको तर्फबाट र ओडा समिति सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको तर्फबाट यहाँहरू सबैलाई फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
5: नमस्कार, म सुकुति प्रसाद, श्री नन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष। 2083 साल विजयादशमी दीपावली छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण मेरा पारिवारिकहरूमा विजयादशमी दुर्गा माताले सदैव रक्षा गरौँ भन्दै एक आपसमा मेल मिलाप, सद्भाव, एकताको कामना गर्दै सम्पूर्णमा सुस्वास्थ्य, निरोगी, दीर्घायुको कामना गर्दै यसै सन्देश मार्फत सम्पूर्णलाई विजयादशमी दुर्गा माताले सदैव रक्षा गरून् भन्दै बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।
6: रेडियो 96.8 मेगाहर्ज।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: नमस्कार सम्पूर्ण देशवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो हाम्रो देशमा भएको विषम परिस्थिति, भोटेकोशीबाट आएको यो पीड़ादायक क्षणमा सम्पूर्ण त्यस क्षेत्रबाट प्रभावित हुनुभएका सम्पूर्ण जनसमुदायहरूलाई चाहिँ स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। दिगम्बत हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ अब हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र यो 2083 सालको बडा दशैं, शुभ दीपावली, छठ पर्व, ईद लगायतका सम्पूर्ण चाड पर्वहरूको हामी तिलोत्तमा वार्ड एक वडा कार्यालयको तर्फबाट, जनप्रतिनिधि तर्फबाट सम्पूर्ण वडावासी, नगरवासी, देशवासी र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
6: नमस्कार, म तिलोत्तमा वडा नम्बर एकको वडा सदस्य, आउँदै गरेको 2083 बडा दशैं, विजया दशमी, शुभ दीपावली, छठ पर्व, विक्रम सम्वतको ओडावासी आदरणीय बुवामा दाजुभाइ दिदीबहिनीहरू, विदेशमा रहनुभएका आदरणीय सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
7: नमस्कार, मेरो नाम विष्णु प्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर एक वडा सदस्य, आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व र ईस्वी सम्वतको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। देश विदेशमा हुने नेपाली दाजुभाइ तथा दिदीबहिनी र स्वदेशमा हुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सम्पूर्णमा सुस्वास्थ्य दीर्घायुको कामना गर्छु। धन्यवाद, नमस्कार।
8: नमस्कार, 2083 सालको आउँदै गरेको विजय दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वत, सम्पूर्ण चाडपर्वहरूमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: नमस्कार, 2083 सालको विजय दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वत लगायत सम्पूर्ण चाडपर्वको अवसरमा हाम्रा ग्राहक वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
10: ओमिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
11: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
10: ल, कस्तो कुरा गर्नुहुन्छ भाइ, पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर टक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठ, डाइनिङ टेबल, ड्रेसल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9870077003, 9870066155 र 9870016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
12: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
13: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दै छौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा। अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ।
15: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
19: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
20: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाईँ सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा, कार्पेट, म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नु होला नि।
21: यो कहाँनिर छ?
22: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
21: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
23: सम्पर्क 775-90-685 मणिग्राम रूपन्देही।
21: साथै 10,000 रुपियाँदेखि माथिको कारोबार गर्नेहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
24: यति बेला दिउँसोको 1 बज्यो।

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नया भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz बाट
2: हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुसेली
2: सुसेलीका लागि मुख्य पूजा प्लास्टिक इन्डस्ट्रीज पर्दाका पाइप तपाईँले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई अध्यक्ष तिलप्रसाद भट्टराई फोन 9872567 र लोकनाथ भट्टराई फोन 9857033058 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुसरीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारकी मित्रमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट यति बेला हेर्न र सुन्न सकिन्छ। आज हामी बुधबारी व्यवसायमा तपाईंलाई रमाइला दशैंका भाकाहरूसँगै प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला रमाइलो गराउनका लागि हामी जुटिसकेका छौं। तपाई पनि तयारी भइसक्नु भएको छ होला। गएको आइतबार तपाईलाई कार्यक्रम हामी ल्याउन सकेनौ, त्यसका लागि हामी क्षमा प्रार्थी छौं। तपाईलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी अथवा क्षमा माग्न चाहन्छौं। पक्कै पनि यो कार्यक्रम अलिकति अस्वस्थताका कारणले पनि अलि आवाजमा अलिकति धेरै गडबडी भएको कारणले तपाईसँग म उपस्थित हुन सकिन, त्यसैले आज बुधबारी बसाईमा तपाईलाई बिर्सन सकिन। यो कार्यक्रम एक दिन नजाँदा निकै चिन्ता लागेको छ। हाम्रा प्राविधिक मित्रहरूले पनि दशैंका भाकाहरू रोजेर राख्नु भएको थियो अथवा रमाइलो गराउनु पर्छ, सबैसँग नाच्नुपर्छ भनेर लाग्नु भएको थियो। त्यसैले पनि आज आउनुहोस्, तपाईसँग प्रतिभा छैन भने पनि केही हुँदैन, तर आजबाट हामीले दशैं विशेष शुभकामना आदान प्रदान पनि तपाईँले फोनबाट गर्न सक्नुहुन्छ। प्रतिभा छ भने सुनाउन सक्नुहुन्छ, म्यासेजमा कमेन्ट बक्समा अथवा आफ्नो आफन्तजनलाई सन्देश अथवा शुभकामना पठाउन पनि सक्नुहुन्छ। गीत रोज्दा सकेसम्म दशैंका भाकाहरू रोजिदिनुहोला यही आग्रहसँगै। अहिले भने दैलो गाउन चाहन्छु बुधबारी बसाईलाई रमाइलो गराउनका लागि। बाटो हेरे हुन्छ है घरबार, रेशम सापकोटा र विष्णु माझीको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: आहा, बाटो हेरे हुन्छ है घरमा रेशम सापकोटा र विष्णुमाझीको यो रमाइलो आवाज सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ? ढिला नगरी किन स्वागत गरौँ। हजुर नमस्ते। नमस्ते हजुर।
1: हजुर सर नमस्ते। नमस्कार हजुरलाई श्रेष्ठ व्यस्त र आरामको कामनाका साथै विजय दशमीको शुभकामनाका साथ हजुरको साथमा म टेकु छेत्री तनहुँबाट।
0: टेकु छेत्रीजी आराम हुनुहुन्छ?
1: हजुर सर आरामै र हजुरलाई पनि सन्चै स्वस्थ बसेर आरामको कामना गर्न चाहन्छु।
0: हामी पनि एकदमै आरामै छौँ टेकुजी। रमाइलो छ होइन, चहलपहल दशैंको बढ़िरहेको छ होइन।
1: हजुर सर,
0: कतिको आएका छन् तपाईँलाई धेरै धेरै शुभकामना। हाम्रो सुशेली परिवार रेडियो लुम्बिनीको तर्फबाट तनहुँवासीलाई धेरै धेरै शुभकामना सुनाइदिनु होला, सबै सुस्वास्थ्य दीर्घायुको कामना सहित है।
1: रेडियो लुम्बिनी मणिग्राम प्रति पनि मेरो सम्पूर्ण फ्यामिली अल फ्यामिलीलाई शुभकामना भन्न चाहे।
0: धेरै धन्यवाद छ, तनहुँबाट आउनु भएको छ। पक्कै पनि टेकु छेत्री निकै रमाइलो गर्ने मान्छे, माया गर्ने मान्छे, कार्यक्रम सुशेलीले चाहने मान्छे यति बेला चाहिँ कार्यक्रममा हुनुहुन्छ। टेकुजी घाम लागिरहेको छ पक्कै पनि होइन?
1: हजुर सर, घाम लागेको अवस्था छ सर। त्यो त पनि गर्मी नै होला, पानी पर्याप्त पिउनु होला हजुरलाई पनि भन्न चाहन्छु।
0: धेरै धन्यवाद। तपाईँहरूले धेरै पानी पिउनु होला, स्वास्थ्यको ख्याल गर्नुहोला। दशैं पर्वमा धेरै चिल्लो चाप्लो माछा मासु मात्रै बढी प्रयोग नगर्नुहोला, त्यसले अलिकति अस्वस्थ बनाउन सक्छ। स्वास्थ्यलाई ख्याल गरेर खानपिन खानुहोला होइन?
1: हजुर सर हो।
0: टेकुजी आज बुधबार व्यवसायमा, आइतबार म पनि अस्वस्थका कारणले उपस्थित हुन सकिनँ तपाईँहरू माझमा। आज चाहिँ रमाइलो गर्नुपर्छ, अब दशैं लागिसक्यो, लाउरीहरू घरमा आउनुभएको होला होइन? सबै लाउरिनीहरू खुशी हुनुहुन्छ अथवा लाउरीबाट आउने परिवारहरू खुशी छन्, विदेशमा हुनेहरू पनि खुशी साथ मनाउनु होला, छुट्टी नपाए पनि भन्न चाहन्छौ होइन? आज हामीलाई के ल्याउनु भएको छ?
1: अब दशैं नजिकिने गर्दा दशैं विशेषको एउटा छोटो प्रस्तुति, गरीबको दशैं दशैं होइन र छोटो प्रस्तुति सर।
0: एकदमै सुरु गर्नुहोस्।
1: देख्यौ झिल्ली।

ब्राह्मण तराईले आर्जन गर्न नसक्दा तिम्रो भएन र गरिबको दशै होइन र तराईले आर्जन गर्न नसक्दा तिम्रो भएन र गरिबको दशै होइन र गरिबको दशै होइन र तिमलाई आपत एक दिन कटाइन छेउमेलामा भनेर पठाइन तिमलाई आपत एक दिन कटाइन छेउमेलामा भनेर पठाइन तर अहिले आर्जन गर्न नसक्दा तिम्रो भएन र गरिबको दशै होइन र तर अहिले आर्जन गर्न न

0: तराईले आरजन गर्न नसक्दा तिम्रो भैन र के रमाइलो छैन र गरिबको दसैँ होइन र तराईले आरजन गर्न नसक्दा तिम्रो भैन र के रमाइलो छैन र गरिबको दसैँ होइन र गरिबको दसैँ होइन र हजुर
1: आहा, निकै मन छोयो टेकुजी। तर हर्चन गर्न नसक्दा तिम्रो भएन र गरिबको दसैँ दसैँ होइन र होइन आहा, कति राम्रा शब्द, त्यसले कहाँसम्म छोयो, मुटुसम्म छोयो टेकुजी। जतिले पनि रेडियो सुन्नु भएको छ, धेरैले एकदमै सुन्नुभयो, निकै शब्द राम्रा छन्। हाम्रो टेकुजीको प्रतिभाप्रति प्रशंसा, अझै पनि निखारता हुँदै जाओस्, शुभकामना यही पनि भन्न चाहन्छौ। निकै राम्रो प्रस्तुति दिनुभएको छ आज बुधबार व्यवसायिक कार्यक्रम सुशीलीमा। धेरैले विदेशबाट पनि सुन्नु भएको छ, हाम्रो टेकुजीलाई पनि धेरैले चिन्नुहुन्छ। टेकुजी, एउटा दशैंको गीत केही रोज्न चाहनुहुन्छ? तपाईँको रोजाईमा कुनै गीत छन् भने बजाइदिन्छु टेकुजी।
0: हुन्छ सर, हजुरकै रोजाईबाट कुनै एउटा मिठो भाका राखिदिनु होला भन्न चाहन्छु।
1: आहा, त्यो भाका कसैलाई समर्पण अथवा दशैंको शुभकामना कसैलाई दिन चाहनुहुन्छ भने सक्नुहुन्छ टेकुजी।
0: हुन्छ, स्पेसली रूपमा हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हजुरलाई
1: धन्यवाद।
0: प्रविधि कक्षबाट साथ सपोर्ट गर्ने सरलाई र रेडियो लुम्बिनी होली हुनेलाई, मेरो घर फ्यामिलीलाई, सहभागी जनाउने सम्पूर्ण साथीहरूलाई, यस कार्यक्रमका प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीलाई र जति पनि साथीहरूले यस कार्यक्रममा सहभागी जनाउनुहुन्छ, जति पनि साथीहरूले यस कार्यक्रमलाई मन पराएर जहाँ जुन माध्यमबाट सुन्नु भए पनि सम्पूर्ण साथीहरूलाई विजया दशमीको शुभकामनाका साथ सम्झँदै जय गीत जय संगीत, नमस्कार भाइ, हेभ अ गुड डे।
1: नमस्ते। टेकु छेत्रीजी आउनु भएको थियो, तनाउबाट, गण्डकी प्रदेशको तनाउबाट हामीलाई निकै माया गर्नुहुन्छ, निकै राम्रो भाका पस्केर जानुभएको छ। आफ्नै लेखाई, आफ्नै शब्द लेखनहरू छन्। तर आर्जन गर्न नसक्दा तिम्रो भएन र गरीबको दशैं दशैं होइन र, निकै रमाइलो छ, गरीबको धनीको भन्ने होइन, यो पर्व सबैको घरमा जे छ त्यही बनाएर त्यही लिएर अथवा जे छ त्यसैमा रमाउनका लागि यो दशैं आएको हो। नयाँ कपड़ा लगाएर मात्रै दशैं मनाउने भन्ने कुरा यो गलत छ, र माछा मासु मात्रै खाएर दशैं मनाउनु यो भन्ने कुरा पनि गलत हो। त्यसैले आफ्नो घरमा जे छ त्यही खाएर रमाएर आफ्ना आफूभन्दा माथिल्ला प्रियजनहरूसँग टीका ग्रहण आशीर्वाद लिएर यो दशैं मनाउनुहोला। फेरि पनि दशैंको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला कोही मित्र फेरि टेलिफोन सम्पर्कमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते।
2: हेलो, हजुर नमस्कार, म विष्णु डम्बरपाल।
1: नमस्ते विष्णु डम्बरपाल जी, आरामै हुनुहुन्छ? विजय दशमीको धेरै धेरै शुभकामना तपाईँ लगायत परिवार भलवाडी निवासी सबैलाई। धेरै धन्यवाद छ डम्बरपाल, विष्णु डम्बरपाल जी। अनि के गर्दै हुनुहुन्छ यति बेला?
2: भर्खर धान काटेर आएको अनि कार्यक्रम सुन्दै बस्दै।
1: म्यासेज पनि गर्नुभएको रहेछ होइन?
2: हजुर,
1: निकै माया गर्नुहुन्छ कार्यक्रम सुशीलीलाई। हाम्रो विष्णुजी निकै पनि चर्चितै हुनुहुन्छ, भाकाहरू निकाल्नु भएको छ, दशैंको गीत बजारमा ल्याउनु भएको छ, हामीसँग इन्टरभ्यू पनि दिनुभएको थियो, फेरि पनि सम्पर्कमा आउनु भएको छ। धान काट्ने एकदमै धान काट्ने बेला भयो होइन? अब दशैंको तयारी पनि गर्ने बेला भइसक्यो होला विष्णुजी। अहिलेको दशैं टीका छ? टीका छैन, तर खानपिन गर्न त मिल्यो। भलवारीमा यति बेला धान काटेर आएर खाना खाएर अनि आराम गर्दै हुनुहुन्छ? अनि बुधबारी बसाईमा विष्णुजी आउनुभयो भनेपछि पक्कै पनि मिठा संगीत ल्याउनु भएको छ, केही केही ल्याउनु भएको छ भन्ने कुरा त्यो कसैलाई भन्नै नपर्ने कुरा हो होइन? के ल्याउनु भएको छ आज हाम्रो रेडियो सुन्ने जति पनि अथवा फेसबुक पेजबाट देश विदेशबाट हेरिरहनु भएको छ होइन, उहाँहरूलाई के कसैले ल्याउनु भएको छ पस्कनुहोस्।
2: म दसैँ तिहारकै गीत सुनाउँछु है त।
1: हुन्छ, सुनाउनुहोस्।

0: थ्याङ्क यू, धेरै धेरै धन्यवाद।
1: आहा, कति राम्रो गीत गाउनुभयो। गाउँमा पका खसी काट्न लाइसके, सिरान गरे साइलानी आइसके, जमरा टीका निधारमा गाउँमै बसी रमाइलो गर्ने हो अहिलेको दशैं तिहारमा, होइन? गाउँमा जानुहुने हो विष्णुजी? यतै बस्ने, तर गाउँको याद आउँछ कि? यतै बसे पनि मन मुटु सबै गाउँमा छ, होइन? ती दशैंमा ती बोकाहरू, ती खसीहरू, ती होइन, त्यहाँका काँक्राहरू, त्यहाँको चाहिँ अर्ग्यानिक कुराहरू चाहिँ हामीले खाएका कुराहरू चाहिँ बिर्सन सकिँदैन। तिनीहरूले पनि नेपाली लोक संस्कृति अथवा लोकदोहोरी भाकाहरूले नेपाली कल्चर संस्कृतिलाई चाहिँ जगर्ना गरेको पाइन्छ। विष्णुजी पनि निकै यति बेला चाहिँ कलाकार हुनुहुन्छ, दशैंका भाकाहरू निकाल्नु भएको छ, फेरि पनि दशैंको भाका गाउनु भएको छ। विष्णुजी निकै राम्रो छ स्वर, निकै अहिलेको व्यापार मेलामा चाहिँ हाम्रो विष्णुजीलाई जसरी पनि उपस्थित गराउने हामीले प्रयास गर्नेछौ, होइन? अहिलेको चाहिँ यो मेलामा हाम्रो स्थानीय कलाकारको रूपमा हाम्रो विष्णुजीलाई अगाडि सार्ने पक्कै पनि हामीले सिफारिस गर्नेछौ। विष्णुजी, त्यो महोत्सवमा तपाईँका भाका गुन्जिने छन्। विजय दशमीको पेरिफेरी अथवा पेरिफेरीमा हुनुहुन्छ यति बेला, धान काट्ने मौसम पनि छ, धेरै कृषकहरूले धान काटिरहनु भएको छ, रेडियो लुम्बिनी सुनिरहनु भएको छ, उहाँहरूका लागि यो विजय दशमीको शुभकामनासँगै अब बज्ने भाका कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ विष्णुजी?
0: हजुर, लुम्बिनी एफएम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता भगवान रूपी श्रोताहरूलाई विजय दशमी तिहार र छठ पर्वको लगायत हजुरलाई विजय दशमीको हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु र सम्पूर्ण लुम्बिनी एफएम सुनेर बस्नुहुने सम्पूर्णलाई सुनाउन चाहन्छु।
1: सम्पूर्णलाई चाहिँ हाम्रो विष्णु डम्बरपालको तर्फबाट, होइन, सुस्वास्थ्य दीर्घायु सहित सबैलाई विजय दशमीको शुभकामना। नवदुर्गा भवानीले सबैको रक्षा गरन् भन्नुभएको छ। विष्णुजी, निकै राम्रो छ तपाईँको प्रस्तुति, तपाईँको प्रस्तुतिप्रति प्रशंसा गर्दै फेरि पनि शुक्रबार व्यवसायमा तपाईँसँग रमाइलो भेटघाट हुने गरी अहिले पनि कार्यक्रमबाट विदा गर्छु। नमस्ते। विष्णु डम्बरपाल आउनु भएको थियो तिलोत्तमा सातबाट, आफैमा कलाकार, निकै मिठो गीत गाउनु भएको छ। गाउँमा बोका खसी काट्न लाइसके, सिरान गरे साइला दाई आइसके, जमरा टीका निधारमा गाउँमै बसी रमाइलो गर्ने हो अहिलेको दशैं तिहारमा, रमाइलो भाका पस्केर जानु भएको छ, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विष्णु डम्बरपाल राणा नमस्कार, आरामै हुनुहुन्छ भनेर हामीलाई मेसेज पनि गर्नुभएको छ। त्यसै गरेर टेकबहादुर पुमा प्रकाश सरज्यू नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौनपा आठ बेल्टार राई टोल चोकबाट फेसबुक लाइभ रेडियो लुम्बिनी मणिग्राम एफएम 96.8 मेगाहर्ज आउँदै गरेको बडा दशैं शुभ दीपावलीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त दिन चाहन्छु भन्नुभएको छ। टेकबहादुर पुमा उदयपुरको मान्छे, निकै रमाइलो मान्छे, कार्यक्रमलाई शेयर गरेर धेरै साथ दिनुभएको छ, जतिले सुन्नु भएको छ सबैलाई हाम्रो तर्फबाट पनि विजय दशमी शुभ दीपावली नेपाल सम्मत छठ पर्वको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यतिखेर दिवाकर आचार्य ज्वाङले फेरि हामीलाई निकै माया गर्नुहुन्छ, नयाँ मिलदेखि आउनु भएको छ, मेसेज गर्नुभएको छ, नमस्कार, म नयाँ मिलदेखि कार्यक्रम सुशीली सुन्दैछु, कार्यक्रम राम्रो छ, विजय दशमी 2083 को सम्पूर्ण देश विदेशमा रहनुहुने सबैमा हार्दिक मंगलमय शुभकामना भन्दै अब बज्ने गीत मार्फत रेडियो लुम्बिनी परिवारसँगै मलाई दिवाकर भनेर चिन्ने नचिने सम्पूर्णका लागि सुनाउन चाहन्छु झोला बोकेर बोलको गीत, दशैंको भाका बजाइदिनु होला भन्नुभएको छ दिवाकरजी। पक्कै पनि अब पनि तपाईँकै भाका बज्छ। यदि बेला कोही मित्र टेलिफोनमा आइसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं, पक्कै पनि ढिला नगरौं, कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार, हो न्यू पानी सर,
1: ढालनन्द चालिसीजी आरामै हुनुहुन्छ?
2: एकदम ठिक छ
1: हजुर। अब भित्रिँदै गरेको तपाईँको आँगन, हाम्रो आँगनमा आइसकेको दशैं तिहार छठ पर्व नेपाल सम्मतको धेरै धेरै शुभकामना, यो गुइँठे भन्ने सिरियल अझै सफलताको शिखरमा पुगोस् ढालनन्दजी, यो सँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँलाई।
2: अस्ति पर्खी बस्यौं अनि हजुरको अस्वस्थताले गर्दाखेरि राम्रा राम्रा गीत आए अनि गीत सुनेर चाहिँ बस्यौं आज, अनि गरेको त कम्पिटिसन जस्तै भयो, लगातार फोन दुईजना साथीहरू आइसक्नु भयो, म तेस्रोमा परे है।
1: हजुर,
2: धेरै साथीहरूले पर्खिनुहुन्छ होला।
1: हजुर, आज के ल्याउनु भएको छ? अब ढिल्ला नगरिकन आज चाहिँ धेरै शुभकामना आदान प्रदान कार्यक्रम पनि हो, होइन?
2: शुभकामना त अब विजय दशमी 2083 को मंगलमय शुभकामना सम्पूर्ण नेपालीहरूमा, जो जनले चाहिँ नि यो चाहिँ नि तिहार दशैं तिहार मान्नुहुन्छ उहाँहरूलाई देश विदेशमा रहनुभएका सबैलाई चाहिँ हार्दिक शुभकामना रेडियो लुम्बिनी अनि गएर यसको यो कार्यक्रमका प्रायोजक जसले प्रायोजन गर्नुभएको छ र हामी यसरी गाँसिन पाएका छौँ हजुरको स्वास्थ्यको कामना अनि रेडियो लुम्बिनी र लुम्बिनी परिवार हाम्रो गुठी परिवार सबैलाई चाहिँ शुभकामना भन्दै
3: हजुर
2: मैले एउटा ठट्यौली प्रस्तुत गरौँ कि एउटा मुक्तक प्रस्तुत गरौँ
3: ठट्यौली गर्नुहोस् ठट्यौली गर्नुहोस्
2: ठट्यौली गरौँ
3: यो दशैंको बेला ठट्टा गर्नुपर्छ कि रमाइलो पनि गर्नुपर्छ ढालनन्दजी निकै रमाइलो भन्छ सुरु गर्नुहोस्
2: अनि अनि कस्तो रहेछ भन्दा एउटा घरमा बुढाबुढी मात्रै बस्दा रहेछन् छोरा छोरीहरू सायद बाहिर भएर होला कस्तो थियो है
3: हजुर
2: अनि एक दिन चाहिँ के भयो त्यो परिवारको चाहिँ श्रीमान अलि बिहान अवेलासम्म सुत्ने बानी रहेछ अनि तिनीहरूको बिचमा चाहिँ नि कहिले काहीँ त ठटा ठुटुक भइहाल्छ नि एकपटक चाहिँ ठटा ठुटुक भएछ भोलि नै बारबार भएछ सामान्य चाहिँ नि इसाराले काम गर्ने अथवा पस्किदिने खानी उर्ने आफ्नो आफ्नो काम गर्ने गरेर चाहिँ चले रहेछ एक दिन के भएछ भन्दाखेरि भोलि बिहान बिहानै अनि कतै जानुपर्ने भएछ श्रीमानलाई कतै जानुपर्ने हो भोलि त बन्द छ अनि के गरेछन् भन्दा खानासाना खाए आफ्नो कोठामा गएपछि एउटा कागज निकालेछन् र श्रीमतीज्यू म भोलि बिहानै फलान ठाउँमा जान छ मलाई 5 बजी उठाइदेऊ है भनेर अनि त्यो कागज उनले त भान्साको काम गर्दै थिए ठ्याक्कै देख्ने ठाउँमा कागज राखिदिएछन् र अनि त्यहाँ आफू घर सुते अब परिवार पनि सुते के गरे अनि परिवारले चाहिँ काम गर्दा गर्दै त्यो कागज देखिन् ल ठिकै छ भन्ने कुरो भयो अर्को दिन बिहान चाहिँ के भएछ भन्दाखेरि उनी त उही आफ्नै समयमा उठेछन् के अरे अब बुढिया उठिन् अनि त्यसपछि गएर आफ्नो काममा लागिने अरे नि के थियो अलि चाँडै उठ्ने हो नि अनि श्रीमान त उही अबेला आफ्नो चाहिँ समयमै उठे आहा कट्यो है
3: होइन होइन आइरहेछ भन्नु
2: अनि त्यो चाहिँ नि उनी अबेलै उठेर चाहिँ यसो सिरानीमा कागज हेर्छन् त त्यही हिजो आफूले लेखेर दिएको कागज छ अनि अर्कोपट्टि चाहिँ के लेखेर रहेछ भन्दा श्रीमानजी उठ्नुहोस् 4:45 उठ्नुहोस् तपाईँले उठाइदिए भन्नुभएको थियो 4:45 उठ्नुहोस् है भनेर लेखेर राखेर
3: उहाँ नबोलेको कारणले पछाडि लेखेर उहाँले पनि राखिदिनु भएको छैन
2: पछाडि लेखेर ठ्याक्कै सिरानीमा राखेर जड्नु भएछ
3: हजुर
2: अनि त्यो चाहिँ नि नबोल्दाखेरिको परिणाम उहाँको चाहिँ त्यो कार्यक्रम छुट्यो यो दसैँले परिवारमा छिमेकमा बुढाबुढीमा कसैमा पनि चाहिँ यो वैमनस्यता नआओस् र सबैले चाहिँ हाँसी खुसी रहेर नरिसिकन चाहिँ मनाउन पाऊँ र वर्षैभरि नरिसिन पाऊँ भन्ने हार्दिक शुभकामना व्यक्त गरेँ है त मैले
3: सन्देशमूलक ठट्टेलो पारा ल्याउनु भयो होइन श्रीमतीको पो त दोष छैन बुढाबुढीको बोलचाल भएन उनले पनि पछाडिपट्टि त्यही लेख्दिन अब बुढाले गाली गरेको भए पनि तपाईँले पनि यसरी लेख्नु भएको थियो मैले पनि लेखिदिएर पछाडिपट्टि फर्काएर राखिदिएँ तपाईँ उठेर चाँडै उठेर पढेको भए त त्यो देख्नुहुन्थ्यो भन्नुहुन्थ्यो पक्कै पनि होइन कति रमाइलो ठट्टेवाला ल्याउनु भयो डालानन्दजी कार्यक्रम बुधबार व्यवसायमा आउनु भएको छ हाम्रो दिवाकरजीले यति बेला चाहिँ दशैंको भाका रोज्नु भएको छ एउटा कसैलाई सुनाउन चाहनुहुन्छ भने समर्पण गर्न चाहनुहुन्छ भने
2: के रोज्नु भएको छ थाहा भएन
3: झोला बोकेर भन्ने एउटा दशैंको भाका रोज्नु भएको छ
2: अनि त्यसपछि मिल्छ भने त्यो त ठिकै भयो भन्छ भने घर छोडेको अघिल्लो रात सम्झे आँसु झार्दै हे आमा पस्केको भाव सम्झे भन्ने राखिदिनु होला न यसपछि
3: पुरुषोत्तम नेउ पानेको हजुर
2: हजुर हजुर
3: एकदमै एकदमै त्यो हामी बीचमा राख्छौँ है त
2: हस् हस् हस्
3: हुन्छ ढालनजी फेरि शुक्रबार फेरि रमाइलो गरौँला
2: हस्
3: धन्यवाद लागि नमस्कार ढालानन्द चालिसी आउनु भएको थियो तिलोत्तमा 8 निकै रमाइलो गर्ने मान्छे मुक्तकहरू कविताहरू गुइठे एउटा सिरियल उहाँहरूले बनाउँदै हुनुहुन्छ युट्युब च्यानलमा गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ उहाँहरूले चाहिँ निकै मेहनत गरेर चाहिँ एउटा ठट्टेलो गुइठे भन्ने एउटा हास्य श्रृंखला चाहिँ लिएर आउनु भएको छ पक्कै पनि धेरै रमाइलो गर्नुहुन्छ रमाइलो गर्नका लागि आउनुहुन्छ होइन दशैंको पर्व हो धेरै विदेशबाट आउँदै हुनुहुन्छ होला बाटोमा हुनुहुन्छ होला धेरै काठमाडौँबाट चाहिँ भित्रिँदै हुनुहुन्छ अथवा तराईबाट बुटोलबाट पहाड़ जाँदै हुनुहुन्छ धेरै ठाउँमा आवत जावत भइरहेको छ धेरै भीड़भाड़ छ त्यसैले हिँड्दा अथवा यात्रा गर्दा धेरै सुरक्षित तरिकाबाट होइन आफूले लगाएका गरगहनाहरू महत्वपूर्ण सामानहरू चाहिँ धेरै ख्याल गरेर यात्रा गर्नुहोला तपाईँ यहाँ अथवा तपाईँ एक्लै घर छोडेर जाँदै हुनुहुन्छ भने पनि ती महत्वपूर्ण सामानहरू चाहिँ आफ्नो झोलामा हालेर होइन गरगहना अथवा बहुमूल्य चीजहरू चाहिँ सुरक्षित तरिकाले आफ्नै साथमा राखेर अथवा घर जहाँ जानुहुन्छ त्यहाँ लैजानुहोस् अनि फेरि लिएर आउनुहोस् त्यसलाई चाहिँ धेरै ख्याल गर्नुहोला घर चाँपी लगाएर धेरै सुरक्षित तरिकाबाट छोडेर मात्रै जानुहोला यो पनि आग्रह गर्न चाहन्छु दशैंको बेला हो पर्वको बेला हो यिनी घटनाहरू नघटुन् नवदुर्गा भवानीले हामी सबैको कल्याण गर्नेछन् पक्कै पनि धेरै साथीले मेसेज गरिरहनु भएको छ यति बेला भने हाम्रो दिवाकर आचार्य ज्वाङले रोज्नु भएको झोला बोकेर भन्ने गीत छ यो तपाईँका लागि सबैका लागि स्वीकार्नुहोला।

0: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रिजलाई अध्यक्ष तिल प्रसाद भट्टराई फोन 98570205660 र लोकनाथ भट्टराई फोन 98570358 पूजा प्लास्टिक इन्डस्ट्रिज तिलोत्तमा 15 मदौलिया रूपन्देही
1: यो रमाइलो भाका छोटो विश्राम पछि व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशैलीको बुधबारी व्यवसायमा प्रविधिमा सविता र काल क्यामेरामा प्रशान्त गेवाली

पहाड़तिर जाँदाखेरि त्यो पिङ खेलेर मात्रै जान्छ होइन प्रशान्तजी, हाम्रो प्रशान्तजी चाहिँ गुल्मी जाँदै हुनुहुन्छ, निकै धेरै काँक्रा फल्छन् त्यहाँ, बेलौतीहरू चाहिँ अब पाइन्छ, पक्कै पनि आउँदाखेरि ल्याउनुहुन्छ हाम्रो प्रशान्तजीले एक झोला बनाएर, आएपछि पनि जानकारी गराउनुहुन्छ। दसैँको टिका लाएर आउँदाखेरि पक्कै पनि पिङ खेल्नका लागि यति बेला चाहिँ हामी पहाड़तिर जान्छौं, पाकेका अम्बा बेलौतीहरू खान्छौं होइन, यति बेला चाहिँ पहाड़तिर निकै काँक्राहरू बारीका छेउछाउमा काँक्राहरू झुन्निन्छ, यति बेला बोडी निकै फलेको हुन्छ। हाम्रो प्रशान्त चाहिँ अरूको बारीमा पनि फुत्त फुत्त पस्ने बानी छ भन्नुहुन्छ। प्रशान्तजी मुस्कुराउनु भएको छ यति बेला। यो जति पनि पहाड़ जानुहुन्छ सबैले चाहिँ पहाड़मा चाहिँ अर्ग्यानिक कुराहरू चाहिँ खान बढ़ी बल गरिएको हुन्छ, त्यहाँ चाहिँ मिठा मिठा तरकारीहरू, कन्तमूलहरू होइन, तरूल भ्याकुरहरू लगायतका धेरै कुराहरू चाहिँ पहाड़मा पाइन्छ। त्यसैले पनि यति बेला धेरैको लर्को चाहिँ गाउँघरमा बुढा हजुरबा हजुरआमा अथवा बुवा आमाहरूसँग आशीर्वाद थाप्नका लागि धेरै चाहिँ पहाड़तिर जानुहुन्छ। पहाड़तिर जाँदाखेरि यहाँ तराईको हकमा अथवा राजधानीबाट पनि धेरै आफ्नो जन्मघरतर्फ लाग्नुहुन्छ, विभिन्न शहरहरूबाट आफू जन्मेको ठाउँमा बुवा आमा भएको ठाउँमा रमाइलो गर्नका लागि जाने पर्व पनि हो। त्यसैले त्यतिखेर जाँदाखेरि चाहिँ बढी काँक्रा के पाइन्छ सबै खानुहोला, तर धेरै माछा मासुहरू चिल्लो चाफलोहरू बढी नखानुहोला, अस्वस्थ हुन सकिन्छ, त्यो चाहिँ ख्याल गर्नुहोला। यति बेला धेरैले मेसेज गर्नुभएको छ, मेसेज उठाउन चाहन्छु। मनको साथी जीवन कार्की पोखराबाट हामीलाई मेसेज गर्नुभएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ? प्रकाश सर सुनिराखेको छु म कार्यक्रम पोखराबाट, मनको साथी विजय दशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण नेपालीमा सम्पूर्ण साथीहरूमा लाई सम्झेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन हजुर भनेर हामीलाई मेसेज पठाउनु भएको छ पोखराबाट, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरेर भीम कणेलले पनि दाजु नमस्ते, म तिरुत्तमा 8 हो भनेर नमस्कारको स्टिकर पठाउनु भएको छ। हाम्रो तर्फबाट पनि धेरै धेरै नमस्कार छ, सबैले रमाइलो गर्नुहोला, विजय दशमी रमाइलोले मनाउनुहोला, पिङ खेल्नुहोला, पिङ खेल्ने विशेष पर्व चाहिँ यो दशैं हो, त्यसैले पनि पिङ बाँट्नु भएको छैन भने पनि अब खर काटेर बाँट्नुहोला। हामी चाहिँ फूलपातीको दिन आउँछौं अनि गएर हामीले खर काटेर हामीले चाहिँ त्यो एउटा रूख पिपलीको रूखमा चाहिँ हामीले पिङ हाल्छौं, त्यहाँ पनि तपाईँहरू खेल्न आउनका लागि पनि निमन्त्रण गर्न चाहन्छु। राजकुमार पाण्डेले हामीलाई मरमरा इस्तानबुल रेस्टुरेन्ट दोहा कतारबाट दशैंको शुभकामनासँगै सुनिरहनु भएको छ। हामी यहाँ आरामै छौं र सबैलाई नेपालमा रहने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई विजय दशमी तथा शुभ दीपावली छठ नेपाल सम्बन्धको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भनेर राजकुमार पाण्डेले पनि हामीलाई दोहा कतारको मरमरा इस्तानबुलबाट मेसेज गर्नुभएको छ। त्यसै गरेर अरूण पौडेलले हामीलाई काउसदीबाट अथवा गैडाकोटबाट हामीलाई मेसेज गर्नुभएको छ, दाजु नमस्कार, आरामै हुनुहुन्छ? के छ नि दाजु खबर, हजुरको मणिग्रामतिरको दशैंको चलपल के कस्तो छ भनेर हामीलाई प्रश्न गर्नुभएको छ। निकै चलपल चलिरहेको छ, किनमेलहरू चलिरहेको छ, सपिङहरू चलिरहेको छ, यहाँको बजारमा अलिकति भिडभाड लागिरहेको छ, व्यापारीहरू खुसी हुनुहुन्छ। दाइ आज फेरि आयो दशैं र तिहार नि मनै बिगार्ने भन्ने गीत बजाइदिनुहुन्छ हुन अनुरोध गर्न चाहन्छु, र गीत मार्फत रेडियो लुम्बिनी परिवार र मलाई अरूण पौडेल भनेर चिन्ने नचिन्ने सबै सम्पूर्णलाई सम्झिँदै विजय दशमीको शुभकामना दिन चाहन्छु भन्नुभएको छ। अरूण पौडेल पक्कै पनि गण्डाकोटबाट हामीलाई सम्झाउनु भएको छ, निकै रमाइलो मान्छे, कार्यक्रमलाई माया गर्ने मान्छे, हाम्रो तर्फबाट पनि विजय दशमीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला पनि अरूण पौडेलको रोजाइमा रहेको यो भाका तपाईँका लागि पक्कै पनि आयो दशैं तिहार नि भनै बिगार्ने स्वीकार्नुहोला।

0: फेरि आयो दशैं र तिहार नै मनै बिगार्ने पक्कै पनि यो रमाइलो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं हजुर नमस्ते चरङ्गीबाट हो सुनिता मगर्नी के छ सुनिताजी आरामै हुनुहुन्छ दशैंमा बटुक कतिको बनाउनु भएको छ हामी त खाना आउने हो नि तपाईँकोमा बटुक खानालाई बटुक बनाउनुहुन्न बटुक बनाउनु हुँदैन
1: नै पालबालीले त बनाउनु पर्ने के रे हामी पालबालीको छोरी हो हामी बनाउँदैछौँ
0: पालपालीकी छोरीले बटुक नमनाए त कहाँ गएर हामीले बटुक खाने हो फेरि सुनिताजी
1: ए हजुर आउनु भयो त बनाउँदैन
0: तपाईँले बनाएर हामीलाई निम्ता गर्नु पर्यो नि त सुनिताजी यो दशैंमा त बटुक खाने सेलरोटी खाने होइन ए हो र भाले भाले राख्नु भएको छ हामीलाई छैन होइन हाम्रो प्रशान्तजीले फेरि निकै रुचाउनुहुन्छ कि बटुक क्यामेरा पर्सन हुनुहुन्छ नि बटुक चाहिँ निकै मिठो बनाउनुहुन्छ पाल्पाको मगर्नीले प्रकाश सर खाना जाने हो सुनिताजीले पनि निकै मिठो बनाउनुहुन्छ क्या सोध्नुहोस् त भन्नुभएको छ त्यही भएर सोधेको कि नत्र दशैंमा बनाउनु भएन भने तिहारमा चाहिँ खुवाउनुहोस् है त के गर्दै हुनुहुन्छ यति बेला चरङ्गीमा घाँस काट्ने बस्ने होइन त्यो पनि त रमाइलो हो नि अनि खरबारीमा जाँदाखेरि गीत गाउने गुनगुनाउने त्यही गीतहरू चाहिँ रेडियो लुम्बिनीमा पस्कने होइन सुनिताजी निकै छोटो छ टाइम धेरैले म्यासेज गर्नुभएको छ धेरैले चाहिँ गीत रोज्नु भएको पनि छ सुनिताजीले फेरि के गाउनुहुन्छ भनेर धेरैलाई चाहिँ जिज्ञासा पनि लागिरहेको छ आज के ल्याउनु भएको छ कसैले गाउनुहोस् सुरु गर्नुहोस् त
1: दुखै गरी सकेको कमला जति हुन्छ त्यतिमै रामला तर बराइसक्यो तेरा मुटु खाइसक्यो सकेको कमला

0: ไหมรำลาสารบาลัยสาเกลโอเปร่ามูตุไฮสาเกล
1: चाडबाड आइसक्यो प्यारा मुटु खाइसक्यो नेपालीलाई यही हो दुख हैन धन कमाउनका लागि विदेश श्रीमान अथवा श्रीमती पठाउनु पर्ने बाध्यता छ हैन सुनिता जी यो बाध्यता छिटै हटोस् देशमै रमाइलो गर्न पाइयोस् चाडपर्वमा सबै फ्यामिली हैन
2: हजुर
1: सुनिता जी एउटा अमर राणाले चाहिँ निकै राम्रो गीत रोज्नु भएको छ कि नवल परासीबाट होइन ढालानन्द चालिसीले रोज्नु भएको छ सरी ढालानन्द चालिसीले देउरालीमा धजा भन्ने गीत रोज्नु भएको छ कसैलाई समर्पण गर्न चाहनुहुन्छ
0: पक्कै पनि रेडियो लुम्बिनी परिवारलाई सबैजनालाई दसैँको शुभकामना भन्न चाहन्छु अनि हाम्रो सविता दिदीलाई दसैँको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि हाम्रो प्रशान्त सरलाई भन्नुपर्छ अनि हजुरलाई दसैँको शुभकामना भन्नुपर्छ अनि जतिजना साथीहरू हुनुहुन्छ उहाँहरूलाई सबैजनालाई विजय दशमीको शुभकामना भन्न चाहन्छु जतिजनाले मलाई सुनिता मगनी भनेर चिन्नुहुन्छ चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै
1: नमस्ते सुनिताजी आउनु भएको थियो चरङ्गेबाट हाम्रो सविता दिदीलाई प्रशान्त दादालाई लगायत सम्पूर्णलाई चाहिँ सुनाउन चाहन्छु भनेर चाहिँ विदा हुनुभएको छ पक्कै पनि रमाइलो गर्ने मान्छे रमाइलो गर्न आउनुभएको छ यति बेला धेरै साथीले मेसेज गरिरहनु भएको छ यति बेला चाहिँ जनक रजाली मगरले पनि मिस यु अल भन्नुभएको छ टिकु छेत्रीले नमस्तेको स्टिकर पठाउनु भएको छ नरेश घिमिरेले प्रकाशजी नमस्कार सन्चै आरामै हुनुहुन्छ कोसेली सुन्दै काम गर्दैछु म मणिक्राम छ 12 नम्बर नागपति निरेणी फारमबाट धोका दिनेलाई के बनाउँ र खै भन्नुभएको छ नरेशजी रेडियो सुनिरहनु भएको छ दसैँको भाका रोज्नुहोस् है आज दसैँको भाका बजाउने हो धोका त पछि कसैले पनि दिँदैन टेन्सन नलिनुहोस् यो दसैँको बेलामा चाहिँ दसैँका गीतहरू बजाउँ नरेशजीले पक्कै पनि त्यो फेरि के गीत दसैँको बजाउने पठाउनु होला कमल श्रेष्ठले पनि हजुर नमस्कार सन्चै आरामै हुनुहुन्छ भनेर हामीलाई चाहिँ तिनजुरी मीडिया ग्रुप को सदस्य तेरथुम को फेदामबाट कमल श्रेष्ठ यसपाली यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा मनोज भुजेल छुच्ची आरती लिम्बू भुजेल लोकेन थोकनेल लिम्बू राजन खतिवड़ा चित्र योगी त्यसै गरेर सुशीला कार्की सरला राई मीनाक्षी कार्की त्यही मीडिया प्रेमी निर्मला बनेम मीडिया प्रेमी निमु शेर्पा फूलमाया आंखेवा लिम्बू टीकाराम सुनार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने भाका मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन चाहन्छु के भाइ भन्नुभएको छ पक्कै पनि धेरै माया गर्नुहुन्छ कमल श्रेष्ठले पनि तिनजुरी ग्रुपको साथी हुनुहुन्छ हामीहरू कार्यक्रम सुशीलीलाई निकै माया गर्नुहुन्छ त्यसै गरेर धेरै साथीले मेसेज पठाइरहनु भएको छ यति बेला भने ढालानन्द चालिसीको रोजाइमा रहेको पुरूषोत्तम नेपालीको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला

देउरानी में ताजा भन्न त भन्थ्यो आमा घर छोडेर नजा फुर्सतम नेउ पानेर साथीहरुको आवाजमा रहेको यो रमाइलो भाका धारानन्द चालीसीको रोजाईमा रहेको यो भाका पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। अमर राणाले हामीलाई आँटेको काम पूरा होस्, देशमा शान्ति, दुर्गा माताले रक्षा गरून्, हामीमाथि झोरले नमस्ते, विजय दशमी 2083 को शुभ अवसरमा साथै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। सुनोल चार रमापुर नवल परासीबाट फेरि के हुने हो कसले जान्ने हो, यसपालीको दशैं तिहार गाउँमै मान्ने हो, बोलको भाका बजाइदिनु होला है। अब बज्ने लोक भाका मार्फत सर्वप्रथम रेडियो लुम्बिनी र घर परिवार साथीहरूमा कमला गम्भीर, स्मृति योगेश, होमा मनोज, ज्योतिष ज्योति, मनीष, अर्जुन लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। पक्कै पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यति बेला पनि ढिला नगरिकन पक्कै पनि गीत रोज्नु भएको छ। यो रमाइलो भाका अमर राणाको रोजाईमा रहेको यो भाका तपाईँका लागि स्वीकार्नु होला।

यो रमाइलो भएकापछि फेरि पनि स्वागत छ कार्यक्रम बुधबारी व्यवसायको यो रमाइलो कार्यक्रम सुश्रीको तर्फबाट प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त गिमालीसँगै म तपाईँको लोकसेवायात्री प्रकाश न्यू पनि यति बेला बुधबारी व्यवसायमा छौं कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं धर्मराज ढकालले राजक्रिय सन् भनेर हामीलाई चाहिँ दुबईबाट पठाउनु भएको

नमस्ते, शुभ विजय दशमीको शुभकामना रेडियो परिवारलाई। म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको पापी पेट पाल्नै पर्ने बोलको गीत बजाइदिनु होला भन्नुभएको छ धर्मराजजी, क्षमा प्रार्थी छु। आज हामीले विशेष गरेर अब चाहिँ दुई दिन तीन दिन जति हुन्छ हामीले चाहिँ दशैंका पर्वका भाकाहरू बजाउँदै जानेछौं, त्यसलाई अप्ठ्यारो नमानिदिनु होला। निकै कार्यक्रमलाई माया गर्नुहुन्छ, सुझाव दिनुहुन्छ धर्मराजजी। दुबईमा रहने सम्पूर्ण नेपालीहरूलाई, विदेशमा रहने सम्पूर्ण नेपालीहरूलाई चाहिँ विजय दशमीको हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं। आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउने झापाकी बहिनी ग्रीष्मा ढकाल अधिकारी र भोजपुरका साथीहरू विनिता चौहान र मन्दिरा स्मृति राई लाई जन्मदिनको शुभकामना, सबैमा शुभदिनको कामना, मिठो सम्झना, सबैमा ह्याप्पी दशैं भनेर पठाउनु भएको छ धनराजजी। तपाईँले रोज्नु भएको गीत अन्य कार्यक्रममा हामीले बजाउँदै जानेछौं। यति बेला पनि कार्यक्रमको समय अवधि सकिएको जानकारी गराउनु भएको छ प्राविधिक मित्रले। त्यसैले पनि अमर राणाको गीत हामीले बजाउँछौं भनेका थियौं, त्यसमा थोरै त्रुटि भएको थियो, प्राविधिक गडबडीले हामी अर्को गीत बजाउन गएका थियौं। अहिले भने यसपालिको दशैं तिहार गाउँमै मान्ने हो। पृष्ठभूमिमा यो भाका छोड्दै यतिन्जेल कार्यक्रम सुन्नुभयो सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र प्रविधिबाट साथ दिने सविता ढकाल, त्यसै गरेर क्यामेरामा एक घण्टा खटिएर यो फेसबुकलाई रमाइलो गराउने प्रशान्त गेवालीलाई विशेष विशेष धन्यवाद दिँदै टेलिफोन गर्नुभयो सबैप्रति आभार। जसले सुन्नुभयो, जसले सुन्नु भएन, जसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा माया गर्नुभयो, सबै सबैलाई एकमुष्ट रूपमा आउँदै गरेको विजय दशमीको धेरै धेरै मंगलमय शुभकामना, सुस्वास्थ्य दीर्घायुको कामनासँगै सबैको घर घरमा हाँसो खुशी रहोस्, जसको घरमा जे छ त्यही खाएर पर्व मनाउनुहोला भन्दै फेरि शुक्रबार दशैंका शुभकामना सन्देशहरू लिएर र दशैंका भाकाहरू लिएर तपाईँको माझमा उपस्थित हुने गरी म प्रकाश नेउपाने पनि एक बजे शुक्रबारसम्मका लागि बिदा हुन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रोप्राइटर उमेश टेलर्स, तिलोतमा 5 मणिग्राम। हामी कहाँ स्कूल कलेज अफिसका लागि चाहिने कपडा, लेडिज जेन्ट्स बच्चाका कपडा, नेपाली पोशाक, ढाका पोशाक आदि कपडाहरू आधुनिक डिजाइनमा सिलाइन्छ। फोन नम्बर 9800 77 29 12 र 9861902980।
2: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण आम वडावासी, देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष झविलाल भूषाल, तिरोत्तमा 16, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: गरेको नजिकिँदैछ दसैँ तिहार, छठ, नेपाल सम्बत, विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्। आउँदै गरेको नजिकिँदैछ दसैँ तिहार, छठ, नेपाल सम्बत, विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्।
6: आग लागि हुन नदिन, सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
11: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाई बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
1: बिमाको महत्व बुझी आफ्नो आवश्यकता बमोजिम बिमा गरौं।
2: आर्थिक सुरक्षा तथा बचतका लागि जीवन बिमा र आफ्नो सम्पत्ति तथा दायित्वको लागि निर्जीवन बिमा गरी हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षित बनाऊ।
1: साथै बाली, पशु पक्षी तथा जड़ीबुटी बीमाको बीमा शुल्कमा संघीय सरकारबाट 80% सम्म प्राप्त हुने अनुदानको सदुपयोग गरी आजै कृषि बीमा गरौं।
2: बीमा कम्पनीले दिने सेवा तथा दावी भुक्तानी सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
1: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
2: इमेल info@nia.gov.np।
1: नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
2: जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन तथा सम्पत्तिको बीमा गरौं।
1: बीमा लेखको शर्त तथा सुविधाहरू बारेमा बुझेर मात्र बीमा गरौं।
2: बीमकले दावी भुक्तानी नगरेमा, समयमा नै दायित्व निर्धारण नगरेमा, मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा वा बीमा सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
1: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
2: इमेल info@nia.gov.np।
1: नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
5: हाय दैव, फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
6: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
7: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
8: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
5: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
9: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
10: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
11: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
12: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाईँ सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा कार्पेट म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्। धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नु होला नि।
13: यो कहाँनिर छ?
14: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
13: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
15: सम्पर्क 071-5906-85 मणिग्राम रूपन्देही।
16: साथै 10,000 रुपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
17: विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: प्रोपराइटर विष्णु कालीराज, भीम आभूषण, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही।
19: नमस्कार, म रामचन्द्र छेत्री बुटौलु, पा नगरपालिका वार्ड नम्बर 11 को वडाध्यक्ष। 2083 साल को विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्वत को अवसर में सम्पूर्ण वडावासी दाजुभाई दिदीबहिनीहरू र सम्पूर्ण स्वदेश तथा विदेश में रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा यहाँहरूको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरूको सुस्वास्थ्य रहोस्, समृद्धि रहोस्, यहाँहरूको माया हामीलाई प्राप्त भइरहोस् र ओडावासी र दाजुभाइ दिदीबहिनीहरूले जुन माया सद्भाव दिनुभएको छ, जुन सल्लाह सुझाव दिनुभएको छ, त्यसले गर्दाखेरि हामीले समग्र विकासमा हामीले सहयोग गर्न सजिलो बनेको छ र हाम्रो आफ्नो कार्यक्रमलाई अगाडि बढाउन सजिलो भएको छ। तसर्थ यहाँहरूको यो माया सद्भाव फेरि पनि प्राप्त भइरहोस् हार्दिक शुभकामना गर्दछु। मेरो तर्फबाट, ओडादेशीको तर्फबाट र ओडा समिति सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको तर्फबाट यहाँहरू सबैलाई फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
20: सम्पूर्णलाई नमस्कार। आउँदै गरेको विजय दशमी तथा दीपावली, छठ पर्व, नेपाल सम्वतको शुभ उपलक्ष्यमा 52 कोटी सामुदायिक वनको तर्फबाट हाम्रा सम्पूर्ण पदाधिकारी, मूल समितिका सदस्यज्यूहरू र सल्लाहकार, संयोजक लगायत सम्पूर्ण सल्लाहकारज्यूहरू, हाम्रो अनुगमन समितिका संयोजक तथा सदस्यज्यूहरू र देखा समितिका संयोजक सदस्यज्यूहरू, हाम्रा कर्मचारीज्यूहरू तथा यस 52 कोटी सामुदायिक वनको सम्पूर्ण उपभोक्ताज्यूहरू र सम्पूर्ण हाम्रो यो साबिक चिमटिपका सम्पूर्ण चाहिने उपभोक्ता लगायत सम्पूर्ण जनहरू र देश विदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा विजय दशमीको मंगलमय शुभकामना तथा यो आउँदै गरेको जुन छठ पर्व नेपाल सम्वतमा सम्पूर्णको उन्नति प्रगतिको कामना गर्छु र उहाँहरूकोले चाहिने सम्पूर्ण इच्छाहरू, कामनाहरू पुरा हुन् र हामीले यहीँ 52 कोटी सिद्धधामको पनि मङ्सिरको 23 गतेबाट मङ्सिरको 29 गतेसम्म एउटा महायज्ञ लगाउँदैछौँ र त्यसमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त कार्यक्रममा आएर आफ्नो चाहिने पुण्य आर्जन गरिदिनको लागि मैले हार्दिक अनुरोध गर्छु।
21: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
22: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
21: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
22: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
21: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
22: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
21: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
22: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा।
23: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
24: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजे

नमस्कार म सुकदेव बस्याल श्री नन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष 2083 साल विजया दशमी दीपावली छलपर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू साथै देश विदेशबाट रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण मेरा पारिवारिकहरूमा विजया दशमी दुर्गा माताले सदैव रक्षा गरौँ भन्दै एक आपसमा

0: को पावन अवसर में म संपूर्ण शिक्षक कर्मचारी विद्यार्थीहरु अभिभावक भूतपूर्व विद्यार्थी संचालक समिति का पदाधिकारी सदस्य सलाहकारजीवर लगायत कलेज सभा का सदस्य देश विदेश में रहने संपूर्ण महानुभावर म हार्दिक मंगलमय शुभकामना व्यक्त करना चाहन्छु। संपूर्ण में म सुस्वास्थ्य और दीर्घायु को कामना गर्दै म यसै पावन अवसर में कलेज को वृद्धि विकास को निम्ति यही मंगसिर 14 गति देखि 21 गति सम्म कलेज में श्रीमद भागवत धन धान्य चल महाज्ञ शुभारंभ हुँदैछ। त्यो महाज्ञलाई सफल बनाने को लगी म संपूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस क्याम्पस प्रमुख जित बहादुर राष्ट्रपति धन्यवाद।
1: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।
2: नमस्ते।
3: ओहो पल्ला घरे साइला काका माथिल्ला घरे ठुला बाको छोरी पनि आइसकेछन् त। हामी पो ढिला आएको छ है। अनि मुखियामा छोराहरू लाउबाट आएको भनेको होइन र भने खोइ त कता छन्? हामी त नाच्न आएको टिका लगाएर खोइ बोलाउनु पर्यो त। छिटो बोलाउनु त।
2: भित्रै छन् बाबुहरू, म बोलाउँछु नि।
3: भित्र बसेर कहाँ हुन्छ, बाहिर बोलाउनु छाडो।
2: ए बाबुहरू बाहिर आऊ त।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझदारी मंच गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना। 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। नेपाल खबरमा अब पूरा खबर। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुँदे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पुनः सम्मान गर्दै साना तथा टुक्रे आयोजनाहरूमा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ। यसैगरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरूबीच अन्तरप्रदेश सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम संचालन गर्ने घोषणापत्रमा उल्लेख छ। घोषणापत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्च बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा समेत असर परेको थियो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17 अर्ब 1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16 अर्ब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1 अर्ब 80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57 करोड़ 51 लाख रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41 करोड़ 59 लाख रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10 अर्ब 67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार
वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाड़पर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जालादारी तथा स्वयंसेवकका हकमा भने यो लागू हुने छैन। तर उजुरी गर्दा जागिर गुम्ने डर, लिखित सम्झौताको अभाव र झन्झटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हच्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट दोब्बरसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरीकर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऔ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अरणीको राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्यधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धी सबैमा आग्रह गर्दै चलायमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असही सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका 6 का थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। अब विदेशको खबर। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर अर्थात 1 खर्ब 84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। त्यसमध्ये 1 अर्ब डलरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्नो दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ
5: शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँचे जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराँदेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीयता सुदृढ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डे 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1,21,00,000,00 डलर जरिवाना। 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।
3: बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44,28,242।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू ₹3 करोड़ कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैं तिहार तथा छठ पर्वलाई सुरक्षित बनाउन काठमाडौँ उपत्यकामा 3,500 प्रहरी जनशक्ति परिचालन गरिएको छ। चाड़ पर्वका समयमा हुन सक्ने चोरी, लुटपाट र ठगी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उपत्यकाका भीड़भाड़ हुने बजार, बस पार्क र वित्तीय क्षेत्रहरूमा 100 पोशाकका प्रहरी र तालिम प्राप्त कुकुर सहित गस्ती बढ़ाइएको छ। परम्परागत सुरक्षा व्यवस्थाका साथै यसपटक ड्रोन क्यामेरा, सामुदायिक सेवा केन्द्र र सामाजिक सञ्जाल मार्फत पनि कड़ा निगरानी राखिनेछ। सुरक्षालाई चुस्त बनाउन उपत्यकालाई 14 सेक्टरमा विभाजन गरी सम्बन्धित प्रहरी वृत्तका प्रमुखहरूलाई प्रत्यक्ष जिम्मेवारी दिइएको छ। प्रहरीले चाडपर्वको समयमा यात्रा गर्दा वा किनमेलमा निस्कदा आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन र कुनै शंकास्पद गतिविधि देखेमा तुरन्त प्रहरीमा खबर गर्न नागरिकहरूलाई अनुरोध समेत गरेको छ। दशैंसँगै काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुहरूको चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। पछिल्लो 24 घण्टामा मात्र विभिन्न नाका हुँदै 78,000 भन्दा बढ़ी मानिसले काठमाडौँ छाड़ेका छन्। यसैबीच असोज 23 गतेदेखि खुला भएको अग्रिम बस टिकट बुकिङ मार्फत अहिलेसम्म 1,30,129 यात्रुले टिकट लिएका छन्। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका 3 घर भई काठमाडौँको खसी बजार बस्ने 18 वर्षीय रोशन पाखरिङको हत्या गरेको अभियोगमा प्रहरीले 1 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खसी बजार बस्ने 19 वर्षीय रूपेश पाखरिन रहेका छन्। विवादका क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकीको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले घटनाको अनुसन्धानका लागि 3 जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिकाले आउँदो माघ 1 गते आयोजना गर्न लागेको सम्यक महादानको तयारी तीव्र पारेको छ। महादानलाई व्यवस्थित र भव्य बनाउन महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको संयोजकत्वमा 301 सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। कार्यक्रममा दीपंगर बुद्धहरूको उपस्थिति सुनिश्चित गर्न सम्बन्धित संरक्षक गुठी र समुदायसँग छलफल गर्ने प्रतिबद्धता समेत गरिएको छ। महादानलाई चुस्त बनाउन ठाउँ व्यवस्थापन, पूजादान, सांस्कृतिक तथा अभिलेखीकरण लगायतका उपसमितिहरू समेत गठन गरिएका काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलले जानकारी दिनुभयो। र भक्तपुर नगरपालिका वडा नम्बर 9 कार्यालयले मिठाई बनाउने सम्बन्धी तालिम सम्पन्न गरेको छ। ब्रह्मायणी भएछेमा भएको तालिममा प्रशिक्षक तारादेवी धन्चाले प्रशिक्षार्थीहरूलाई चाडपर्वको समयमा आवश्यक मिठाईका परिकारहरू बनाउने तालिमबारे सिकाउनु भएको हो। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष रविन्द्र ज्याखवाले बजारमा बेचिने मिठाईहरू महँगो मात्र नभई स्वास्थ्यका लागि समेत लाभदायक समेत नभएको गुनासो आइरहेको सन्दर्भमा आफै पकाउने सिप सिकेर घरमै मिठाई बनाउन सक्ने बताउनुभयो। तालिममा 35 जना सहभागी भएका र छुटेकाहरूलाई फेरि पनि तालिम दिने आयोजक वडा कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वटा वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा 3,500 बढ़ी प्रहरी परिचालन। कुनै शंकास्पद गतिविधि देखेमा तुरन्त प्रहरीमा खबर गर्न आग्रह। र काठमाडौँ महानगरद्वारा सम्यक महादानका लागि तयारी तीव्र। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए झन्त झन्त
7: होइन, के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास लिन पनि गाह्रो भइरहेको छ।
7: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
11: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिविन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
12: किन झोक्राउनु भन्छ काका?
13: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
12: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
13: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857021757 र 9742096228।
14: जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन तथा सम्पत्तिको बीमा गरौं।
8: बीमा लेखको शर्त तथा सुविधाहरू बारेमा बुझेर मात्र बीमा गरौं।
14: बीमकले दावी भुक्तानी नगरेमा, समयमा नै दायित्व निर्धारण नगरेमा, मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा वा बीमा सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
8: सम्पर्क ठेगाना कालिकानगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502,
6: मोबाइल नम्बर 98570179501,
14: इमेल info@nia.gov.np,
6: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुशी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन हो।
17: विश्व शान्तिको मुहान।

0: नानी खाना खाना आऊ
1: लाउ दिनु
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
3: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग एवं कर्मचारी शुभ चिन्तक तथा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: इन्जिनियर दोजेन्द्र बस्नेत सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी फिलोतमा 5 मणिग्राम रेडियो लुमिनी भएको भवनमा
7: सम्पूर्णमा नमस्कार म तिलोत्मा व्यापार संघको अध्यक्ष नेत्र प्रसाद नेउपाने आउँदै गरेको हिन्दूहरूको महान चाड विजया दशमी शुभ दीपावली छठ पर्व नेपाल सम्मतको सम्पूर्ण कार्य समिति सल्लाहकार पदाधिकारी सदस्य लेखा समिति संयोजक एवं सदस्य वस्तुगत समिति एवं सदस्यज्यूहरू र तिलोत्मा व्यापार संघमा आबद्ध हुनुभएका सम्पूर्ण व्यवसाय मित्रहरू देश विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु विशेष गरी यो चाड भनेको भड्काउलो चाड मनाउने चलन छ त्यसमा आफ्नो गच्छ अनुसारको चाड मनाउनु होला भन्ने यही शुभकामना दिन चाहन्छु धन्यवाद
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य दीर्घायु सुख शान्ति

0: समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: पूजा मेडिकल हल तिलोतमा 5 मणिग्राम रूपन्देही प्रोप्राइटर जवाहरलाल नेउपाने फोन नम्बर 98570305588।
2: नमस्कार। 2083 सालको आउँदै गरेको विजय दशमी शुभ दीपावली छड पर्व नेपाल सम्बत सम्पूर्ण चाडपर्वमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: नमस्कार। 2083 सालको विजय दशमी शुभ दीपावली छड पर्व तथा नेपाल सम्बत लगायत सम्पूर्ण चाडपर्वको अवसरमा हाम्रा ग्राहक वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: सिमरन दूध डेरी तिलोतमा 5 मणिग्राम रूपन्देही हामी कहाँ दूध दही घिउ कुल्फी सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर देव प्रसाद अधिकारी फोन नम्बर 98570-12518।
4: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
5: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
6: तिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोतमा हाइटेक ल्याब तिलोतमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018।
7: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
8: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
9: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
7: ल बारात मागेर बित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
10: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
7: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
11: रेडियो लुम्बिनी।

0: मामू यसपालि त बाबा आउनुहुन्छ होला नि। मलाई कति नेसरो लागेको छ नि बाबाको। नरुनुहोस् न मामु। बाबा छिट्टै आउनुहुन्छ मामु।
1: सर कति भिजाउनु आँखा, कति रुवाउनु मन, लाउरेको जीवन आज छ भोलि छैन, एक बारको जुनीमा हामीले पनि त रमाउने अधिकार छ नि सर। हजुर गाउनुहोस्, हामी रमाइलो गर्दै नाच्छौँ। जाउँ सर।

0: साउथ क्यूआर भयो है
1: ए भगनुस् त मेसेज आएको छैन
2: घरी एसएमएस आएन

0: उत्सवको पर्व।
1: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली विनन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
0: फोन नम्बर 071-542-6999
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
6: मोबाइल 9826311
5: र 9826213।
7: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
8: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
7: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
7: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 9857042471, फोन 0175-62-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
9: पिसो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
10: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण आम वडावासी, देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष झविलाल भूषाल, तिरोत्तमा 16, रूपन्देही। आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाईँ सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा, कार्पेट, म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नु होला नि।
11: यो कहाँनिर छ?
12: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
11: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
13: सम्पर्क 071-595-685, मणिग्राम, रूपन्देही।
14: साथै 10,000 रुपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
15: महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी नेपालीहरूको यो चाड आफ्नो लक्ष्य अनुसार हामीले चाहिँ मनाऊ, कडक भडक गरेर अनावश्यक खर्च नगरौं र विभिन्न किसिमका प्राकृतिक विपत्तिहरू भइरहेका छन्, यसमा हामी सबै सुरक्षित भएर रमाइलो तरिकाले चाडबाडहरू मनाउँ, सबैसँग हातेमालो गरौं, सामाजिक सद्भाव कायम गरौं। हस्त धन्यवाद, नमस्कार।
6: नमस्कार, म कृष्णप्रसाद पौडेल, तिलोत्तमा नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष। नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वतको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनी, साथै यस वडामा रहेका टोल विकासका आदरणीय अध्यक्षहरू, आमा समूहका सम्पूर्ण अध्यक्षज्यूहरू र यस वार्डभित्र रहेका सङ्घ संस्था, क्लब र विभिन्न समूहमा रहनुभएका आदरणीय उद्योगी, व्यापारी लगायत सम्पूर्ण वडावासीहरूमा हामी यस वडा परिवार र जनप्रतिनिधि कर्मचारीको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्राउँदछौ। धन्यवाद।
16: Thank you.

0: सम्पूर्ण नमस्कार म तिलोत्तम नगरपालिका वार्ड नम्बर 11 को वार्ड अध्यक्ष विष्णु बहादुर बराल छेत्री हाम्रो यस वार्डका सम्पूर्ण जनप्रतिनिधिहरू त्यसैगरी कर्मचारी वर्ग र सम्पूर्ण आम वडावासीको तर्फबाट यही 2083 भाद्र 10 गते गएको विनाशकारी भूमा देवासन भएका सम्पूर्ण आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछौ। साथै यही 2083 को विजयादशमी त्यसै गरी शुभ दीपावली छठ पर्व नेपाल सम्वतको सम्पूर्ण वार्डवासी नगरवासी देश विदेशमा रहनुभएका सम्पूर्ण जनहरूप्रति हामी हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्दछौ।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: प्रोप्राइटर उमेश टेलर्स तिलोत्तमा 5 मणिग्राम हामी कहाँ स्कूल कलेज अफिस का लागि चाहिने कपड़ा लेडीज जेन्ट्स बच्चा का कपड़ा नेपाली पोशाक ढाका पोशाक आदि कपड़ाहरू आधुनिक डिजाइन में सिलाइन्छ। फोन नंबर 9800727912 र 9861902980।
3: नमस्कार सम्पूर्ण देशवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो हाम्रो देशमा भएको विषम परिस्थिति भोटेकोशीबाट आएको यो पीड़ादायक क्षणमा सम्पूर्ण त्यस क्षेत्रबाट प्रभावित हुनुभएका सम्पूर्ण जनसमुदायहरूलाई चाहिँ स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। दिगम्बत हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ अब हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र यो 2083 सालको बड़ा दशैं शुभ दीपावली छठ पर्व ईद लगायतका सम्पूर्ण चाड़ पर्वहरूको हामी तिलोत्तमा वार्ड नम्बर 1 वडा कार्यालयको तर्फबाट जनप्रतिनिधि तर्फबाट सम्पूर्ण वडावासी नगरवासी देशवासी र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
4: नमस्कार, म तिलोत्तमा वडा नम्बर 1 को वडा सदस्य आउँदै गरेको 2083 को बड़ा दशैं विजया दशमी शुभ दीपावली छठ पर्व विक्रम सम्वतको वडावासी आदरणीय बुवामा दाजुभाइ दिदीबहिनीहरू विदेशमा रहनुभएका आदरणीय सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
5: नमस्कार, मेरो नाम विष्णु प्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर 1 वडा सदस्य।
6: आउँदै गरेको 2083 सालको विजया दशमी शुभ दीपावली छठ पर्व र ईस्वी सम्वतको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। देश विदेशमा हुने नेपाली दाजुभाइ तथा दिदीबहिनी र स्वदेशमा हुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सम्पूर्णमा सुस्वास्थ्य दीर्घायुको कामना गर्छु। धन्यवाद, नमस्कार।
7: गरेको नजिकै नै छ दसैँ तिहार छठ नेपाल सम्वत विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्।
8: सर्वप्रथम मेरो नमस्कार, मेरो नाम साधे थारू, वार्ड नम्बर 12 को वार्ड अध्यक्ष। आउँदै गरेको विजय दशमी शिव दीपावली छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण वार्डवासी देशवासी सम्पूर्ण देश विदेशमा रहनुभएका दिदी बहिनीहरू आफ्नो वार्ड तर्फबाट र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु।
9: नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 12 वार्ड सदस्य नागेश्वर यादवको तर्फबाट आउँदै गरेको विजया दशमी शुभ दीपावली तथा छठ पर्व तथा नेपाल सम्बत पावन अवसरमा वाडावासी नगरवासी तथा देश विदेशमा रहनु भएका आमा बुवा तथा दिदीबहिनीहरुको सम्झनामा उहाँहरुको सधैँभरि सुख शान्ति होस् र उहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो वाडाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नमस्कार।
10: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ। लौ न सहयोग गर्नुहोस्।
11: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
13: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
3: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
4: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: नमस्कार, म रामचन्द्र छेत्री बुटौलुपा नगरपालिका वार्ड नम्बर 11 को वडाध्यक्ष। 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्वतको अवसरमा सम्पूर्ण वडावासी दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यहाँहरूको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरूको सुस्वास्थ्य रहोस्, समृद्धि रहोस्, यहाँहरूको माया हामीलाई प्राप्त भइरहोस् र ओडावासी र दाजुभाइ दिदीबहिनीहरूले जुन माया सद्भाव दिनुभएको छ, जुन सल्लाह सुझाव दिनुभएको छ, त्यसले गर्दाखेरि हामीले समग्र विकासमा हामीले सहयोग गर्न सजिलो बनेको छ र हाम्रो आफ्नो कार्यक्रमलाई अगाडि बढाउन सजिलो भएको छ। तसर्थ यहाँहरूको यो माया सद्भाव फेरि पनि प्राप्त भइरहोस् हार्दिक शुभकामना गर्दछु। मेरो तर्फबाट, ओडादेशीको तर्फबाट र ओडा समिति, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीको तर्फबाट यहाँहरू सबैलाई फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हाम्रा सम्पूर्ण संचालक समिति, प्रशासन, कर्मचारी, चिकित्सक, शुभचिन्तक तथा देश विदेशमा रहनुहुने समस्त हाम्रा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाँत, मुख र गिजा सफा गरौं, स्वस्थ रहौं, स्वस्थ बनौं। संचालक रामकृष्ण पौडेल, हेल्दी स्माइल डेन्टल केयर परिवार, तिलोत्तमा 5 मणिग्राम, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। साथै हामी कहाँ वरिष्ठ डेन्टल सर्जनहरूद्वारा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श सेवा उपलब्ध गराइन्छ। थप जानकारीका लागि सम्पर्क 071-562-593।
9: र सम्पूर्णलाई नमस्कार। आउँदै गरेको विजय दशमी तथा

0: नेपाली छठ पर्व नेपाल सम्बतको शुभ उपलक्ष्यमा 52 कोटी सामुदायिक वनको तर्फबाट हाम्रा सम्पूर्ण पदाधिकारी मूल समितिका सदस्यज्यूहरू र सल्लाहकार संयोजक लगायत सम्पूर्ण सल्लाहकारज्यूहरू हाम्रो अनुगमन समितिको संयोजक तथा सदस्यज्यूहरू र देखा समितिका संयोजक सदस्यज्यूहरू हाम्रा कर्मचारीज्यूहरू तथा यस 52 कोटी सामुदायिक वनको सम्पूर्ण उपभोक्ताज्यूहरू र सम्पूर्ण हाम्रो यो सादिक टिमटिपका सम्पूर्ण चाहिने उपभोक्ता लगायत सम्पूर्ण जनहरू र देश विदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा विजयदशमीको मङ्गलमय शुभकामना तथा यो आउँदै गरेको जुन छठ पर्व नेपाल सम्बतमा सम्पूर्णको उन्नति प्रगतिको कामना गर्छु र उहाँहरूकोले चाहिने सम्पूर्ण इच्छाहरू कामनाहरू पुरा हुन् र हामीले यहीँ 52 कोटी सिद्धधामको पनि मङ्सिरको 23 गतेबाट मङ्सिरको 29 गतेसम्म एउटा महायज्ञ लगाउँदैछौँ र त्यसमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त कार्यक्रममा आएर आफ्नो चाहिने पुण्य आर्जन गरिदिनको लागि मैले हार्दिक अनुरोध गर्छु।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: स्वास्थ्यमा बटुवल।
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि मितिका कुरा,
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
5: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: सबै भेला। जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपराइटर विष्णु कालीराज, भीम आभूषण, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही।
3: यति बेला साँझको 5।

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्तीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। चाडपर्व सुरक्षा योजना अन्तर्गत देशभर 50,000 भन्दा बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी। डेडिकेटेड उत्पादन सुविधा नभएका 47 प्रकारका औषधिको अनुमति खारेज, नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने। जापानमा बस्ने नेपालीको संख्या 3,992,000 पुग्यो, 1,16,000 विद्यार्थी मात्र। विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अधिकार हस्तान्तरण र वित्तीय संघीयता कार्यान्वयनमा जोड। दशैंका लागि ल्याइएका 750 विद्युतीय गाड़ी मुस्ताङमै रोकिए, आज नवरात्रको 14 दिन कुष्मांडा देवीको पूजा आराधना गरी मनाइँदै। तिलोत्तमा नगरपालिकाले 2 दिनमा गर्यो 13 मिठाई पसल तथा होटलमा अनुगमन, गुल्मीको धुरकोट दरबारमा ऐतिहासिक संग्रहालय निर्माण। र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाल प्रहरीले देशभर 50,000 भन्दा बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहार छठ लगायतका पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्रेले बताउनुभयो। चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला बालबालिका, अपाङ्ग एवं ज्येष्ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले विशेष सुरक्षा योजना अवलम्बन गरेको प्रवक्ता काफ्रेले बताउनुभयो। चाडपर्वको अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरू एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरूप्रति विशेष रूपमा सचेत भई सुरक्षा योजना अवलम्बन गरिएको प्रहरीको भनाई छ। चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू बन्न सक्ने विश्लेषण गरी सोही अनुसारको सुरक्षा रणनीति बनाइएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय लगायत 7 प्रदेश प्रहरी कार्यालयहरूबाट 50,458 जनशक्ति परिचालन हुने प्रवक्ता काफ्रेले बताउनुभयो। जसमध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी अन्तर्गत 7,668, कोशी प्रदेश अन्तर्गत 8,133, मधेस प्रदेश अन्तर्गत 7,230, बागमती प्रदेश अन्तर्गत 4,499, गण्डकी प्रदेश अन्तर्गत 5,188, लुम्बिनी प्रदेश अन्तर्गत 7,921, कर्णाली प्रदेश अन्तर्गत 5,314 र सुदूरपश्चिम प्रदेश अन्तर्गत 4,505 जनशक्ति परिचालित भएका छन्। औषधि व्यवस्था विभागले डेडिकेटेड उत्पादन सुविधा नभएका प्रतिरक्षा प्रणाली दबाउने औषधि इम्युनिसप्रेसन्टका 47 प्रकारको उत्पादन, बिक्री, वितरण र आयात अनुमति खारेज गरेको छ। विभागले सूचना जारी गर्दै जोखिम मूल्याङ्कन सम्बन्धी यस अघिको सूचनाको अवधि समाप्त भएकाले अनुमति खारेज गरिएको जनाएको हो। महानिर्देशक स्तरबाट निर्णय गरी सम्बन्धित औषधिका उत्पादन अनुज्ञापत्र, बिक्री वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र र पैठारी सिफारिस पत्र खारेज गरिएको हो। प्रतिरक्षा प्रणाली दबाउने औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्नुका साथै एउटा औषधिबाट अर्कोमा प्रदूषण सर्ने जोखिम क्रस कन्टामिनेशन न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको विभागको भनाइ छ। विभागले अनुमति खारेज गरेका औषधिमा टोफासिटिनिब, लेफ्लुनोमाइड, माइकोफेनोलेट, मोफेटिल र ट्याक्रोलिम्स लगायत पर्दछन्। यी औषधिका विभिन्न ब्राण्ड स्वदेशी तथा विदेशी उत्पादकसँग सम्बन्धित रहेका छन्। नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन्। नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो। भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो। अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन, ह्याण्ड ब्याग, चेक इन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यसअघि दिल्लीबाट चेन्नईतर्फ गइरहेको इण्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रीको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो। जापानमा बस्ने नेपालीको संख्या 3,992 पुगेको छ। यसमा 1,16,000 विद्यार्थी रहेका छन्। जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले यस्तो तथ्याङ्क संसदीय सुनवाई समितिमा प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार सन् 2005 6,953 थिए, अहिले बढ़ेर 3,992 पुगेका छन्। यो करिब 43 गुणा बढ़ी हो। सबैभन्दा ठूलो समूह विद्यार्थी 1,16,000 रहेको र त्यसपछि परिवार आश्रित, प्राविधिक, मानवीय ज्ञान, विशेष सिपयुक्त कामदार आदि रहेका छन्। यसकारण कन्सुलर सेवाको माग बढ़ेको तर जनशक्ति र पूर्वाधार अपर्याप्त रहेको प्रस्तावित राजदूत थापाले बताउनुभयो। सुनवाई समिति में कार्ययोजना प्रस्तुत करते थापाले नागरिक मैत्री कन्सुलर सेवा का लागि काम करने बताउनु भयो। सहज सम्मानपूर्ण र समयमै सेवा पहिलो प्राथमिकता में रहकर उल्लेख करते उहाँले गुनासो दर्ता सुनवाई र जवाफ दिने स्पष्ट व्यवस्था करने टोकियो बाहिर घुम्ती सम्मिलित सेवा संचालन करने प्रतिबद्धता जनाउनु भयो। विराटनगर में संपन्न दुई दिने अन्तरप्रदेश मुख्यमंत्री सम्मेलन ने संविधान प्रदत्त अधिकार को पूर्ण कार्यान्वयन वित्तीय संघीयता को सुदृढ़ीकरण तथा अंतर प्रादेशिक सहकार्यलाई संस्थागत करने साझा संकल्प सहित कोशी घोषणा पत्र जारी गरेको छ। सम्मेलन को समापन करते मुख्यमंत्री संविधान को मर्मअनुसार अधिकार बजेट र संरचना प्रदेश हस्तांतरण गर्न संघीय सरकारसँग माग करते घोषणा पत्र में हस्ताक्षर गरेका छन्। सम्मेलनले प्रदेशहरूबीच नियमित समन्वय र सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय गरेको छ। उक्त मञ्चको अध्यक्षता सम्मेलन आयोजना गर्ने प्रदेशका मुख्यमन्त्रीले गर्ने व्यवस्था गरिएको छ। घोषणा पत्रमा संविधानको अनुसूची उल्लेखित एकल तथा साझा अधिकार कार्यान्वयनका लागि विद्यमान कार्यविस्तृतीकरणको तत्काल परिमार्जन गर्न संघीय सरकारसँग माग गरिएको छ। साथै संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक प्रदेशको अधिकार सम्बोधन हुने गरी यथाशीघ्र पारित गर्न प्रदेश प्रहरी समायोजन गरी भौतिक संरचना र स्रोत साधन हस्तान्तरण गर्न तथा संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक दोहोरोपन हटाउन आग्रह गरिएको छ। प्रदेशको अधिकार क्षेत्रभित्र रहेका विषयसँग बाजिने संघीय संरचना डिभिजन कार्यालय बोर्ड तथा विकास समितिहरू खारेज वा प्रदेशमा हस्तान्तरण गर्नुपर्ने विषय घोषणा पत्रमा जोरदार रूपमा उठाइएको छ। दशैंलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी नेचुङ कोरोला नाकाबाट नेपाल भित्राइएका ठूलो संख्याका विद्युतीय सवारी साधन इभी उपल्लो मुस्ताङमै रोकिएका छन्। बाढ़ी पहिरो र नदी कटानका कारण बेनी जोमसम कोरोला सड़क क्षतिग्रस्त भएपछि सड़क हिलाम्मे र जोखिमपूर्ण बनेकाले ती सवारी साधन रोकिएका हुन्। लोमान्थाङ चार नेचुङ स्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरला नाका क्षेत्र आसपासका स्थानमा गरी 750 भन्दा बढ़ी इभी रोकिएको आयातकर्ताले जनाएका छन्। कोरला नाका तथा भन्सार कार्यालय बाहेक लोघेकर दामोदर कुण्ड एक चराङमा 40 जोमसम स्थित ट्राफिक कार्यालयमा 35 जोमसम बस पार्कमा 125 र घाँसामा 25 इभी रोकिएका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुनालका अनुसार भन्सार जाँचपास भइसकेका सवारी साधन समेत सड़कको अवस्थाका कारण खरिदकर्ताले रोकेर राखेका छन्। सदरमुकाम जोमसमदेखि घरपजोङ बारागुङ मुक्ति क्षेत्र लोघेकर र लोमान्थाङका विभिन्न क्षेत्र हुँदै समुद्री सतहबाट 4,650 मिटर उचाइमा रहेको कोरला नाकासम्मको 119 किलोमिटर सड़क खण्डको अवस्था तुलनात्मक रूपमा सामान्य छ। तर जोमसम बेनी खण्डको 79 किलोमिटर मध्ये करिब 22 किलोमिटर सड़क मरमत गरिएको क्षेत्रमा समेत साना सवारी साधन हिलोमा फस्ने जोखिम छ। नयाँ सवारी साधनमा क्षति पुग्न सक्ने भएकाले खरिदकर्ताले गन्तव्यतर्फ लैजान रोकेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरूङले बताउनुभयो। नवरात्रको चौथो दिन आज कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। तिलोत्तमा नगरपालिकाले आज पनि बजार अनुगमन गरेको छ। चाडपर्व नजिकैसँगै उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँगको समन्वयमा बजार अनुगमन गरेको हो। मंगलबार कोटेवादेखि मणिग्रामसम्मका मिठाई तथा खाद्य गरी 8 पसलमा अनुगमन गरेको टोलीले आज मणिग्रामदेखि युक्युटीसम्मका 6 मिठाई पसल तथा होटलमा अनुगमन गरेको हो। नगर उपप्रमुख जगेश्वर देवी चौधरीको नेतृत्वमा गरिएको अनुगमनमा मूलत मिठाई पसलमा प्रयोग गर्ने तेल चासनी सरसफाई तथा दर्ता एवं नवीकरण बढ़ी चासो दिइएको नगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा उपप्रमुख चौधरीले आम उपभोक्तामा सचेतना र व्यवसायमा सतर्कता जगाउने अभियान स्वरूप नगरपालिकाले अनुगमनलाई तीव्र पारेको जानकारी गराउनुभयो। प्रशासकीय अधिकृत मुक्तिराम खनालले राम्रोसँग सञ्चालनमा रहेका होटल तथा पसलहरू पनि नगरपालिकामा दर्ता नभएको पाइएकाले दर्ता तथा नवीकरण गर्न र समस्या देखिएका होटल तथा पसलहरूले फेरि पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको पाइए कार्यवाहीलाई अगाडि बढ़ाइने बताउनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवाका खाद्य निरीक्षक प्रकाश भण्डारीले मिठाई पसलमा प्रयोग हुने तेलमा मुख्य समस्या देखिएको उल्लेख गर्दै उपभोक्तालाई विशेष सतर्क रहन सुझाउनुभयो। अनुगमन टोलीमा विभिन्न व्यावसायिक संघ संस्थाका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका रजस्थल धुर्कोट दरबारमा ऐतिहासिक संग्रहालय निर्माण गरिएको छ। संग्रहालयमा नयाँ पुस्तालाई पुर्खाको गाउँले जीवन झल्काउने 150 भन्दा बढ़ी सामग्री राखिएका छन्। गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलका अनुसार संग्रहालयमा स्थानीय रूपमा प्रयोग गर्ने मदानी ठेकी खुत्रुके हलो जुवा कोदालो फरूवा जोकारा लगायतका सामग्री राखिएका छन्। त्यसै गरी डोको नामलो विभिन्न देवी देवताका मूर्ति काठ तथा फलामबाट बनेका विभिन्न सामग्री पनि संग्रहालयमा राखिएका छन्। पोखरेलले धुर्कोट कोटमा 2.5 करोड़ रूपियाँ बजेट खर्च गरेर संग्रहालय निर्माण गरिएको बताउनुभयो। गाउँपालिकाले वडा नम्बर 5 वस्तुमा 2 करोड़ रूपियाँको लागतमा शैक्षिक संग्रहालय पनि निर्माण गरिरहेको छ। गाउँपालिकाका उपाध्यक्ष सीता गिरीले दरबार संग्रहालयमा पाउनका लागि स्थानीय मौलिक उत्पादनबाट खाना खाजा सहित आवश्यक सुविधा प्रदान गरिएको बताउनुभयो। तिलोत्तमा नगरपालिका 9 मणिग्राम स्थित दुर्गा पञ्चायन मन्दिरमा सञ्चालित श्रीमद भागवत सुन्न भक्तजनको घुइँचो लागेको छ। गत आश्विन 25 गते घटस्थापनाको अवसरमा शोभा कलश यात्रा सहित दुर्गा मन्दिरको समुद्घाटन गरिएको थियो। नवनिर्मित मन्दिरमा आश्विन 25 गतेदेखि कार्तिक 3 गतेसम्म मन्दिरमा नित्य दुर्गा पूजा एवं भजन कीर्तन कार्यक्रम गरिने मन्दिर निर्माण समितिका अध्यक्ष रघुनाथ पाण्डेले बताउनुभयो। मन्दिरमा धार्मिक विधि अनुसार पूजा आराधना भजन कीर्तन श्रीमद भागवत कथा श्रवणका कार्यक्रम सञ्चालन भइरहेका छन्। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण धार्मिक आस्थाको अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले नित्य दुर्गा पूजा एवं भजन कीर्तन कार्यक्रम आयोजना गरिएको मन्दिर निर्माण समितिले जनाएको छ। र सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शर्मा र महिला कबड्डी टोली सहित प्रशिक्षक व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 6,50,000 प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000 मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000 सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जनै 65,000 रूपियाँ प्राप्त गर्नुभएको छ। यही खेल खबर सँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। चाड़ पर्व सुरक्षा योजना अन्तर्गत देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी। डेडिकेटेड उत्पादन सुविधा नभएका 47 प्रकारका औषधिको अनुमति खारेज, नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने। जापानमा बस्ने नेपालीको संख्या 3,92,000 पुग्यो, 1,16,000 विद्यार्थी मात्र। विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अधिकार हस्तान्तरण र वित्तीय संघीयता कार्यान्वयनमा जोड। दशैंका लागि ल्याइएका 750 विद्युतीय गाड़ी मुस्ताङमै रोकिए, आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै। तिलोत्तमा नगरपालिकाले 2 दिनमा गरे 13 मिठाई पसल तथा होटलमा अनुगमन, गुल्मीको धुर्कोट दरबारमा ऐतिहासिक संग्रहालय निर्माण। मणिग्रामको दुर्गा पञ्चायन मन्दिरमा श्रीमद भागवत सुन्न भक्तजनको भीड़ र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नव पुरस्कार। अपराह्न 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: नमस्कार, यही 2083 सालको शुभ विजय दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा म सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरू, अभिभावक, भूतपूर्व विद्यार्थी, सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारजीहरू लगायत कलेज सभाका सदस्यहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा म सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यसै पावन अवसरमा कलेजको वृद्धि विकासको निम्ति यही मंगसिर 14 गतेदेखि 21 गतेसम्म कलेजमा श्रीमद् भागवत धन धान्य चल महाज्ञ शुभारम्भ हुँदैछ। त्यो महाज्ञलाई सफल बनाउनको लागि म सम्पूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस् क्याम्पस प्रमुख जितबहादुर राष्ट्रपति, धन्यवाद।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: पूजा मेडिकल हल, तिलोतमा 5 मणिग्राम रूपन्देही, प्रोप्राइटर जवाहरलाल नेउपाने, फोन नम्बर 98570305888।
3: नमस्कार, 2083 सालको आउँदै गरेको विजय दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वत, सम्पूर्ण चाड पर्वमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई मंगलमय शुभकामना व्यक्त गर्दछ।
4: नमस्कार, 2083 सालको विजय दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वत लगायत सम्पूर्ण चाड पर्वको अवसरमा हाम्रा ग्राहक वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
1: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली, नेपाल सम्मत एवं छठ पर्वको पावन अवसरमा हाम्रा समस्त ग्राहकवर्ग, शुभेच्छुक तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय दुर्गा कम्प्लेक्स परिवार, तिलोत्तमा 5 मणिग्राम चोक रूपन्देही, प्रोपराइटर टीकाराम भण्डारी, न्यू जय दुर्गा फेन्सी कर्नर, प्रोपराइटर प्रताप भण्डारी, न्यू जय दुर्गा युनिफर्म सेन्टर तथा जय दुर्गा ह्याण्डलुम एण्ड बेबील्याण्ड। सम्पर्क 071-562-269।
5: विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा शेयर सदस्यज्यूहरू, सल्लाहकार ज्यूहरू, कार्य समिति सदस्यज्यूहरू एवं सम्पूर्ण कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि, प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कृष्ण प्रसाद पाण्डे, व्यवस्थापक केशवराज गौतम, मिरमिरे बहुउद्देश्य सहकारी संस्था लिमिटेड, तिलोतमा 15 सखुवानी रूपन्देही।
6: नमस्कार, म सुखदेव बसाल, श्री नन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष। 2083 साल विजया दशमी, दीपावली, छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, साथै देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण मेरा पारिवारिक रूपमा विजयादशमी दुर्गा माताले सदैव रक्षा गरौन् भन्दै एक आपसमा मेलमिलाप, सद्भाव, एकताको कामना गर्दै सम्पूर्णमा सुस्वास्थ्य, निरोगी, दीर्घायुको कामना गर्दै यसै सन्देश मार्फत सम्पूर्णलाई विजयादशमी दुर्गा माताले सदैव रक्षा गरौन् भन्दै बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।
7: सम्पूर्णमा नमस्कार, म तिलोत्मा व्यापार संघको अध्यक्ष नेत्र प्रसाद नेउपाने, आउँदै गरेको हिन्दूहरूको महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व नेपाल सम्मतको सम्पूर्ण कार्य समिति, सल्लाहकार, पदाधिकारी, सदस्य, लेखा समिति संयोजक एवं सदस्य, वस्तुगत समिति एवं सदस्यज्यूहरू र तिलोतमा व्यापार संघमा आबद्ध हुनुभएका सम्पूर्ण व्यवसाय मित्रहरू, देश विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विशेष गरी यो चाड भनेको भड्काउलो चाड बाड मनाउने चलन छ, त्यसमा आफ्नो गच्छ अनुसारको चाड मनाउनुहोला भन्ने यही शुभकामना दिन चाहन्छु। धन्यवाद।
8: महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी नेपालीहरूको यो चाड आफ्नो गक्षे अनुसार हामीले चाहिँ मनाऊ, कडक भडक गरेर अनावश्यक खर्च नगरौं र विभिन्न किसिमका प्राकृतिक विपत्तिहरू भइरहेका छन्, यसमा हामी सबै सुरक्षित भएर रमाइलो तरिकाले चाडबाड मनाउ, सबैसँग हातेमारो गरौं, सामाजिक सद्भाव कायम गरौं। हस्, धन्यवाद, नमस्कार।
9: सर्वप्रथम मेरो नमस्कार। मेरो नाम साधेत थारू, वार्ड नम्बर 12 को वार्ड अध्यक्ष। आउँदै गरेको विजय दशमी, शिव दीपावली, छठ पर्व तथा नेपाल सम्वादको पावन अवसरमा सम्पूर्ण वार्डवासी, देशवासी, सम्पूर्ण देश विदेशमा रहनुभएका दिदी बहिनीहरू, आफ्नो वार्ड तर्फबाट र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु।
10: नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 12 वार्ड सदस्य नागेश्वर यादवको तर्फबाट आउँदै गरेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्व तथा नेपाल सम्वत पावन अवसरमा वार्डवासी, नगरवासी तथा देश विदेशमा रहनुभएका आमा बुवा तथा दिदीबहिनी हरूको सम्झनामा उहाँहरूको सधैँभरि सुख शान्ति होस् र उहाँहरूको उत्तर उत्तर प्रगतिको कामना गर्दै आफ्नो वार्डको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नमस्कार।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: सिमरन दूध डेरी, तिलोतमा 5 मणिग्राम रूपन्देही। हामी कहाँ दूध, दही, घिउ, कुल्फी सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर देव प्रसाद अधिकारी। फोन नम्बर 98570-12518। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग एवं कर्मचारी, शुभ चिन्तक तथा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्जिनियर दुजेन्द्र बस्नेत, सनराइज इन्जिनियरिंग कन्सल्टेन्सी, फिलोतमा 5 मणिग्राम रेडियो लुमिनी भएको भवनमा।
11: नानी एन्ड बाबु चचहुई।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु,

0: सोई परीक्षण को व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मी को निगरानी में विश्वसनीय ल्याब रिपोर्ट को व्यवस्था होल बॉडी चेकअप थायराइड किडनी कोलेजो बाथ डेंगू यूरिक एसिड तथा दिशा पिशाब को परीक्षण अत्याधुनिक ढंग गरिने घरमै गए निःशुल्क रगत संकलन को व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षण को अर्को नाम तिलोत्तमा हाईटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौक देखि 200 मीटर पूर्व पुरानो मेडिटेक भएको भवन में देवदह मार्ग नै सटेको थप जानकारी का लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईको ड्रीम घरलाई मॉडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडवान्स्ड प्रोडक्शन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज बान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641
9: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
10: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
11: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
9: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
12: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
8: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
13: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: घरबाट नजिकै
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
0: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294481, वेबसाइट झुले.com.np।

0: श्री ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
0: संघीयता सुदृढ बनाउन नौबुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
1: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो, मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
2: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
0: ग्रीनल्याण्डमा तेल, ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
1: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण, बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टूबर 2 महिनामा बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
1: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5.59 खर्ब 72 करोड़ रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 वटा योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेकोशी त्रिशुली कालीगण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,00,000 रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः सञ्चालन गर्न 86,00,00,000 रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि स्वास्थ्य शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
0: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौबुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम चुस्त मितव्ययी र नागरिक प्रति उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक पारदर्शी खरिद प्रणाली भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर प्रादेशिक सड़क कृषि करिडोर व्यापार सहजीकरण हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ। घोषणापत्रको कार्यान्वयन समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
1: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी दुईवटा विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37,70,00,00,000 रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
0: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17,01,40,00,000 रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16,59,00,000,00 रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1,80,24,00,000,00 रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57,51,00,000,00 रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41,59,00,000,00 रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईस एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10,67,00,00,000,00 रूपियाँले घटेको छ।
1: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरेको जनाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
0: 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरब ब्यास सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार, जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्नु अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ बनाउन 9 बुँदे कोशी घोषणापत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण, 13 देशका लागि प्रस्ताव राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
0: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकोशी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातोपानीका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै 5 अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न, लत्ता कपड़ा, तरकारी र मासुको भाव अस्वाभाविक बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साकेलले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
1: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेड़ा, च्याङ्रा, खसीबोका र राँगा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिंगो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरिद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरिद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अपनाउनु पर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
2: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, खसी बोका भेडा बाख्रा च्याङ्ग्राहरू स्वस्थ छन् भनेदेखि करिब करिब स्वस्थ पशुको चाहिँ मासु स्वस्थ नै रहन्छ, कुनै अङ्ग काम नलाग्ने हुन सक्छ, तर अझै अरू अवस्थामा चाहिँ पूर्णतया प्रयोग गर्न सक्ने अवस्थाहरू छ। र उत्पादन स्तरमै स्वस्थ पशु वस्तुहरू जहाँ छन् तिनीहरू खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भनेदेखि, अर्को चाहिँ बिचमा ढुवानी गर्दाहरूले पनि वास्तवमा पशुहरूलाई पनि त्यो सास फेर्ने चाहिँ प्राणी हुन्, पशु कल्याण मैत्रीबाट ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। र बजारमा पनि आइसकेको पशुहरू पनि त्यो बेच्नको लागि उपयुक्त हुँदैनन्, हामीले त्यो पनि हेर्ने गरेका छ। खसी बोकाहरूको चाहिँ एकदमै बढेको अवस्थाहरू छ र च्याङ्ग्राहरू पनि आइरहेको अवस्था छ।
11: स्वास्थ्यका दृष्टिकोणले कुनै पशुमा संक्रमण छ भने अर्को ठाउँमा लिँदाखेरि त्यसको जोखिम कति हुन्छ, त्यसका लागि के कस्तो उपाय अपनाउने?
2: तर संक्रामक रोगहरू जो पशु वस्तुहरू मानिसमा छन् त्यस्ता रोगहरूको चाहिँ खासै प्रकोप देखिएको छ भने हामी सबै जिल्लामा कस्तो अवस्था छ रोगको भन्ने कुरो हामीले चाहिँ प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरिकन हामीले हेर्ने गरेका छौँ। हाम्रो रोगको सूचना प्रणाली पनि हामीले विकास गरेका छौँ। जहाँसम्म अब ट्रान्सपोर्टेसनमा मैले चाहिँ यहाँलाई भने अलिकति अब अधिकांशले बुझ्नु भएको अवस्थाहरू छ। अहिले पशु कल्याण मैत्री भएरै काम गर्नुपर्छ भन्ने कुरो सम्पूर्ण धेरै व्यवसायहरूलाई जानकारी पनि उहाँले प्राप्त गर्नुभएको छ। राम्रोसँग आरम्भिक रूपले आएको पशु अथवा पशु कल्याण मैत्री पशुहरूको चाहिँ भोलि बध गर्दा पनि मासु राम्रो हुन्छ कि त्यो पनि आवश्यक छ भने जिल्ला स्तरीय संयन्त्रहरू पनि हुन्छ, त्यहाँ चाहिँ जिल्ला स्तरीय पशु सेवा गर्ने कार्यहरू अस्पतालहरू हुन्छन्, त्यहाँ चाहिँ सिडिए साहबहरूको समन्वयमा पनि कतिपय ठाउँमा चाहिँ खसी बुकाहरूको अनुगमन र स्वास्थ्य परीक्षणका कुराहरू चाहिँ भइरहेको हामीले जानकारी पाएका छौँ। हामी एकदम सघन रूपमै यो बजार अनुगमन गर्ने र मान्छे उपभोक्ताहरूको लागि चाहिँ जो जुन हरियो मार्ग गरिएको छ बजारबाट किन्दाखेरि चाहिँ मैले सरसरी सबै परीक्षण गरिन्छन्, स्टिकर जुन दिइन्छ हरियो स्टिकर दिएको चाहिँ हरियो स्टिकर हरियो हामी कलर लगाइदिएका हुन्छौँ, त्यो भएर त्यो परीक्षण गरेर हरियो लगाएपछि त्यो खानाको लागि योग्य र बिक्री वितरण गर्न पनि योग्य भन्ने कुरो हामी चाहिँ सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ। कहीँकाहीँ आउँदाखेरि लामो बाटोमा बिरामी भयो केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकीय टोली भएको हुनाले उपचार गर्ने व्यवस्था पनि हामीले सोही छमै उपचार गर्ने व्यवस्था पनि हामीले मिलाएका छौँ। नमुना परीक्षण गरेर चाहिँ तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरेर होल्ड पनि गराएको अवस्थाहरू छ होइन।
11: यो पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोड्नु, कसरी निगरानी भइरहेको छ?
2: मक्सिर एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु पूर्णतया कारण गर्ने भनेर अगाडि बढेका छौँ होइन। पक्कै पनि वधशाला वधस्थल यहाँले कुरो उठ्नुभएको छ, अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ र यदि मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। त्यस धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने, त्यसलाई चाहिँ सुरक्षितपूर्वक चाहिँ मासु एक दुई घन्टाभित्र बिग्री चाहिँ हाल्दै तर केही धेरै नै भयो भने बिग्रिन थाल्थ्यो नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि वध गरेर चाहिँ सुरक्षितपूर्वक चिस्याएको मासुलाई मासु भन्ने हो खासमा, जस्तोबाट त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ वध गरेको ठाउँभन्दा सुरक्षितपूर्वक वध गरेको ठाउँबाट चाहिँ लिन उपयुक्त रहन्छ। र हामीले चाहिँ यो अजानो चाहिँ भनौँ न लगायत अरू अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान हजुरले देख्नुहुँदैछ, सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भयो भने होइन, वध स्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि वास्तवमा गर्नुपर्ने हुन्छ र हामीले हेर्दाखेरि चाहिँ उपभोक्ताहरूले चाहिँ अब सुरक्षित मासुको उपभोक्ताकै हितलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ, यहाँको यही सन्दर्भमा मैले जोडेँ, यो पशु वधशाला मासु ऐन कारण गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ।
1: जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बन्ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित्ता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाई दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 लागि टिकट बुकिङ खुल्ला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असोज 7 यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।
4: सरकारले केही दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको बिदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरिद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यवसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशययुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
3: महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका असय सागर राज थारूको शव 5 फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलंगे पुलसँगै चुड़िएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित र थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका छका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। दुई हप्ता अघि दोधारा चाँदनी जोड्ने झलोङ्गे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत जुडिएको हो।
4: दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ। त्रियुगानगर नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योतिनगर टोलका 35 बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यस अघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल, ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ। गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डका नेताहरूसँग एउटा सुरक्षा सम्झौता गर्नुभएको थियो। यस सम्झौताले ग्रीनल्याण्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अल जजिराले जनाएको छ। सम्झौताले दुई नयाँ सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै दुई वर्ष लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
3: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने 6 बुँदे योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै दुई तिहाई क्लबहरू प्राविधिक रूपमा टाँट पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। औषध अनुसारकै वर्षा, विपद पछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
3: संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
4: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
3: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
4: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने के गर्ने होला?
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149482 सेभ गर्नुहोस्।
4: वाट्सएपमा गई एग्रो ट्युटरलाई शून्य टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
7: वाट्सएप नम्बर 98514149

0: नमस्कार सम्पूर्ण देशवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो हाम्रो देशमा भएको विषम परिस्थिति, भोटेकोशीबाट आएको यो पीड़ादायक क्षणमा सम्पूर्ण त्यस क्षेत्रबाट प्रभावित हुनुभएका सम्पूर्ण जनसमुदायहरूलाई चाहिँ स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। दिगम्बत हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ अब हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र यो 2083 सालको बड़ा दशैं, शुभ दीपावली, छठ पर्व, ईद लगायतका सम्पूर्ण चाड पर्वहरूको हामी तिलोत्तम वार्ड नम्बर 1 वडा कार्यालयको तर्फबाट, जनप्रतिनिधि तर्फबाट सम्पूर्ण वडावासी, नगरवासी, देशवासी र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
1: नमस्कार, म तिलोत्तमा वडा नम्बर 1 को वडा सदस्य। आउँदै गरेको 2083 को बड़ा दशैं, विजया दशमी, शुभ दीपावली, छठ पर्व, विक्रम संवत को वडावासी आदरणीय बुवामा दाजुभाइ दिदीबहिनीहरू, विदेशमा रहनुभएका आदरणीय सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नमस्कार, मेरो नाम विष्णु प्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर 1 वडा सदस्य। आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व र ईस्वी संवतको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। देश विदेशमा हुने नेपाली दाजुभाइ तथा दिदीबहिनी र स्वदेशमा हुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सम्पूर्णमा सुस्वास्थ्य दीर्घायुको कामना गर्छु। धन्यवाद, नमस्कार।
3: गरेको नजिकै रहेछ दसैँ तिहार, छठ, नेपाल सम्बत, विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्।
4: नमस्कार, म कृष्ण प्रसाद पौडेल, तिलोत्तमा नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्बतको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनी साथै यस वडामा रहेका टोल विकासका आदरणीय अध्यक्षहरू, आमा समूहका सम्पूर्ण अध्यक्षज्यूहरू र यस वार्डभित्र रहेका संघ संस्था, क्लब र विभिन्न समूहमा रहनुभएका आदरणीय उद्योगी, व्यापारी लगायत सम्पूर्ण वडावासीहरूमा हामी यस वडा परिवार र जनप्रतिनिधि कर्मचारीको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्राउँदछौं। धन्यवाद।
5: सम्पूर्णमा नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 11 को वार्ड अध्यक्ष विष्णुबहादुर बराल छेत्री। हाम्रो यस वार्डका सम्पूर्ण जनप्रतिनिधिहरू, त्यसै गरी कर्मचारीवर्ग र सम्पूर्ण आम वडावासीको तर्फबाट यही 2083 भाद्र 10 गते गएको विनाशकारी भूमा देवासन भएका सम्पूर्ण आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछौं। साथै यही 2083 को विजयादशमी, त्यसै गरी शुभ दीपावली, छठ पर्व, नेपाल सम्बतको सम्पूर्ण वार्डवासी, नगरवासी, देश विदेशमा रहनुभएका सम्पूर्ण जनहरूप्रति हामी हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्दछौं।
6: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण आम वडावासी देश विदेशमा रहनुभएका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष झविलाल भूषाल, तिरोत्तमा 16, रूपन्देही।
7: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट,

0: 0174438014 0174438014 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
1: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड। अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा।
6: म दृष्टिबीन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
7: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौ।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
6: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
7: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाईँ सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा, कार्पेट, म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नु होला नि।
5: यो कहाँनिर छ?
10: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
5: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
11: सम्पर्क 071-5906-85 मणिग्राम रूपन्देही।
5: साथै 10,000 रुपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: प्रोप्राइटर उमेश टेलर्स, तिलतमा 5 मणिग्राम। हामी कहाँ स्कूल, कलेज, अफिसका लागि चाहिने कपडा, लेडिज, जेन्ट्स, बच्चाका कपडा, नेपाली पोसाक, ढाका पोसाक आदि कपडाहरू आधुनिक डिजाइनमा सिलाइन्छ। फोन नम्बर 9800-77-29-12 र 9861-02-980।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्मतको पावन अवसरमा हाम्रा सम्पूर्ण संचालक समिति, प्रशासन, कर्मचारी, चिकित्सक, शुभचिन्तक तथा देश विदेशमा रहनुहुने समस्त हाम्रा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाँत, मुख र गिजा सफा गरौं, स्वस्थ रहौं, स्वस्थ बनौं। संचालक रामकृष्ण पौडेल, हेल्दी स्माइल डेन्टल केयर परिवार, तिलोत्मा 5 मणिग्राम, रेडियो लुमिनीको ठ्याक्कै अगाडि। साथै हामी कहाँ वरिष्ठ डेन्टल सर्जनहरूद्वारा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श सेवा उपलब्ध गराइन्छ। थप जानकारीका लागि सम्पर्क 071-562-593। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली नेपाल सम्मत एवं छठ पर्वको पावन अवसरमा हाम्रा समस्त ग्राहकवर्ग शुभेच्छुक तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय दुर्गा कम्प्लेक्स परिवार तिलोत्तमा 5 मणिग्राम चोक रूपन्देही प्रोपराइटर टीकाराम भण्डारी न्यू जय दुर्गा फेन्सी कर्नर प्रोपराइटर प्रताप भण्डारी न्यू जय दुर्गा यूनिफॉर्म सेन्टर तथा जय दुर्गा ह्याण्डलूम एण्ड बेबील्याण्ड सम्पर्क 071-562-269।
13: सम्पूर्णलाई नमस्कार। आउँदै गरेको विजय दशमी तथा दीपावली छठ पर्व नेपाल सम्बतको शुभ उपलक्ष्यमा 52 कोटी सामुदायिक वनको तर्फबाट हाम्रा सम्पूर्ण पदाधिकारी मूल समितिका सदस्यज्यूहरू र सल्लाहकार संयोजक लगायत सम्पूर्ण सल्लाहकारज्यूहरू हाम्रो अनुगमन समितिका संयोजक तथा सदस्यज्यूहरू र लेखा समितिका संयोजक सदस्यज्यूहरू हाम्रा कर्मचारीज्यूहरू तथा यस 52 कोटी सामुदायिक वनको सम्पूर्ण उपभोक्ताज्यूहरू र सम्पूर्ण हाम्रो यो साबिक चिमटिपका सम्पूर्ण चाहिने उपभोक्ता लगायत सम्पूर्ण जनहरू र देश विदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा विजयदशमीको मंगलमय शुभकामना तथा यो आउँदै गरेको जुन छठ पर्व नेपाल सम्बतमा सम्पूर्णको उन्नति प्रगतिको कामना गर्छु र उहाँहरूकोले चाहिने सम्पूर्ण इच्छाहरू कामनाहरू पुरा हुन् र हामीले यहीँ 52 कोटी सिद्धधामको पनि मङ्सिरको 23 गतेबाट मङ्सिरको 29 गतेसम्म एउटा महायज्ञ लगाउँदैछौँ र त्यसमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त कार्यक्रममा आएर आफ्नो चाहिने पुण्य आर्जन गरिदिनको लागि मैले हार्दिक अनुरोध गर्छु।
14: विजया दशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्बतको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू हाम्रा ग्राहकवर्ग शुभचिन्तक आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: प्रोपराइटर विष्णु कालीराज भीमाभूषण तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
16: नमस्कार, म रामचन्द्र छेत्री बुटौल उपनगरपालिका वार्ड नम्बर 11 को वडाध्यक्ष 2083 सालको विजया दशमी शुभ दीपावली छठ पर्व र नेपाल सम्बतको अवसरमा सम्पूर्ण वडावासी दाजुभाइ दिदीबहिनीहरू र सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यहाँहरूको उन्नति प्रगति सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरूको सुस्वास्थ्य रहोस्, समृद्धि रहोस्, यहाँहरूको माया हामीलाई प्राप्त भइरहोस् र ओडावासी र दाजुभाइ दिदीबहिनीहरूले जुन माया सद्भाव दिनुभएको छ, जुन सल्लाह सुझाव दिनुभएको छ, त्यसले गर्दाखेरि हामीले समग्र विकासमा हामीले सहयोग गर्न सजिलो बनेको छ र हाम्रो आफ्नो कार्यक्रमलाई अगाडि बढाउन सजिलो भएको छ। तसर्थ यहाँहरूको यो माया सद्भाव फेरि पनि प्राप्त भइरहोस् हार्दिक शुभकामना गर्दछु। मेरो तर्फबाट, ओडादेशीको तर्फबाट र ओडा समिति सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको तर्फबाट यहाँहरू सबैलाई फेरि पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
17: सौजी क्युआर भए
18: ए बकुल सर, मेसेज आएको छैन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो
2: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायी मित्र, घर परिवार, सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हजुर, बच्चा, जेन्स, लेडिजमा पनि फेन्सी आइटममा 50% र जुत्ता चप्पलमा विशेष छुट सहित तपाईँ सबैमाझ आइपुग्यो त्रिकन्या सप्लायर्स। साथै होम डेकोरका लागि पर्दा, कार्पेट, म्याट्रेस लगायत अन्य सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ। मौकाको फाइदा उठाउनुहोस्, धमाधम सेल भइरहेको छ, तपाईँ छुट्नुहोला नि।
2: यो कहाँनिर छ?
3: मणिग्राम चोकदेखि 100 मिटर दक्षिण तर्फ पुरानो क्रिम्सन अस्पताल रहेको भवनमा अहिले आफ्नै व्यवस्थापनमा नयाँ मार्ग खुलेको छ नि।
2: ए हो र, उसो भए त एकपटक जानै पर्यो है।
4: सम्पर्क 071-5906-85 मणिग्राम रूपन्देही।
5: साथै 10,000 रूपियाँदेखि माथिको कारोबार गर्ने ग्राहकहरूलाई कस्टमर अफ द डे को रूपमा विशेष सम्मान सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोप्राइटर उमेश टेलर्स, तिलोतमा 5 मणिग्राम। हामी कहाँ स्कूल, कलेज, अफिसका लागि चाहिने कपडा, लेडिज जेन्ट्स, बच्चाका कपडा, नेपाली पोशाक, ढाका पोशाक आदि कपडाहरू आधुनिक डिजाइनमा सिलाइन्छ। फोन नम्बर 98-00-77-29-12 र 98-691-02-980।
6: नमस्कार सम्पूर्ण देशवासी, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, यो हाम्रो देशमा भएको विषम परिस्थिति, भोटेकोशीबाट आएको यो पीड़ादायक क्षणमा सम्पूर्ण त्यस क्षेत्रबाट प्रभावित हुनुभएका सम्पूर्ण जनसमुदायहरूलाई चाहिँ स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। दिगम्बत हुनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ अब हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र यो 2083 सालको बडा दशैं, शुभ दीपावली, छठ पर्व, ईद लगायतका सम्पूर्ण चाड पर्वहरूको हामी तिलोतमा वार्ड नम्बर 1 वडा कार्यालयको तर्फबाट, जनप्रतिनिधि तर्फबाट सम्पूर्ण वडावासी, नगरवासी, देशवासी र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
7: नमस्कार, म तिलोतमा वडा नम्बर 1 को वडा सदस्य। आउँदै गरेको 2083 बडा दशैं, विजया दशमी, शुभ दीपावली, छठ पर्व, विक्रम सम्वतको वडावासी आदरणीय बुवामा, दाजुभाइ, दिदीबहिनीहरू, विदेशमा रहनुभएका आदरणीय सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्तीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। चाडपर्व सुरक्षा योजना अन्तर्गत देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी। डेडिकेटेड उत्पादन सुविधा नभएका 47 प्रकारका औषधिको अनुमति खारेज, नेपालबाट भारत जाँदा अब जहाजमा पावर ब्याङ्क राख्न नपाइने। जापानमा बस्ने नेपालीको संख्या 3,992 पुग्यो, 1,16,000 विद्यार्थी मात्र। विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अधिकार हस्तान्तरण र वित्तीय संघीयता कार्यान्वयनमा जोड। दशैंका लागि ल्याइएका 750 विद्युतीय गाड़ी मुस्ताङमै रोकिए, आज नवरात्रको चौथो दिन कुष्पाण्डा देवीको पूजा आराधना गरी मनाइँदै। तिलोत्तमा नगरपालिकाले 2 दिनमा गरे 13 मिठाई पसल तथा होटलमा अनुगमन, गुल्मीको धुरकोट दरबारमा ऐतिहासिक संग्रहालय निर्माण। मणिग्रामको दुर्गा पञ्चायन मन्दिरमा श्रीमद् भागवत सुन्न भक्तजनहरूको घुइँचो, न्यू इन्भाइरोमेन्ट मामीमा 1 दिने योग प्रशिक्षण। र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाल प्रहरीले देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहार छठ लगायतका पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्रेले बताउनुभयो। चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनमनको सुरक्षा, महिला बालबालिका, अपाङ्ग एवं ज्येष्ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले विशेष सुरक्षा योजना अवलम्बन गरेको प्रवक्ता काफ्रेले बताउनुभयो। चाडपर्वको अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा भएको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरूप्रति विशेष रूपमा सचेत भई सुरक्षा योजना अवलम्बन गरिएको प्रहरीको भनाई छ। चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुन्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू बढ़न सक्ने विश्लेषण गरी सोही अनुसारको सुरक्षा रणनीति बनाइएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय लगायत 7 प्रदेश प्रहरी कार्यालयहरूबाट 50,458 जनशक्ति परिचालन हुने प्रवक्ता काफ्रेले बताउनुभयो। जसमध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी अन्तर्गत 7,668, कोशी प्रदेश अन्तर्गत 8,133, मधेस प्रदेश अन्तर्गत 7,230, बागमती प्रदेश अन्तर्गत 4,499, गण्डकी प्रदेश अन्तर्गत 5,188, लुम्बिनी प्रदेश अन्तर्गत 7,921, कर्णाली प्रदेश अन्तर्गत 5,314 र सुदूरपश्चिम प्रदेश अन्तर्गत 4,505 जनशक्ति परिचालित भएका छन्। औषधि व्यवस्था विभागले डेडिकेटेड उत्पादन सुविधा नभएका प्रतिरक्षा प्रणाली दबाउने औषधि इम्युनियो सप्रेसन्टका 47 प्रकारको उत्पादन, बिक्री, वितरण र आयात अनुमति खारेज गरेको छ। विभागले सूचना जारी गर्दै जोखिम मूल्यांकन सम्बन्धी यसअघिको सूचनाको अवधि समाप्त भएकाले अनुमति खारेज गरिएको हो। महानिर्देशक स्तरबाट निर्णय गरी सम्बन्धित औषधिका उत्पादन अनुज्ञापत्र, बिक्री वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र, पैठारी सिफारिश पत्र खारेज गरिएको हो। प्रतिरक्षा प्रणाली दबाउने औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्नुका साथै एउटा औषधिबाट अर्कोमा दूषण सर्ने जोखिम क्रस कन्टामिनेशन न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको विभागको भनाइ छ। विभागले अनुमति खारेज गरेका औषधिमा टोफासिटिनिप, लेफ्नुनोमाइड, माइकोफेनोलेट, मोफेटिल र ट्याक्रोलिम लगायत पर्दछन्। यी औषधिका विभिन्न ब्राण्ड स्वदेशी तथा विदेशी उत्पादकसँग सम्बन्धित छन्। नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन्। नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो। भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो। अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन, ह्याण्डब्याग, चेक इन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यसअघि दिल्लीबाट चेन्नईतर्फ गइरहेको इण्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रीको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो। जापानमा बस्ने नेपालीको संख्या 3,992,000 पुगेको छ। यसमा 1,16,000 विद्यार्थी रहेका छन्। जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले यस्तो तथ्याङ्क संसदीय चुनाव समितिमा प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार सन् 2005 6,953 नेपालीहरू जापानमा थिए, अहिले बढ़ेर 3,992 पुगेका छन्। यो करिब 43 गुणा बढ़ी हो। सबैभन्दा ठूलो समूह विद्यार्थी 1,16,000 रहेको र त्यसपछि परिवार आश्रित, प्राविधिक, मानवीय ज्ञान, विशेष सिपयुक्त कामदार आदि रहेका छन्। यसकारण कन्सुलर सेवाको माग बढ़ेको तर जनशक्ति र पूर्वाधार अपर्याप्त रहेको प्रस्तावित राजदूत थापाले बताउनुभयो। सुनवाई समितिमा कार्ययोजना प्रस्तुत गर्दै थापाले नागरिक मैत्री कन्सुलर सेवाका लागि काम गर्ने बताउनुभयो। सहज, सम्मानपूर्ण र समयमै सेवा पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले गुनासो दर्ता, सुनवाई र जवाफ दिने स्पष्ट व्यवस्था गर्ने, टोकियो बाहिर घुम्ती सम्मिलित सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। विराटनगरमा सम्पन्न दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संविधान प्रदत्त अधिकारको पूर्ण कार्यान्वयन, वित्तीय संघीयताको सुदृढीकरण तथा अन्तरप्रादेशिक सहकार्यलाई संस्थागत गर्ने साझा संकल्प सहित घोषणा जारी गरेको छ। सम्मेलनको समापन गर्दै मुख्यमन्त्रीहरूले संविधानको मर्म अनुसार अधिकार, बजेट र संरचना प्रदेशलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग गर्दै घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। सम्मेलनले प्रदेशहरूबीच नियमित समन्वय र सहकार्यका लागि साथै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय गरेको छ। उक्त मंचको अध्यक्षता सम्मेलन आयोजना गर्ने प्रदेशका मुख्यमन्त्रीले गर्ने व्यवस्था गरिएको छ। घोषणा पत्रमा संविधानको अनुसूचीमा उल्लेखित एकल तथा साझा अधिकार कार्यान्वयनका लागि विद्यमान कार्य विस्तृतीकरणको तत्काल परिमार्जन गर्न संघीय सरकारसँग माग गरिएको छ। साथै संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक प्रदेशको अधिकार सम्बोधन हुने गरी यथाशीघ्र पारित गर्न, प्रदेश प्रहरी समायोजन गरी भौतिक संरचना र स्रोत साधन हस्तान्तरण गर्न तथा संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक दोहोरोपन हटाउन आग्रह गरिएको छ। प्रदेशको अधिकार क्षेत्रभित्र रहेका विषयसँग बाजिने संघीय संरचना, डिभिजन कार्यालय, बोर्ड तथा विकास समितिहरू खारेज वा प्रदेश हस्तान्तरण गर्नुपर्ने विषय घोषणा पत्रमा जोरदार रूपमा उठाइएको छ। दशैंलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी नेचुङ कोराला नाकाबाट नेपाल भित्राइएका ठूलो संख्याका विद्युतीय सवारी साधन ईभी उपल्लो मुस्ताङमै रोकिएका छन्। बाढ़ी पहिरो र नदी कटानका कारण बेनी जोमसोम कोरला सड़क क्षतिग्रस्त भएपछि सड़क हिलाम्बे र जोखिमपूर्ण बनेकाले ती सवारी साधन रोकिएका हुन्। लोमान्ताङ चार नेचुङ स्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरला नाका क्षेत्र र आसपासका स्थानमा गरी 750 भन्दा बढ़ी ईभी रोकिएको आयातकर्ताहरूले जनाएका छन्। कोरला नाका तथा भन्सार कार्यालय बाहेक लोग हेकर, दामोदर कुण्ड एक, चराङमा 40, जोमसोम स्थित ट्राफिक कार्यालयमा 35, जोमसोम बस पार्कमा 125 र घाँसामा 25 ईभी रोकिएका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुनालका अनुसार भन्सार जाँचपाँच भइसकेका सवारी साधन समेत सड़कको अवस्थाका कारण खरिदकर्ताले रोकेर राखेका छन्। सदरमुकाम जोमसोमदेखि घरपजोङ, बाराडुङ, गुङ, मुक्ति क्षेत्र, लोघेकर र लोमान्ताङका विभिन्न क्षेत्र हुँदै समुद्री सतहबाट 4,650 मिटर उचाइमा रहेको कोरला नाकासम्मको 119 किलोमिटर सड़क खण्डको अवस्था तुलनात्मक रूपमा सामान्य छ। तर जोमसोम बेनी खण्डको 79 किलोमिटर मध्ये करिब 22 किलोमिटर सड़क मरमत गरिएको क्षेत्रमा समेत साना सवारी साधन हिलोमा फस्ने जोखिम छ। नयाँ सवारी साधनमा क्षति पुग्न सक्ने भएकाले खरिदकर्ताले गन्तव्यतर्फ लैजान रोकेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरूङले बताउनुभयो। नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको पश्चात विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ। तिलोत्तमा नगरपालिकाले आज पनि बजार अनुगमन गरेको छ। चाडपर्व नजिकीयसँगै उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँगको समन्वयमा बजार अनुगमन गरेको हो। मंगलबार कोटिवादेखि मणिग्रामसम्मका मिठाई तथा खाद्य गरी 8 पसलमा अनुगमन गरेको टोलीले आज मणिग्रामदेखि योगीकुटीसम्मका 6 मिठाई पसल तथा होटलमा अनुगमन गरेको हो। नगर उपप्रमुख जगेश्वर देवी चौधरीको नेतृत्वमा गरिएको अनुगमनमा मूलत मिठाई पसलमा प्रयोग गरिने तेल, चास्नी, सरसफाई तथा दर्ता एवं नवीकरण बढ़ी चासो दिइएको नगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा उपप्रमुख चौधरीले आम उपभोक्तामा सचेतना र व्यवसायमा सतर्कता जगाउने अभियान स्वरूप नगरपालिकाले अनुगमनलाई तीव्र पारेको जानकारी गराउनुभयो। प्रशासकीय अधिकृत मुक्तिराम खनालले राम्रोसँग सञ्चालनमा रहेका होटल तथा पसलहरू पनि नगरपालिकामा दर्ता नभएको पाइएकोले दर्ता तथा नवीकरण गर्न र समस्या देखिएका होटल तथा पसलहरूले फेरि पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए कार्यवाही अगाडि बढ़ाइने बताउनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरुवाका खाद्य निरीक्षक प्रकाश भण्डारीले मिठाई पसलमा प्रयोग हुने तेलमा मुख्य समस्या देखिएको उल्लेख गर्दै उपभोक्तालाई विशेष सतर्क रहन सुझाउनुभयो।
2: हामीले हिजो र आज तिलोत्तम नगरपालिकाको संयुक्त अनुगमन गर्यौँ। विशेष गरेर हाम्रो यो बडा दशैं आइरहेको छ, चाडपर्व लक्षित भएर मिष्टान्न भण्डारहरूमा विशेष गरेर चाहिँ अनुगमन गर्दा हामीले त्यहाँ के पायौँ भन्दा कुनै कुनै मिष्टान्न भण्डारहरूमा चाहिँ अत्याधिक फोहोरको साथसाथै तेलमा जुन पिपिएम मिटरले गर्दाखेरि जुन टोटल फिनोलिक मलिक्युल मटेरियल हुन्छ त्यो चाहिँ अत्याधिक मात्रामा स्वास्थ्यलाई हानि हुने गरी पाइएको थियो र त्यसलाई नष्ट गर्नुको साथै जुन ठाउँमा फोहोर अत्याधिक थियो त्यो ठाउँमा चाहिँ निर्देशन दिएर तोकिएको समयभित्रमा त्यो निर्देशन पालना गरी सुधार गर्नुपर्ने कुराहरू चाहिँ सुधार गरेर सम्बन्धित कार्यालयमा उपस्थित हुन समेत निर्देशन दिएको छ।
1: अनुगमन टोलीमा विभिन्न व्यावसायिक संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो। गुल्मीको धुरकोट गाउँपालिका रजस्थलको धुरकोट दरबारमा ऐतिहासिक संग्रहालय निर्माण गरिएको छ। संग्रहालयमा नयाँ पुस्तालाई पुर्खाको गाउँले जीवन झल्काउने 150 भन्दा बढ़ी सामग्री राखिएका छन्। गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका अनुसार संग्रहालयमा स्थानीय रूपमा प्रयोग गर्ने मदानी, ठेकी, खुत्रुके, हलो, जुवा, कोदालो, फरूवा, जोतारा लगायतका सामग्री राखिएका छन्। त्यसै गरी डोको, नाम्रो, विभिन्न देवी देवताका मूर्ति, काठ तथा फलामबाट बनेका विभिन्न सामग्री पनि संग्रहालयमा राखिएका छन्। पोखरेलले धुरकोट कोटमा 2.5 करोड़ रूपियाँ बजेट खर्च गरेर संग्रहालय निर्माण गरिएको बताउनुभयो। गाउँपालिकाले वडा नम्बर 5 वस्तुमा 2 करोड़ रूपियाँको लागतमा शैक्षिक संग्रहालय पनि निर्माण गरिरहेको छ। गाउँपालिकाका उपाध्यक्ष सीता गिरीले दरबार संग्रहालयमा पाहुनाका लागि स्थानीय मौलिक उत्पादनबाट खाना खाजा सहित आवश्यक सुविधा प्रदान गरिएको बताउनुभयो। तिलोत्तमा नगरपालिका 9 मणिग्राम स्थित दुर्गा पञ्चायन मन्दिरमा सञ्चालित श्रीमद् भागवत सुन्न भक्तजनको घुइँचो लागेको छ। गत आश्विन 25 गते घटस्थापनाको अवसरमा शोभा कलश यात्रा सहित दुर्गा मन्दिरको समुद्घाटन गरिएको र नवनिर्मित मन्दिरमा आश्विन 25 गतेदेखि कार्तिक 3 गतेसम्म मन्दिरमा नित्य दुर्गा पूजा एवं भजन कीर्तन कार्यक्रम गरिने मन्दिर निर्माण समितिका अध्यक्ष रघुनाथ पाण्डेले बताउनुभयो। मन्दिरमा धार्मिक विधि अनुसार पूजा आराधना, भजन कीर्तन, श्रीमद् भागवत कथा श्रवणका कार्यक्रम सञ्चालन भइरहेका छन्। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, धार्मिक आस्थाको अभिवृद्धि र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले नित्य दुर्गा पूजा एवं भजन कीर्तन कार्यक्रम आयोजना गरिएको मन्दिर निर्माण समितिले जनाएको छ। रूपन्देहीको तिलोत्तमा 5 मणिग्राम न्यू इन्भायरमेन्ट माविमा योग, प्राणायाम, ध्यान तथा साधना सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। यसलाई पुनः एकपटक, रूपन्देहीको तिलोत्तमा 5 मणिग्राम स्थित न्यू इन्भायरमेन्ट माविमा योग, प्राणायाम, ध्यान तथा साधना सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाजको आयोजनामा समाजका योग प्रशिक्षक अर्जुन गेवाली र चन्द्रकान्त भण्डारीले विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई योग, प्राणायाम, ध्यान र साधना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। योग तथा साधनाको अभ्यास, ध्यानको महत्व र प्राणायामले शरीर तथा मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा जानकारी गराउनु भएको थियो। विद्यालयका प्राचार्य मधुप्रकाश गेवालीले योगको नियमित अभ्यासले शरीर स्वस्थ राख्न, मनमा शान्ति, दिनचर्या सकारात्मक र अनुशासित बन्न सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो। र सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ र महिला कबड्डी टोलीसहित प्रशिक्षक व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जनै 65,000 रूपियाँ प्राप्त गर्नुभएको छ। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। चाड़ पर्व सुरक्षा योजना अन्तर्गत देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी। डेडिकेटेड उत्पादन सुविधा नभएका 47 प्रकारका औषधिको अनुमति खारेज, नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने। जापानमा बस्ने नेपालीको संख्या 3,992 पुग्यो, 1,16,000 विद्यार्थी मात्र। विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अधिकार हस्तान्तरण र वित्तीय संघीयता कार्यान्वयनमा जोड। दशैंका लागि ल्याइएका 750 विद्युतीय गाड़ी मुस्ताङमै रोकिए, आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा अर्चना गरिँदै। तिलोत्तमा नगरपालिकाले दुई दिनमा गर्यो तेह्र मिठाई पसल तथा होटलमा अनुगमन, गुल्मीको धुरकोट दरबारमा ऐतिहासिक संग्रहालय निर्माण। मणिग्रामको दुर्गा पञ्चायत मन्दिरमा श्रीमद भागवत सुन्न भक्तजनको घुइँचो, न्यू इन्भाइरोमेन्ट माविमा एक दिने योग प्रशिक्षण। र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार। अपराह्न 7:30 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: बिमाको महत्व बुझी आफ्नो आवश्यकता बमोजिम बिमा गरौं।
1: आर्थिक सुरक्षा तथा बचतका लागि जीवन बिमा र आफ्नो सम्पत्ति तथा दायित्वको लागि निर्जीवन बिमा गरी हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षित बनाऊ।
0: साथै बाली, पशु पक्षी तथा जडीबुटी बिमाको बिमा शुल्कमा संघीय सरकारबाट 80% सम्म प्राप्त हुने अनुदानको सदुपयोग गरी आजै कृषि बिमा गरौं।
1: बिमा कम्पनीले दिने सेवा तथा दावी भुक्तानी सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
0: सम्पर्क ठेगाना कालिकानगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
2: इमेल info@nia.gov.np।
0: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन हो।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन हो।
7: किन आँखा मिचेको मिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाइसिक्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को नजिकै रहेछ दशैं तिहार छठ नेपाल सम्बत विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्।
16: नमस्कार, म कृष्ण प्रसाद पौडेल तिलोत्तमा नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष। नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली छठ पर्व नेपाल सम्बतको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनी साथै यस वडामा रहेका टोल विकासका आदरणीय अध्यक्षहरू आमा समूहका सम्पूर्ण अध्यक्षज्यूहरू र यस वार्डभित्र रहेका सङ्घ संस्था क्लब र विभिन्न समूहमा रहनुभएका आदरणीय उद्योगी व्यापारी लगायत सम्पूर्ण वडावासीहरूमा हामी यस वडा परिवार र जनप्रतिनिधि कर्मचारीको तर्फबाट हार्दिक

0: प्रावधिक नियुक्ति भएर जानु हो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
1: यही असोज दुई गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरु जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपियाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम WFPले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
2: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो, त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम सँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
1: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,72 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,00,000 रूपियाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाण्डु उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन, रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाण्डु छोडेका छन्। काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
3: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई

0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रूपैयाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रूपैयाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपैयाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे
1: 2083 अक्टोबर 28 गते अङ्ग्रेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन चाहिँ नेपालको सम्पूर्ण भूभागबाट बहिरिगमन भएको छ अथवा बाहिरिएको छ। त्यस्तै जुन आर्थिक भूभागबाट गएबाट 2083 असुर प्रत्यका दिन नै सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभाग थोरै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ जुन आजको बिचबाट चाहिँ नेपालको सबै भूभागबाट पाइएको छ। सरदरमिति भनेको चाहिँ अक्टोबर 2 हो। अरू यो पालि चाहिँ अक्टोबर 14 पाइदिएको छ। 17 भत्ता चाहिँ 2-3-12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब त्यही स्थानीय बाहिर साथसाथै चाहिँ अहिले पश्चिम बाहिरको पनि प्रभाव रहन सक्ने छ र यसले पानी पनि पार्न सक्ने सम्भावना रहन्छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली T20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी T20 आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय

0: टी20 आईसीसी खेलेको छैन।
1: बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अपनाउनु पर्ने।
2: नुवाकोटदेखि बेतरातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नुहोला।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
5: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
4: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
5: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
4: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
5: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
1: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: बेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
2: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्रातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू, ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नुहोला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्राती भर्खरै काँक्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नुहोला।
7: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै, चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
8: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरूरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सी जन्ने पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
7: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जिप लाइनको यात्रा गर्नुभएकी छैन। जिप लाइनबाट वारपार गर्दा ख्याल गर्ने पर्ने कुरा चाहिँ के छन्?
9: जिप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला। गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएछ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, कुनै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट लिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला। सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ, अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
7: गर्भवती, सुत्केरी, अपरेशन गरेका बिरामीलाई जिप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
10: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
1: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रू 5,700। साथै क्यारो टीभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
12: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
4: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
12: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
4: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
1: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
10: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन्, त्यस्तै बाघ, गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
13: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
10: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
13: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ?
10: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तर पत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोच्छन्।
1: भोटेकोसी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ। र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर भयो खस्किएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य।
4: बिमाको महत्व बुझी आफ्नो आवश्यकता बमोजिम बिमा गरौं।
5: आर्थिक सुरक्षा तथा बचतका लागि जीवन बिमा र आफ्नो सम्पत्ति तथा दायित्वको लागि निर्जीवन बिमा गरी हुन सक्ने आर्थिक क्षतिबाट सुरक्षित बनौ।
4: साथै बाली, पशु पक्षी तथा जडीबुटी बिमाको बिमा शुल्कमा संघीय सरकारबाट 80% सम्म प्राप्त हुने अनुदानको सदुपयोग गरी आजै कृषि बिमा गरौं।
5: बिमा कम्पनीले दिने सेवा तथा दावी भुक्तानी सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयमा उजुरी गर्न सकिन्छ।
4: सम्पर्क ठेगाना कालिका नगर 11 बुटवल रूपन्देही, टेलिफोन नम्बर 071-591-502, मोबाइल नम्बर 98-570-79-501,
5: इमेल info@nia.gov.np।
4: नेपालको बिमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणबाट सर्वसाधारणमा जारी सन्देश।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन हो।
10: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
10: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
15: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: आउँदै गरेको नजिकै रहेछ दसैँ तिहार, छठ, नेपाल सम्बत, विभिन्न नेपालका नेपालीहरूका सबै चाडपर्व नजिक आउँदैछन्। त्यसको अवसरमा देशमा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई र चाडबाडको सबैलाई विशेष शुभकामना दिँदै अब आउने दिनहरू सबैको घरमा सुख शान्ति छाओस्।
20: नमस्कार, म कृष्णप्रसाद पौडेल, तिलोत्तमा नगरपालिका वडा नम्बर 8 को वडा अध्यक्ष। नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्बतको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ, दिदीबहिनी, साथै यस वडामा रहेका टोल विकासका आदरणीय अध्यक्षहरू, आमा समूहका सम्पूर्ण अध्यक्षज्यूहरू र यस वार्डभित्र रहेका सङ्घ संस्था, क्लब र विभिन्न समूहमा रहनुभएका आदरणीय उद्योगी, व्यापारी लगायत सम्पूर्ण वडावासीहरूमा हामी यस वडा परिवार र जनप्रतिनिधि कर्मचारीको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना टक्राउँदछौ। धन्यवाद।
21: सम्पूर्णमा नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 11 को वार्ड अध्यक्ष विष्णुबहादुर बराल छेत्री, हाम्रो यस वार्डका सम्पूर्ण जनप्रतिनिधिहरू, त्यसै गरी कर्मचारीवर्ग र सम्पूर्ण आम वडावासीको तर्फबाट यही 2083 भाद्र 10 गते गएको विनाशकारी भूमा देवासन भएका सम्पूर्ण आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछौ। साथै यही 2083 को विजयादशमी, त्यसै गरी शुभ दीपावली, छठ पर्व, नेपाल सम्बतको सम्पूर्ण वार्डवासी, नगरवासी, देश विदेशमा रहनुभएका सम्पूर्ण जनहरूप्रति हामी हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्दछौ।
18: विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा शेयर सदस्यज्यूहरू, सल्लाहकार ज्यूहरू, कार्य समिति सदस्यज्यूहरू एवं सम्पूर्ण कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि, प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
22: अध्यक्ष कृष्ण प्रसाद पाण्डे, व्यवस्थापक केशवराज गौतम, मिरमिरे बहुउद्देश्य सहकारी संस्था लिमिटेड, तिलोत्तमा 15, सखुवानी, रूपन्देही।
0: नमस्कार, म सुकदेव बस्याल, श्री नन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष। 2083 साल विजयादशमी दीपावली छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण मेरा पारिवारिकहरूमा विजयादशमी दुर्गा माताले सदैव रक्षा गरौँ भन्दै एक आपसमा मेल मिलाप सद्भाव एकताको कामना गर्दै सम्पूर्णमा सुस्वास्थ्य निरोगी दीर्घायुको कामना गर्दै यसै सन्देश मार्फत सम्पूर्णलाई विजयादशमी दुर्गा माताले सदैव रक्षा गरून् भन्दै बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
23: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त।

0: जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
0: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
0: लो त, हेलो भन्नुहोस् त।
3: हेलो हजुर।
0: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भनेर रहेछ, के भयो बा?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्छु।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार, यही 2083 सालको शुभ विजय दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा म सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरू, अभिभावक, भूतपूर्व विद्यार्थी, सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारजीवहरू लगायत कलेज सभाका सदस्यहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा म सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यसै पावन अवसरमा कलेजको वृद्धि विकासको निम्ति यही मंगसिर 14 गतेदेखि 21 गतेसम्म कलेजमा श्रीमद् भागवत धन धान्य चल महाज्ञ शुभारम्भ हुँदैछ। त्यो महाज्ञलाई सफल बनाउनको लागि म सम्पूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस, क्याम्पस प्रमुख जित बहादुर राष्ट्रपति, धन्यवाद।
7: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: पूजा मेडिकल हल, तिलोतमा 5, मणिग्राम, रूपन्देही। प्रोप्राइटर जवाहरलाल नेउपाने। फोन नम्बर 98570305588।
9: नमस्कार, 2083 सालको आउँदै गरेको विजय दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वत, सम्पूर्ण चाडपर्वहरूमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: नमस्कार, 2083 सालको विजय दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वत लगायत सम्पूर्ण चाडपर्वको अवसरमा हाम्रा ग्राहक वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
7: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

0: सिमरन दूध डेरी तिलोतमा 5 मणिग्राम रूपन्देही। हामी कहाँ दूध दही घिउ कुल्फी सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर देव प्रसाद अधिकारी। फोन नम्बर 98570-12518। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग एवं कर्मचारी शुभ चिन्तक तथा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इन्जिनियर दुजेन्द्र बस्नेत सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी फिलोतमा 5 मणिग्राम रेडियो लुमिनी भएको भवनमा।
2: सम्पूर्णमा नमस्कार। म तिलोत्तमा व्यापार संघको अध्यक्ष नेत्र प्रसाद नेउपाने। आउँदै गरेको हिन्दूहरूको महान चाड विजया दशमी शुभ दीपावली छठ पर्व नेपाल सम्मतको सम्पूर्ण कार्य समिति सल्लाहकार पदाधिकारी सदस्य लेखा समिति संयोजक एवं सदस्य वस्तुगत समिति एवं सदस्यज्यूहरू र तिलोत्तमा व्यापार संघमा आबद्ध हुनुभएका सम्पूर्ण व्यवसाय मित्रहरू देश विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विशेष गरी यो चाड भनेको भड्काउलो चाड बाड मनाउने चलन छ, त्यसमा आफ्नो गच्छ अनुसारको चाड मनाउनु होला भन्ने यही शुभकामना दिन चाहन्छु। धन्यवाद।
3: महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्मत र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी नेपालीहरूको यो चाड आफ्नो गक्षी अनुसार हामीले चाहिँ मनाऊ, कडक भडक गरेर अनावश्यक खर्च नगरौं र विभिन्न किसिमका प्राकृतिक विपत्तिहरू भइरहेका छन्, यसमा हामी सबै सुरक्षित भएर रमाइलो तरिकाले चाडबाडहरू मनाऊ, सबैसँग हातेमारो गरौं, सामाजिक सद्भाव कायम गरौं। हस्त धन्यवाद।
4: सर्वप्रथम मेरो नमस्कार। मेरो नाम सादेव थारू, वार्ड नम्बर 12 वार्ड अध्यक्ष। आउँदै गरेको विजय दशमी शिव दीपावली छठ पर्व तथा नेपाल सम्वादको पावन अवसरमा सम्पूर्ण वार्डवासी देशवासी सम्पूर्ण देश विदेशमा रहनुभएका दिदी बहिनीहरू आफ्नो वार्ड तर्फबाट र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु।
5: नमस्कार, म तिलोत्तमा नगरपालिका वार्ड नम्बर 12 वार्ड सदस्य नागेश्वर यादवको तर्फबाट आउँदै गरेको विजया दशमी शुभ दीपावली तथा छठ पर्व तथा नेपाल सम्वत पावन अवसरमा वार्डवासी नगरवासी तथा देश विदेशमा रहनुभएका आमा बुवा तथा दिदीबहिनीहरूको सम्झनामा उहाँहरूको सधैँभरि सुख शान्ति होस् र उहाँहरूको उत्तर उत्तर प्रगतिको कामना गर्दै आफ्नो वार्डको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नमस्कार।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
14: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
15: हो र?
14: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
18: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
17: के रे, नानी त भर्खर 17 की लागि होइन र?
18: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
17: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
18: ए हो र?
19: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण आम वडावासी, देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष झविलाल भूषाल, तिरोत्तमा 16, रूपन्देही।
20: नमस्कार, सम्पूर्ण देशवासी, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, यो हाम्रो देशमा भएको विषम परिस्थिति, भोटे कोशीबाट आएको यो पीड़ादायक क्षणमा सम्पूर्ण त्यस क्षेत्रबाट प्रभावित हुनुभएका सम्पूर्ण जनसमुदायहरूलाई चाहिँ स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। दिगम्बत हुनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई चाहिँ अब हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहन्छु। र यो 2083 सालको बड़ा दशैं, शुभ दीपावली, छठ पर्व, ईद लगायतका सम्पूर्ण चाड पर्वहरूको हामी तिलोत्तमा वार्ड नम्बर 1 वडा कार्यालयको तर्फबाट, जनप्रतिनिधि तर्फबाट सम्पूर्ण वडावासी, नगरवासी, देशवासी र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
21: नमस्कार, म तिलोत्तमा वडा नम्बर 1 वडा सदस्य। आउँदै गरेको 2083 बड़ा दशैं, विजया दशमी, शुभ दीपावली, छठ पर्व, विक्रम सम्वतको वडावासी आदरणीय बुवामा, दाजुभाइ, दिदीबहिनीहरू, विदेशमा रहनुभएका आदरणीय सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
22: नमस्कार, मेरो नाम विष्णु प्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर 1 वडा सदस्य। आउँदै गरेको 2083 सालको विजया दशमी, शुभ दीपावली, छठ पर्व र ईस्वी सम्वतको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। देश विदेशमा हुने नेपाली दाजुभाइ तथा दिदीबहिनी र स्वदेशमा हुने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सम्पूर्णमा सुस्वास्थ्य दीर्घायुको कामना गर्छु। धन्यवाद, नमस्कार।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हाम्रा सम्पूर्ण संचालक समिति प्रशासन कर्मचारी चिकित्सक शुभचिन्तक तथा देश विदेशमा रहनुहुने समस्त हाम्रा शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाँत मुख र गिजा सफा गरौं, स्वस्थ रहौं, स्वस्थ बनौं। संचालक रामकृष्ण पौडेल, हेल्दी स्माइल डेन्टल केयर परिवार, तिलोत्मा 5 मडिग्राम, रेडियो लुमिनीको ठ्याक्कै अगाडि। साथै हामी कहाँ वरिष्ठ डेन्टल सर्जनहरूद्वारा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श सेवा उपलब्ध गराइन्छ। थप जानकारीका लागि सम्पर्क 071-562-593। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली नेपाल सम्मत एवं छठ पर्वको पावन अवसरमा हाम्रा समस्त ग्राहकवर्ग शुभेच्छुक तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय दुर्गा कम्प्लेक्स परिवार, तिलोत्तमा 5 मणिग्राम चोक रूपन्देही, प्रोपराइटर टीकाराम भण्डारी, न्यू जय दुर्गा फेन्सी कर्नर, प्रोपराइटर प्रताप भण्डारी, न्यू जय दुर्गा युनिफर्म सेन्टर तथा जय दुर्गा ह्याण्डलुम एण्ड बेबील्याण्ड। सम्पर्क 071-562-269।
1: विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा शेयर सदस्यज्यूहरू, सल्लाहकार ज्यूहरू, कार्य समिति सदस्यज्यूहरू एवं सम्पूर्ण कर्मचारीहरूमा सुख शान्ति समृद्धि प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: अध्यक्ष कृष्ण प्रसाद पाण्डे, व्यवस्थापक केशवराज गौतम, मिरमिरे बहुउद्देश्य सहकारी संस्था लिमिटेड, तिलोत्तमा 15 सखुवानी रूपन्देही।
23: नमस्कार, म सुखदेव बस्याल, श्री नन्देश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष। 2083 साल विजयादशमी दीपावली छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण मेरा पारिवारिकहरूमा विजयादशमी दुर्गा माताले सदैव रक्षा गरौन् भन्दै एक आपसमा मेल मिलाप सद्भाव एकताको कामना गर्दै सम्पूर्णमा सुस्वास्थ्य निरोगी दीर्घायुको कामना गर्दै यसै सन्देश मार्फत सम्पूर्णलाई विजयादशमी दुर्गा माताले सदैव रक्षा गरून् भन्दै पिरा हुन्छु। हस्त नमस्कार, धन्यवाद।
24: नमस्कार, यही 2083 सालको शुभ विजयादशमी दीपावली नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा म सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरू, अभिभावक, भूतपूर्व विद्यार्थी, सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारज्यूहरू लगायत कलेज सभाका सदस्यहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा म सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै म यसै पावन अवसरमा कलेजको वृद्धि विकासको निम्ति यही मङ्सिर 14 गतेदेखि 21 गतेसम्म कलेजमा श्रीमद् भागवत धन धान्य चल महागे शुभारम्भ हुँदैछ। त्यो महागेलाई सफल बनाउनको लागि म सम्पूर्ण भक्तजनहरूलाई सहभागिताको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस, क्याम्पस प्रमुख जितबहादुर राष्ट्रपति, धन्यवाद।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: पूजा मेडिकल हल, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, प्रोप्राइटर जवाहरलाल नेउपाने, फोन नम्बर 98570305588।
3: नमस्कार, 2083 सालको आउँदै गरेको विजय दशमी, शुभ दीपावली, छड पर्व, नेपाल सम्मत, सम्पूर्ण चाड पर्वमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई मंगलमय शुभकामना व्यक्त गर्दछ।
4: नमस्कार, 2083 सालको विजय दशमी, शुभ दीपावली, छड पर्व तथा नेपाल सम्मत लगायत सम्पूर्ण चाड पर्वको अवसरमा हाम्रा ग्राहक वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सिमरन दूध डेरी, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, हामी कहाँ दूध, दही, घिउ, कुल्फी सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर देव प्रसाद अधिकारी, फोन नम्बर 98570125518।
5: रमिला, तिमीले के भन्न खोजेको के हो भन? धक्नमा नि भन न।
6: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
5: किन त्यस्तो गरेको होला त?
6: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
5: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
7: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: Hey you, do you want to talk to me?
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन? तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्री।

चिसो बतासँगै मिठो सन्देश ल्याएको छु, चिसो बतासँगै मिठो सन्देश ल्याएको छु, ताराहरूको माझबाट शुभकामना ल्याएको छु। दिनभरिका थकान सबै बिर्सेर सुन्नुहोलाई, दिनभरिका थकान सबै बिर्सेर सुन्नुहोलाई, तपाईँहरूकै मुहारमा मुस्कान छर्न आएको छु, चिसो बतासँगै मिठो सन्देश ल्याएको छु। नमस्कार, अनि रात्रिकालीन अभिवादन कार्यक्रम शुभरात्री सँगै उपस्थित भइसकेको छु म तपाईँको निरन्तरको आवाजको दुनियाँको सयात्री इज्जत कण्डेल भन्ने मलाई प्रविधिबाट मिठो सम्बोधन गर्दै हुनुहुन्छ रोम सँगै प्रशान्तले। उखी कार्यक्रम शुभरात्रीमा रहेर तपाईँका लागि केही गजल मुक्तकहरू हामी जोड्ने प्रयत्नमा रहनेछौ, सँगै तपाईँका लागि मिठा मिठा सांगीतिक आवाजहरू पनि यहाँबाट पक्कै पनि अनेर गर्नेछौ। पक्कै पनि हिन्दूहरूको महान चाड यानि कि दशैं बडा दशैं होइन एकदमै लागिरहेको छ, धेरैजनाको विदा पनि भइसकेको छ र कतिपय गाउँघर फर्किँदै हुनुहुन्छ यति बेला होइन, र कतिपय विदेशबाट फर्किँदै हुनुहुन्छ। यसर्थ पनि बडा दशैं सबै हिन्दू धर्मावलम्बीहरूको घर आँगनमा आइसकेको छ, यसर्थ पनि सबैको मुहारमा खुसी आइरहेको छ। आज दशैं विशेष विशेष कुराकानीहरू पनि हामी गर्दै गर्दै जानेछौं र कार्यक्रमलाई अझै सुमधुर गराउनेछौं, त्यसको लागि तपाईँको साथ सहयात्रा पक्कै रहनेछ। यसबेला कार्यक्रमलाई अगाडि बढाउ यो सुमधुर सांगीतिक आवाजबाट, यो सुमधुर सांगीतिक आवाजपछि फेरि उपस्थित हुनेछौं, हामी सँगै रहनुहोला।

के भने बडा दशैं गा नेपालीहरुको निकै नै ठूलो चाड एउटा मुख्य चाड आज हाँ दुर्गा भवानीको पूजा गरिन्छ र मनाइने गरिन्छ र एउटा राम्रो पक्ष पनि के रहेको छ भन्दा टाढा टाढा रहेका हाम्रा आफन्तजन दाजुभाइ दिदीबहिनी हैन आमा बुवा एकै ठाउँमा भेट गराउने एउटा चाडको रूपमा पनि दशैंलाई लिन सकिन्छ र यो दशैं एउटा दान दक्षिणाका कुरा कानै भन्दा पनि आफूभन्दा ठूला मान्यजनहरूको हातबाट जति धेरैजनाको टिका थाप्न सकियो त्यो नै एकदमै राम्रो भन्ने गरिन्छ सर्थ गाउँमा यति बेला धानका वाला लहा लहा झुलेका छन् बिस्तारै तिहारका लागि मखमली र सयपत्री पनि फुल्दै जानेछन् र गाउँमा यति बेला एकदमै पिङहरू राख्ने र त्यो पिङसँगै गाउँभरिका मानिसहरू त्यहाँ जम्मा हुने अनि मजाले पिङ खेल्ने होइन त्यो छुट्टै एउटा बेग्लै आनन्दको महसुस देख्न पाइन्छ यो पर्व मानिसहरूले धेरै दुःख कष्टहरू सबै भुलेर यति बेला आफ्नो चाड मनाउनका लागि आफूले काम गरेको कार्यस्थलबाट आफ्नो जन्मस्थल जन्मस्थानमा गएर पारिवारिक जमघट गर्ने रमाइलो आफूसँग जे छ मिठो मसिनो खाने होइन त्यो देख्न सकिन्छ हाम्रो गाउँघरमा पक्कै पनि यो कुराकानी त पक्कै छँदैछन् यति बेला दसैँ विशेष एउटा सानो गजल जोड्ने प्रयास गर्दैछु म गजल सुरु हुन्छ यसरी रातो टीका जमरा लाउने रहर छ यसपालि रातो टीका जमरा लाउने रहर छ यसपालि आमाको हातबाट आशीर्वाद पाउने रहर छ यसपालि परदेशी आकाश मुनि मन गाउँमै हराउँछ परदेशी आकाश मुनि मन गाउँमै हराउँछ बुवा आमाको न्यानो काखमा रमाउने रहर छ यसपालि पिङको चचहुईसँगै बालापन सम्झिन्छु हो पिङको चचहुईसँगै बालापन सम्झिन्छु साथीभाइसँगै हाँसी खुसी रमाउने रहर छ यसपालि घरको आँगन फुलोस् खुसीले भरियो संसार घरको आँगन फुलोस् खुसीले भरियो संसार आफन्तसँगै बसेर मिठो खाने रहर छ यसपालि दसैँ आयो भन्छन् सबै मनमा खुसी छाउँछ दसैँ आयो भन्छन् सबै मनमा खुसी छाउँछ आफ्नै घरको देउरालीमा पाइला टेक्ते रहर छ यसपालि दूरीले टाढा बनाए पनि माया टाढा हुँदैन दूरीले टाढा बनाए पनि माया टाढा हुँदैन आमाको आँखा भित्रको सपना सजाउने रहर छ यसपालि आमाको हातबाट आशीर्वाद पाउने रहर छ यसपालि बुबाको न्यानो काखमा रमाउने रहर छ यसपालि साथीभाइसँगै हँसी खुसी रमाउने रहर छ यसपालि आफन्तसँगै बसेर मिठो खाने रहर छ यसपालि आफ्नै घरको देउरालीमा पाइला टेक्ने रहर छ यसपालि हो आमाको आँखाभित्रको सपना सजाउने रहर छ यसपालि आमाको आँखाभित्रको सपना सजाउने रहर छ यसपालि

गाउँ रमाइलो, देशै रमाइलो। पक्कै पनि एउटा दसैँ तिहार आउँदा छुट्टै बेग्लै एउटा मनमा महसुस हुन्छ, आनन्दताको आवाज हुन्छ मानिसलाई, होइन? कतिको टिका पनि छैन होला यसपालि, आफ्ना विभिन्न कारणहरू हुन सक्छन्, तर केही छैन, आफ्नो आफन्तजन प्रियजनसँग सँगै बसेर हामी जे छ त्यही मिठो मसिनो खान सक्छौ। र देश यति बेला थोरै पीड़ामा पनि रहेको छ, देशले थोरै पीड़ा भोग्यो यो वर्ष, यसर्थ पनि धेरैजनाको दशैं खल्लो पनि हुन सक्छ। फुटेको सिबाडीले देशलाई दुःख दिइरहेको बेलामा, पीड़ा दिइरहेको बेलामा लगत्तै फेरि पनि बूढी गण्डकी नदीको बाढीले केही त्रास फेरि ल्याएको थियो र केही घरहरू विस्थापित भएका थिए, केही व्यक्तिहरू घरबार विहीन भएका छन्। एउटा देशलाई पीड़ा परिरहेको छ, यसर्थ पनि देशको पीड़ामा सबैजना सँगै बसेर उठ्नुपर्छ, सबै सँगै बसेर हातेमालो गर्नुपर्छ, जसले गर्दा एउटा देशलाई अझै अगाडि बढ्नका लागि आनन्दताको महसुस पक्कै दिन्छ। यो तपाईँ हामी सबै जुट्नुपर्छ। यसर्थ पनि आज दसैँ विशेष गीतहरू सँगै केही गजलहरू हामी जोड्ने प्रयास गरिरहेका छौं र यति बेला फेरि पनि अर्को गजलतर्फ जाउँ। गजलपछि हामी गीततर्फ जान्छौँ, त्यसपछि हामीलाई सन्देशहरू प्राप्त भएका छन्, ती सन्देशहरू पनि हामी यहाँबाट वाचन गर्नेछौ। यसर्थ तपाईँका सन्देशहरू हाम्रो कमेन्ट बक्समा रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडीमा लाइभ गरिरहेका छौं। त्यहाँ गएर कमेन्ट बक्समा तपाईँका मिठा मिठा सन्देशहरू, आफन्तजन प्रियजन समक्ष पुर्याउने सन्देशहरू छोड्नुहोला। र फोन कल गर्न चाहने साथीले 071-562-0562-012 तपाईँले कल गर्नुहोला, यानि कि तपाईँका गजल मुक्तक छन् या आफन्तजन प्रियजनलाई शुभरात्री सन्देश पनि यहाँबाट दिन सक्नुहुनेछ। यतिबेला लागौं अर्को गजलतर्फ। यो गजल शुरू हुन्छ यसरी। लालुपाते फुल्यो गाउँमा आयो है बडा दशैं, लालुपाते फुल्यो गाउँमा आयो है बडा दशैं, खुसी बोकी घर आँगनमा आयो है बडा दशैं, रातो टीका पहिलो जमरा निधार भरि लाउने, रातो टीका निधार भरि पहिलो जमरा कानमा सिउरिने, आशीर्वाद बुवा आमाको शिरमा सधैँ सजाउने, पिङ खेलौ मच्छी मच्छी साथी भाइ बोलाई, पिङ खेलौ मच्छी मच्छी साथी भाइ बोलाई, दुःख पीडा सबै बिर्सौ मिठो हाँसो बोलाई, खुसी आयो हाम्रो गाउँघरमा चल्यो खुसीको हावा, नयाँ लुगा लाउने रहर मनैभरि फलायो, मादल बज्यो गीत गुन्ज्यो रमाइलो भो रात, मादल बज्यो गीत गुन्ज्यो रमाइलो भो रात, दसैँले नै जोडिदियो छुट्टिएका मनको साथ, दक्षिणा थप्न नानीहरू लाम लागि आए, ठुला मान्छे आशिष दिँदै खुसी हुँदै रमाए, रिसराग सबै बिर्से माया बाँडौ यसपालि, रिसराग सबै बिर्से माया बाँडौ यसपालि, सबैको घरमा उज्यालो होस् खुसी छाओस् सम्पूर्ण नेपाली, दुर्गा भवानीको कृपाले पूरा हुन् सबै चाहना, दुर्गा भवानीको कृपाले पूरा हुन् सबै चाहना, बडा दशैंले ल्याओस् सबैको जीवनमा पूरा होस् मनोकामना, हो बडा दशैंले ल्याओस् खुसी अनि पूरा हुन् सबैका आफ्ना मनोकामना।

यो मिठो सांगीतिक आवाजपछि पुनः पनि स्वागत गर्न चाहन्छु कार्यक्रम शुभरात्रिमा। शुभरात्रिसँगै छौं र बडा दशैं विशेष गजल मुक्तक सँगै गीत संगीतहरू हामी जोडिरहेका छौं। तपाईँको साथ रहिरहेको छ। तपाईँ हामीलाई www.radiolumini.org हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशनबाट संसारभरिबाट मिठो साथ र सहायता दिँदै हुनुहुन्छ। यसर्थ पनि तपाईँको साथ र तपाईँको त्यो पर्खाईलाई हामी टुटाउन चाहन्नौ। यसर्थ पनि हरेक बुधबार रातको 9 बजेपछि यसै समयमा हामी आउने गर्छौं र 10 बजेसम्म तपाईँसँगको सहयात्रा गर्ने गर्छौं। आज पनि त्यही सहयात्रामा जुटिरहेका छौं। तपाईँले साथ दिँदै हुनुहुन्छ र यति बेला केही सन्देशहरू प्राप्त छन्। ती सन्देशहरू म यहाँबाट वाचन गर्न चाहन्छु। सन्देश रहेको छ टेकु छेत्रीजीको र उहाँले लेख्नुभएको छ, हजुर सर रात्रिकाली नमस्कार, विजय दशमीको शुभकामना, साथमा सुन्दैछु म तनहुँबाट भन्नुभएको छ। र अब भन्ने मिठो भएका हजुरलाई र सम्पूर्ण साथीहरूलाई गुड नाइट अल भन्दै जय प्रोग्राम शुभरात्री भन्नुभएको छ टेकु छेत्रीजीले। हामीलाई यति बेला तनहुँबाट यो मिठो साथ दिनुभएको छ। थ्याङ्क यू सो मच यो मिठो साथ र सहयात्राको लागि। हामीलाई आगामी दिनमा पनि यो साथ दिँदै जानुहोला। त्यस्तै हुनुहुन्छ एसके श्रेष्ठजी, लेख्नुभएको छ, दशैंको भाका सुनाइदिनुहोला बुटोल 11 हिले ओके अहिले लेख्नुभएको होला, काठमाडौँ टिचिङ हस्पिटलको बसाईमा भन्नुभएको छ। सायद उहाँलाई केही सन्चो नभएर हो या आफू स्वास्थ्यको कर्मचारी हुनुहुन्छ, यो खुलाउनु भएको छैन। यसर्थ पनि टिचिङ हस्पिटलको बसाईबाट उहाँले हामीलाई सन्देश पठाउनु भएको छ, दशैं भाका भन्नुभएको छ। आज हामी कार्यक्रम अवधिभर हामी दशैं भाका नै पक्कै हानेर गर्नेछौं। पक्कै साथ दिनुहोला सुनेर एसकेजी। यसपछि पनि पक्कै पनि तपाईँको लागि दशैं भाका बज्नेछ। यसर्थ पनि सँगै रहनुहोला हामीसँगै। थ्याङ्क यू सो मच फर यु मेसेजको लागि। आगामी दिनमा पनि सन्देश गर्दै गर्नुहोला। त्यस्तै रहेको छ ओमकारेश्वर ज्योति सेवा भन्नुभएको छ, जय शम्भ हजुर भन्नुभएको छ, यो मुक्तक भनिदिनुहोस् न हजुर भन्नुभएको छ र उहाँले सन्देशसँगै एउटा मुक्तक पठाउनु भएको छ।

कसैले मेरो आँसू देख्यो न त म भित्रको एक्लोपन नै। उसलाई राम्रो गर्दा गर्दै आफै भित्र एक्लो भए। अब आफ्नैदेखि टाढा कतै एकान्तमा हराउन मन छ। थाकिसके आफैबाट अब कसैसँग कुनै आशा छैन। बस कतै एकान्तमा हराएर यस अशान्त मन आत्मालाई विश्राम दिन मन छ। सबैबाट थाकिसके अब कतै एकान्तमा हराउन मन छ। यो अशान्त आत्मालाई विश्राम दिन मन छ। हो, यो अशान्त आत्मालाई विश्राम दिन मन छ। निकै मिठो मुक्त पठाउनु भएको थियो ओमकारेश्वर ज्योतिष सेवा भन्नुभएको छ। थ्याङ्क यू सो मच यो साथ र समर्थनको लागि। तपाईँका यस्ता सन्देशहरू सँगै गजल मुक्तकहरू यहाँ पठाउन सक्नुहुन्छ। हामी वाचन पक्कै गर्नेछौँ। पक्कै पनि अब भने टेकु एसके श्रेष्ठ सँगै टेकु छेत्रीजीले अब भन्ने मिठो भाका भन्नुभएको छ र दसैँको भाका भन्नुभएको छ। एउटा मिठो दसैँको भाका सुन्छौँ। ओके एसके श्रेष्ठजी अनि टेकु छेत्रीजी विशेष तपाईँहरूलाई र हामीलाई सुन्ने सम्पूर्णलाई यो मिठो दसैँको भाका। यो दसैँको भाकापछि पुनः उपस्थित हुनेछौँ। हामी सँगै रहनुहोला।

ओके, यिनै गजलहरू सँगै तिता मिठा कुराकानीहरू गर्दा गर्दै अब करिब कार्यक्रमको अन्त्यतर्फ छौँ। यसर्थ पनि एउटा गजल जोड्छौ, त्यसपछि हामी कार्यक्रमको उत्तरार्धमा छौ। यसर्थ यो अन्तिम गजल रहनेछ आजको कार्यक्रमको लागि। यो गजल सुरु हुन्छ यसरी, एउटा परदेशी आफ्नो प्रेमिकासँग लामो समयपछि होइन सङ्गीत दशैं मनाउँदाको विशेष गजल रहेको छ। यो गजल सुरु हुन्छ, वर्षौंको मेरो सपना पूरा भयो यसपालि, वर्षौंको मेरो सपना पूरा भयो यसपालि, तिम्रो हातको टीका पाए रमाइलो भयो यसपालि, रातो टीका निधारमा पहेँलो जमरा शिरमा, तिमी हुँदा स्वर्ग भेटे आफ्नै सानो घरमा यसपालि, मखमलीको फूल झैं मुस्कुरायो तिमी, मखमलीको फूल झैं मुस्कुरायो तिमी, मेरो जीवनको खुशी बनेर छायो तिमी यसपालि, पिङ्कको त्यो चचहुई सँगै तिम्रो हात समाए, पिङ्कको त्यो चचहुई सँगै तिम्रो हात समाए, दशैंको यो रमझममा प्रेमको गीत गाए यसपालि, चन्द्रमाले जुन झै रात सजाए झै तिमीले मेरो जिन्दगीमा खुशी ल्यायो यसपालि, मन्दिरमा गई दुर्गा मातासँग एउटै वर मागे, मन्दिरमा गई दुर्गा मातासँग एउटै वर मागे, जुनी जुनी तिम्रै साथ होस् यही मनको कुरा राखे मैले यसपालि, दक्षिणा भन्दा प्यारो लाग्यो तिम्रो मिठो बोली, दक्षिणा भन्दा प्यारो लाग्यो तिम्रो मिठो बोली, तिम्रो साथमा बितोस् जीवन हाँसी खुसी आज भोलि, र जिन्दगीको यात्रा परि तिम्रो हातको टीका पाए रमाइलो हो यसपालि, तिमी हुँदा स्वर्ग भेटे आफ्नै सानो घरमा यसपालि, मेरो जीवनको खुसी बनेर छायौ तिमी यसपालि, दशैंको यो रमझममा प्रेम गीत गाए यसपालि। ओके, आज केही गजल दशैं विशेष हाम्रो जोड्ने प्रयास मात्रै थियो। तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाहरू दिन नभुल्नुहोला। र यति भन्दा भन्दै कार्यक्रमको आजको समय भने सकिसकेको छ। र हिन्दूहरूको महान चाड यानि कि नेपालीहरूको महान पर्व विजयादशमी घर आँगनमा छ। सबैजना फर्किँदै हुनुहुन्छ, टाढा टाढाबाट यात्रा गर्दै हुनुहुन्छ, एकदमै ख्याल गर्नुहोला यात्रा गर्दा। र विभिन्न ठाउँमा बाटोहरू बिग्रिएका छन्, यसर्थ पनि यात्रा गर्दा बुझेर गर्नुहोला र सुरक्षितसँग घरमा पुग्नुहोला र परिवारसँगै रमाइलो पलमा दशैं मनाउनुहोला। यही भन्दै अर्को हप्ता तपाईँ हाम्रो भेट हुने बाचा अनि बन्धन बाँध्दै आजको श्रृंखलाबाट विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै म तपाईँको आवाजको दुनियाँको प्रतिनिधि जतसँगै प्रविधिबाट मिठो साथ दिने रोम र प्रशान्त एकैचोटि आगे चाहन्छु। अर्को हप्ता भेटौँला। शुभरात्रि, शुभ सपना।

0: खाने के गर्दैछौ?
1: भर्खरै घरको तेरा टमाटर लिएर आएकी।
0: अब त बिरौटामा कोदो बेसी खासमा धान पनि जोडियो होला, घरबारीमा केरा पनि पाके होला, गाउँमा दसैँ आयो, सबैको मनमा उमङ्ग छ होला है।
1: तर मेरो मनको उमङ्ग त हजुर हो। हजुर चाहिँ कहिले आउने?
0: छिट्टै
1: भन्नु न कहिले।
0: म आउँदा थाहा भइहाल्छ नि।
1: कसरी
0: भन्नु?
1: भन्नु न अब नानी बाबाहरू त।

सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।

0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड फिर्ता मोड फोन नम्बर 542052425

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक वेबसाइटबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक सुनौ एकपटक। देशभरबाट विदा भयो यो वर्षको मनसून। असोज 28 गतेका दिन यो वर्षको मनसून नेपालको सम्पूर्ण क्षेत्रबाट बाहिरिएको मौसमविदहरूको भनाई। आज दशैंको पाँचौं दिन स्कन्द माताको पूजा आराधना गरी मनाइदै। चाडपर्व सुरक्षा योजना अन्तर्गत देशभर 50,000 बढ़ी प्रहरी परिचालन। डेडिकेटेड उत्पादन सुविधा नभएका 47 प्रकारका औषधिको अनुमति खारेज। नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने। जापानमा बस्ने नेपालीको संख्या 3,992 पुग्यो, 1,16,000 विद्यार्थी मात्रै। विराटनगर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। दशैंका लागि ल्याइएका 7,500 विद्युती गाड़ी मुस्ताङमै रोकिए। तिलोत्तमा नगरपालिकाले दुई दिनमा गर्यो 13 मिठाई पसल तथा होटलमा अनुगमन। गुल्मीको धुरकोट दरबारमा ऐतिहासिक संग्रहालयको निर्माण। मणिग्रामको दुर्गा पंचायतन मन्दिरमा श्रीमद भागवत सुन्न भक्तजनको घुइँचो। न्यू इन्भाइरोमेन्ट माविमा एक दिने योग प्रशिक्षण र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: अब हालखबर विस्तारमा यातायात व्यवस्था कार्यालय रूपन्देहीमा लिखित तथा प्रयोगत्मक परीक्षाको नतिजा फेरबदल गरी 13 जनालाई गैर कानूनी रूपमा सवारी चालक अनुमति पत्र लाइसेन्स जारी गरिएको खुलासा भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा परीक्षाको नतिजामा केरमेट तथा थपघट गरी झुट्ठा विवरण राखेर लाइसेन्स जारी गरेको पाइएको हो। आयोगका अनुसार 2078 साल असार 11 गते सञ्चालन भएको लिखित परीक्षा र असार 14 गते लिइएको प्रयोगत्मक परीक्षा ट्रायलको नतिजामा अनाधिकृत रूपमा हेरफेर गरिएको थियो। परीक्षा सम्बन्धी अभिलेखमा केरमेट गर्ने, विवरण थपघट गर्ने तथा नतिजा सच्याउने काम गरी अनुत्तीर्ण व्यक्तिलाई समेत उत्तीर्ण देखाएर लाइसेन्स जारी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। यसरी परीक्षाको नतिजा फेरबदल गरी 13 जनालाई J1 र J2 वर्गका सवारी साधनका चालक अनुमति पत्र जारी गरिएको पाइएको हो। गैर कानूनी रूपमा लाइसेन्स प्राप्त गरेको भनिएका व्यक्तिहरूमा इन्द्र जीसी, यस्तै गरी सञ्जु खाँड, दिपेन्द्र कुंवर, खिमबहादुर ढेगा, डिलबहादुर आचार्य, यदु खड्का, विकास घिमिरे, सूर्यबहादुर थापा, रूद्रबहादुर गाहा, यस्तै गरी शम्भु केसी, लेखबहादुर रेश्मी, ओमप्रकाश चौधरी र आसिफ खान खवास रहेका छन्। अख्तियारले अनुसन्धानबाट अनियमितता देखिएका सवारी चालक अनुमति पत्र रद्द गर्न तथा घटनामा संलग्न कर्मचारी र अन्य व्यक्तिमाथि कानून बमोजिम कार्यवाही अघि बढ़ाउन निर्देशन दिएको छ। आयोगले लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात व्यवस्था मन्त्रालयलाई पत्राचार गर्दै गैर कानूनी रूपमा जारी गरेका लाइसेन्सको नम्बर र वर्ष सहितको विवरण पठाएको छ। साथै सम्बन्धित व्यक्तिहरूको अनुमति पत्र रद्द गर्ने प्रक्रिया अघि बढ़ाउन र अनियमिततामा संलग्नमाथि आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ। यो वर्षको मनसून आजबाट नेपालबाट पूर्ण